0: अनुसार पनि प्रधानमन्त्री संसदमा उपस्थित हुने ऐलान राख्नुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक कविराज पुलालले सबैले संविधान कानून मानेर अगाडि बढ़नु पर्नेमा जोड़ दिनुभयो। त्यस्तै श्रम संस्कृति पार्टीका आरएन राईले इतिहासमा के नजिर राख्ने भन्ने विषय रहेको बताउनु भएको थियो।
1: तीन वर्षमा पाँच सरकार पुराना दल सत्तामा एक साथ शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। मधेस प्रदेशमा पुराना राजनीतिक दलहरू नेपाली कंग्रेस नेकपा एमाले र नेकपा बीच सत्ता सहकार्य शुरू भएको छ। सोही अनुसार गत मंगिर 19 मुख्यमन्त्री भएका कंग्रेसका प्रदेश सभापति कृष्ण प्रसाद यादवले मंगलबार पाँच मन्त्री थपेर मन्त्री परिषद विस्तार गरेका छन्। यादवको सिफारिशमा प्रदेश प्रमुख सुरेन्द्र लाल कर्णले नयाँ मन्त्री नियुक्त गरेका हुन्। अर्थमा युवराज भट्टराई, भौतिकमा मोहम्मद समीर, श्रम तथा यातायात मन्त्रीमा शारदा देवी थापा, युवा तथा समाज कल्याण मन्त्रीमा लखन दास र शिक्षा तथा संस्कृति मन्त्रीमा मनोज सिंह नियुक्त भएका छन्। यस्तै कंग्रेसबाट स्वास्थ्यमा नगेन्द्र शाह नियुक्त भएका छन्। प्रदेशसभा निर्वाचन भएको तीन वर्षमा मधेस प्रदेशले पाँचजना मुख्यमन्त्री फेरिसकेको छ।
0: सरकारले संघीय निजामती सेवा विधेयकको मसौदा चालू संसदको अधिवेशनमा पेश गर्न संघीय संसदमा दर्ता गर्ने तयारी गरेको छ। चालू संसदको अधिवेशनमा विधेयकको मसौदा पेश गर्ने गरी अहिले मसौदामाथि सम्बन्धित निकायबाट राय लिने काम भइरहेको छ। विभिन्न व्यक्तिबाट आएका 10,000 सुझाव समावेश गरी भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयको राय लिइसकेको छ। अब कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको त्यसपछि लोकसेवा आयोगको परामर्श लिएपछि मसौदा मन्त्री परिषद हुँदै संसदमा पेश गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले संसदको चालू अधिवेशनमा विधेयकको मसौदा दर्ता गर्ने तयारी भइरहेको बताउनुभयो। सरकारले यसअघि सार्वजनिक गरेको सशक्त सुधार अन्तर्गत 100 दिनमा गरिने 100 कार्यसूची र संघीय निजामती सेवा विधेयकको मसौदा सरकार गठन भएको 45 दिनभित्र तर्जुमा गर्ने उल्लेख गरिएको छ। सूची अनुसार नै केही ढिलो भए पनि सरकारले चालू संसदको अधिवेशनमै विधेयकको मसौदा पेश गर्ने तयारी गरेको हो।
1: सम्पत्ति छानबिनमा आतंक शीर्षकमा महामारी दैनिक खबर लेख्छ। सम्पत्ति छानबिन आयोगको दायरामा परेसँगै विभिन्न समयमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू आतंकित बनेका छन्। वीरेन्द्र शाह नेतृत्वको सरकारले पहिलो चरणमा आर्थिक वर्ष 2062-63 सालदेखि 2081-82 सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने निर्णयसँगै गठन गरेको छानबिन आयोगले काम थालेको छ। जंगबहादुर राणा नेतृत्वमा गठन भएको आयोगले सोमबारदेखि काम थाले को हो।

0: cashback, because you're some kids. Washing machine, that's what you see, your magic. Dishwasher, no washing tablets. Air conditioner, but installation. The free semi oven, a pressure cooker. Nagit na matro na kukta. So let's EMI ma. What karim ka na sa kincha?
1: नेताहरू खबरमा अब भित्र पृष्ठका खबर. प्रधानमन्त्री नरेन्द्र शर्माहरू पनि स्वयं एउटा गैर आवश्यक राजदूत नियोग प्रमुख तथा काठमाडौँ स्थित केही आवश्यक राजदूतहरूसँग संयुक्त भेटवार्ता गर्नु भएको छ. वार्षिक बैठकका लागि काठमाडौँमा रहेको युरोपियन स्वयं एउटा 23 राजदूत तथा उपनियोग प्रमुखहरूका साथै काठमाडौँ स्थित केही आवश्यक राजदूतहरूलाई प्रधानमन्त्री शाहले मंगलबार भेट गर्नु भएको हो. प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री शाहले करिब तीन घण्टासम्म सरकारको प्राथमिकताबारे जानकारी दिनुभएको थियो. यसअघि सरकारको नेतृत्व सुनाले लगत्तै प्रधानमन्त्री शाहले गत 25 चैतमा पनि विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग संयुक्त भेट र संवाद गर्नुभएको थियो.
2: बागमती प्रदेश सरकारले गरीबले गरी खाने प्रदेश बागमती प्रदेश निर्माण गर्ने अवधारणा लागू गर्ने लक्ष्य सहित आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने भएको छ. प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 प्रदेशभित्र बसोबास गर्ने दलित अति गरीब विपन्न एकल महिला लोपोन्मुख तथा सीमान्तकृत समुदायको परम्परागत सिपको संरक्षण एवं आधुनिकीकरण गर्दै जीविकोपार्जनका लागि सिप विकास प्रविधि सहितको शुरूआती पूँजी स्वरोजगार र उत्पादनको बजारीकरणको प्रबन्ध मिलाई गरीबले गरी खाने प्रदेश बागमती प्रदेशको अवधारणा लागू गर्ने भएको हो.
1: एमबीबीएस बीडीएस अध्ययनका क्रममा इन्टर्नशीपमा रहेका चिकित्सकलाई मासिक कम्तीमा 24,000 रूपियाँ निर्वाह भत्ता दिन सिफारिश भएको छ. शिक्षा मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषाल समय सकतको कार्यदलले इन्टर्न चिकित्सकलाई स्वास्थ्य सेवाको आठौं तहको शुरू तलब स्केलको 50% निर्वाह भत्ता दिनुपर्ने सुझाव दिएको हो. आठौं तहको तलब 48,500 छ.
2: बैगन महानगरपालिकाका प्रमुख राजेश मान सिंह विरूद्ध पक्राउ पूर्जी जारी भएको छ. महानगर प्रमुख सिंह सहित चारजना विरूद्ध पर्सा जिल्ला अदालतले केटी नागरिकता मुद्दामा 8 जेठमा पक्राउ पूर्जी जारी गरेको हो.
1: काठमाडौँ उपत्यकामा नक्कली दूधको बिक्री भइरहेको तथ्य पत्ता लागेको छ. खाद्य प्रविधि तथा कोड नियन्त्रण विभागले भक्तपुर स्थित एक डेरी उद्योगमा अनुगमनका क्रममा दूध प्रशोधनमा प्रयोग हुन सक्ने शंकास्पद पदार्थ फेला पारेपछि विभागले ठूलो परिमाणमा दूध सीमाबन्दी गरेको छ. खाद्य प्रविधि तथा कोड नियन्त्रण डिभिजन कार्यालय काठमाडौँ तथा प्रयुक्त जगातीको संयुक्त टोलीले श्री विनायक नगरपालिकामा अवस्थित जोरपाटी दुग्ध उत्पादक सहकारी संस्थामा अनुगमन गरेको थियो.
2: अमेरिकाको कोलोराडोमा आयोजित नौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन नौ बुधे कोलोराडो घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ. अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास केन्द्रीय कार्य समितिको मुख्य आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा वेस्ट मिनिस्टर स्थित होटल ड्वारीमा 3 दिनसम्म चलेको सम्मेलन सोमबार समापन गरिएको हो.
1: गरिमा क्यापिटल लिमिटेड र सम्पत्ति शुद्धिकरण निवारण क्षेत्रको विशेषज्ञ परामर्शदाता संस्था एएमएल नेपाल प्राइभेट लिमिटेडको संयुक्त आयोजनामा गरिमा क्यापिटलका सम्पूर्ण कर्मचारीको लागि एक दिवसीय वृहत अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ. उक्त प्रशिक्षण कार्यक्रम गत शुक्रबार काठमाडौँमा सम्पन्न भएको हो. पूँजी बजार र मर्चेन्ट ब्याङ्किङ क्षेत्रमा बढ़दै गएको वित्तीय जोखिम न्यूनीकरण गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी मापदण्डहरूको पुनर्पालन सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ.
2: अब शेयर बजार वित्तपत्र दोस्रो बजारका लगानीकर्तामा छोटो समयमै नाफा बुक गर्ने परिपाटीले निरन्तरता पाइरहेको छ. बजारप्रति लगानीकर्ता ढुक्क नहुँदा दुई दिनमै नाफा बुक गरिहाल्ने प्रवृत्ति देखिएको हो. अघिल्ला दुई कारोबार दिन निरन्तर बढ़ेको नेप्सी मंगलबार भने घटेको छ. सोमबार 27.85 अंकले बढ़ेको बजार मंगलबार भने 9.24 अंकले घटेको हो.

0: ड्रामा तिस वर्ष भरि रिचार्ज गर्नु र इन्स्टेन्ट लकी ड्रामा सर एक महिनादेखि एक वर्षसम्म फ्रीमा ग्यारेन्टी प्राप्त गर्नु
1: खुसीको कनेक्सन सुरक्षित भविष्यको लागि जीवन बिमा गरौ जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी लिएर जाऊ निम्न बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी साबिकको राष्ट्रिय बिमा संस्थान प्रधान कार्यालय रामसभा पथ काठमाडौँ
2: कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी लगानीमा तीव्र वृद्धि निर्माण क्षेत्रको मजबूत गतिविधि र असुरक्षित लगानीका रूपमा पूर्वी प्रभाव परेकाले सिंगापुरको सन् 2026 आर्थिक वृद्धि दर पूर्वानुमान बढ़ाइएको छ। मलेसिया स्टेट इन्भेस्टमेन्ट ब्याङ्कले सन् 2026 लागि सिंगापुरको कुल घरेलु उत्पादन वृद्धि दर 4.2% हुने अनुमान गरेको छ, जो पहिले 3.4% थियो। यो सरकारी अनुमानित 2-4% भन्दा माथि संयुक्त अनुसन्धान संस्थाले सन् 2027 वृद्धि दर पूर्वानुमान पनि 3.1% पुर्याएको छ। संस्थाका अनुसार एआई प्रविधिमा ठूलो पूँजी लगानी निर्माण क्षेत्रमा उछाल र असुरक्षित लगानीतर्फ बढ़दो आकर्षण र अर्थतन्त्रलाई मजबूत बनाएको छ।
3: अब खेलमा खेलाडीका खबर। नेपाली महिला क्रिकेट टोलीले बुधबार एसियाली खेलकुदको महिला छनौटको समूह चरणमा चीनको सामना गर्दैछ। मलेसियामा मंगलबार शुरू प्रतियोगिताको पहिलो दिन चीनले इण्डोनेशियालाई 7 विकेटले पराजित गरेको थियो।
2: शिवपुरा संक्षिप्त चर्चा शीर्षकमा प्राध्यापक डाक्टर कुलप्रसाद कोरोनाको विचार हिमाली टाइम्समा छापिएको छ। शिवलाई नायक बनाएर लेखिएको हुनाले यसमा शिव महिनाको विश्व चित्र त भेटिन्छ नै, तापनि अन्य कतिपय पुराणमा जसरी चरित्र नायकलाई अनन्य बनाएर प्रस्तुत गरेको भेटिन्छ, त्यस्तो संकीर्णता र उद्दिष्ट पुरुषप्रतिको शून्य प्रभाव यसमा छैन। यसमा अनेकौं अध्यायमा विष्णुको पनि वर्णन गरेको भेटिन्छ।
3: सुशासन र भ्रष्टाचार नियन्त्रणमा लगानी किन शीर्षकमा दिपेश घिमिरेको विचार कान्तिपुर दैनिकमा छापिएको छ। सुशासनमा गरिने लगानीलाई खर्चका रूपमा नभई भविष्यमा लागू गरिएको दीर्घकालीन बचतका रूपमा सरकारले लिनुपर्छ। यदि राज्यले सुशासनमा आवश्यक मात्रामा लगानी गरेन भने पूर्वाधार तथा विकासमा गरिएको ठूलो मात्राको लगानीको प्रतिफल आम नागरिकले पाउन सक्दैनन्। तसर्थ देशको समृद्धि संरचना निर्माणमा मात्रै लगानी गरेर आउँदैन, त्यस्ता संरचना सञ्चालन गर्ने सक्षम पारदर्शी अनि उत्तरदायी शासन प्रणालीमाथिको लगानीले समृद्धि आउँछ। त्यसैले आसन्न बजेटमा सरकारले सुशासन प्रवर्धनमा लगानी बढ़ाउनु अत्यन्त आवश्यक छ।
2: संसारमा नेपाली मेट्रिक .com वा फेसबुक तथा युट्युबमा नेपाली मेट्रिक मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिले यसपछि पत्रकार खेलबनका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो मेट्रिक सुन्दै गर्नुहोला।

0: योग गरौं रहौं निरोग। पतञ्जलि योगपीठ नेपाल, महिला पतञ्जलि योग समिति नेपाल, पतञ्जलि योग समिति नेपाल, युवा समिति नेपाल र पतञ्जलि योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौं। योग शिविर हुने मिति 2083 जेठ 5 गतेबाट 7 गतेसम्म। स्थान गुञ्जनगर ग्रीन पार्क। समय बिहान 4:30 बजेबाट 6:30 बजेसम्म। समय नयन महिला पतञ्जलि योग समिति चितवन, महानगर योग समिति, महिला महानगर योग समिति चितवन। आयोजक भरतपुर महानगरपालिका 18 नम्बर ओडा कार्यालय।
1: सूचना संगीत र मनोरञ्जन को अटुट साहिनो, यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।
2: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: शुभ प्रभात, यो सीआईएमको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएम खबर .com सीआईएमको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल

0: उन्नाइसौं वर्षको प्रवेशको अवसरमा हुम्लाको रेडियो कैलाशलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: बजेटका लागि सरकारलाई 14,500 सुझाव। सुकुमवासीलाई जग्गा दिन भूमि समस्या समाधान समिति गठन गरिँदै विदेश नीति स्थिर र सन्तुलित राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता।
0: निजामती सेवा विधेयक संसदमा लैजाने तयारी। प्रशिक्षणार्थी चिकित्सकलाई मासिक कम्तीमा 24,000 निर्वाह भत्ता दिन सिफारिश। सामाजिक उत्तरदायित्वको रकम खोज्दै सरकार निजी क्षेत्र भने अन्यहरूमा।
1: धानको ब्याड राख्ने बेला मलकै चिन्ता। कक्षा 12 को नतिजा 45 दिनभित्र सार्वजनिक हुने। काठमाडौँका विभिन्न स्थानमा बर्ड फ्लू। सावधानी अपनाउन विज्ञहरूको सुझाव।
0: अमेरिका र इरान बीच सैनिक कार्यवाही बढ्दै इजरायलद्वारा पूर्वी लेबनानका विभिन्न क्षेत्रमा व्यापक हवाई आक्रमण। कंगोमा इबोला फैलिँदै गर्दा स्थानीयद्वारा स्वास्थ्य केन्द्रमाथि आक्रमण।
1: र विश्व एसियन क्रिकेट छनौट अन्तर्गत महिला टोलीले आज चीनसँग खेल्दै सम्झौता अगावै कुनै प्रतियोगिता आयोजना भए खेलले त्रिवेसँग मैदान प्रयोगका लागि अनुमति लिनुपर्ने। पारा तेक्वान्डो छनौटमा अमीर भोन र रेणु तामाङ पराजित।
2: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा बजेटका लागि नागरिक स्तरबाट सरकारलाई 14,000 भन्दा बढ़ी सुझाव प्राप्त भएको प्रसंग।
0: सरकारले नीति तथा कार्यक्रम र बजेट निर्माणमा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न भन्दै संचालनमा ल्याएको सुझाव संकलन पोर्टलमा दुई साता यता 14,500 भन्दा बढ़ी सुझाव प्रविष्ट भएका छन्। 26 वैशाखदेखि संचालनमा आएको पोर्टलमा हिजो साँझसम्म बजेटतर्फ 4,692 र नीतितर्फ 7,386 सुझावहरू आएका हुन्। नीति कार्यक्रम संसदमा प्रस्तुत भइसकेको तथा बजेट निर्माण समेत अन्तिम चरणमा पुगिसकेकाले आम नागरिकले पठाएका ती सुझावलाई सरकारले आगामी बजेटमा समावेश गर्ने आशंका छ। तर सरकारी अधिकारीहरूले भने उपयुक्त सुझावलाई आगामी बजेटले समेट्ने दावी गरिरहेका छन्। 15 जेठमा वार्षिक बजेट ल्याउने संवैधानिक व्यवस्था छ। राष्ट्रपति रामचन्द्र पौडेलले 28 वैशाखमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरिसक्नु भएको छ। त्यस्तै बजेटका विशेष सिद्धान्त र प्राथमिकता समेत संसदमा प्रस्तुत भइसकेका छन्। आगामी बजेटका लागि संसद र सार्वजनिक स्थलमा पर्याप्त छलफल नभएको भन्दै सांसदहरूले बजेटले आम नागरिकका वास्तविक समस्या आवश्यकता र चाहनाहरू सम्बोधन गर्नेमा आशंका व्यक्त गरिरहेका छन्। तर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले तिथि बसाल्ने चुनौती चिन्ने गरी सुशासन अर्थतन्त्रको पुनर्संरचना सेवा प्रवाह र एकीकृत पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउँदै आउनु भएको छ। अर्थशास्त्री सुदन कुमार ओलीले जनताबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्नु सरकारको नैतिक दायित्व हुने समेत बताउनु भएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको प्रश्न पार्नु भएको छ। काठमाडौँ र दिल्ली स्थित युरोपेली संघ ईयू तथा ईयू सदस्य राष्ट्र एवं काठमाडौँ स्थित विभिन्न देशका राजदूतसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो भएको संयुक्त भेटवार्तामा उहाँले नव प्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो। प्रधानमन्त्री शाहले सरकार राजनैतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नेपालमा 2082 फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट एवं निर्णायक जनादेश दिएको र नयाँ सरकार गठनपछि पनि नीतिगत विषयलाई निरन्तरता दिइने प्रश्न पार्नुभयो। प्रधानमन्त्री शाहले जनताका लागि नयाँ अवसर सृजना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेकाले वृहत लगानी आकर्षित गर्ने प्रक्रिया थप सहज बनाउने पनि बताउनुभयो। उहाँले वास्तविक र नेपाली नागरिकको दैनिक जीवन स्तर देखिने गरी उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभयो। वर्तमान क्षणको अत्यावश्यक र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गराउन पनि आफूहरू लागि परेको उहाँले बताउनु भएको छ। त्यसै गरी प्रधानमन्त्री शाहले नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग पुर्याउँदै आएको बताउँदै नेपालका सबै विकास साझेदार र मित्र राष्ट्रप्रति आभार व्यक्त गर्नुभयो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटवार्तामा प्रधानमन्त्री शाहले व्यापार लगानी हरित ऊर्जा जलवायु पर्यटन तथा अन्य प्रमुख क्षेत्रमा

0: कार्य गर्न र त्यसलाई अझ सुदृढ बनाउन नेपाल लागिरहेको स्पष्ट पार्नुभयो। काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपियन युनियनका राजदूत तथा काठमाडौँ स्थित विभिन्न देशका राजदूतले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको स्मरण गर्दै नेपालको प्रशंसा गरेका थिए। उनीहरूले सुशासन, आर्थिक विकास र समृद्धिको म्याण्डेट सहित नयाँ सरकारको नेतृत्वमा पुगेकोमा प्रधानमन्त्री शाहलाई बधाई दिए भने आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी गर्न आफूहरू तयार रहेको पनि बताए। यसअघि पनि प्रधानमन्त्री शाहले काठमाडौँ स्थित विभिन्न देशका राजदूतसँग सम्वाद गरी द्विपक्षीय हित, आपसी सहकार्य, विविध पक्षको बारेमा छलफल गर्नुभएको थियो। नेपालको विदेश नीति स्थिर र सन्तुलित रहने, अन्तर्राष्ट्रिय सहकार्य अझ सुदृढ बनाउने पनि प्रधानमन्त्री शाहले प्रतिबद्धता जनाउनु भएको छ।
1: नेपालमा गत दुई महिना यता बर्ड फ्लूको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकार, किसान र उपभोक्तामा चिन्ता बढ़ेको छ। दुई महिना अघि विशेष गरी कोशी प्रदेशका मोरङ, सुनसरी र झापा जिल्लामा शुरू भएको संक्रमण अहिले चितवन, बारा र नवलपरासी पश्चिम हुँदै काठमाडौँ उपत्यकासम्म संक्रमण पुष्टि भएपछि सतर्कता अझ कड़ा बनाइएको छ। पशु सेवा विभाग अनुसार हालसम्म 33 पोल्ट्री फार्ममा बर्ड फ्लू पुष्टि भएको छ। संक्रमण नियन्त्रणका लागि 1,30,000 भन्दा बढ़ी कुखुरा तथा नष्ट गरिएको छ भने लाखौं अण्डा र दाना पनि नष्ट गरिएको विभागले जनाएको छ। यसले पोल्ट्री व्यवसायमा ठूलो आर्थिक क्षति पुर्याएको छ। यसैबीच काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका 3 वडामा बर्ड फ्लू संक्रमण तीव्र भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नम्बर 2, 3 र 4 संक्रमण भेटिएकाले फर्ममा उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। नगरपालिकाले यो भाइरस मानिसमा समेत सर्न सक्ने भएकाले उच्च जोखिम रहेको समेत पुष्टि गरेको छ। हाँस, कुखुरा, बटाई, लौकाट, अण्डा र दाना लगायतका वस्तुलाई सुरक्षित तवरले नष्ट गरी विसर्जन गरिएको समेत नगरपालिकाले बताएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम नारायण गौलीले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा रोक लगाइएको समेत सीआईएनलाई बताउनुभयो।
2: लगातार भइरहेको छ होइन, गतको एक हप्ता हुन थाल्यो, त्यो जुन देखि थालेको होइन, त्यो हेर्दाखेरि चाहिँ हामीले यहाँ शिशु सेवा निकाल्दाखेरि चाहिँ के गर्दाखेरि तपाईँको चाहिँ 2 दिन अगाडि भइसकेको थियो। थप संक्रमण नहोस् भन्नको लागि हामीले चाहिँ त्यसलाई रोक्नको लागि शिशु सेवा निकाल्दा रोक लगाएका छौँ होइन। अहिले चाहिँ नयाँ केस चाहिँ तत्काल आएको छैन, भएकै केसले चाहिँ अगाडि बढिरहेका छौँ। 2-3 चाहिँ विशेष गरेर बढ देखिएको छ, त्यो गर्दाखेरि चाहिँ हामीले चाहिँ त्यो तुरन्त रेस्पोन्स गरेर हामीले त्यसलाई सूचना प्रवाह गरेको कारणले गर्दाखेरि पनि भएको छ। त्यो थप नफैलिस भन्नको लागि चाहिँ हामीले सहकापनाको कारणले गर्दाखेरि अलिक थप फैलिने क्रम चाहिँ अगाडि बढेको छैन।
1: त्यस्तै नेपालमा फैलिँदै गएको बर्ड फ्लूले अहिले पशु स्वास्थ्य, जनस्वास्थ्य र अर्थतन्त्रसँग तीनै क्षेत्रमा चुनौती थपिरहेको छ। संक्रमण नियन्त्रणमा सरकारको सक्रियता र नागरिकको सावधानी दुवै उत्तिकै आवश्यक देखिएको विज्ञहरूले बताएका छन्। सरकारले नियन्त्रणका लागि के गरिरहेको छ सीआईएमसँग कुरा गर्दै विभागका महानिर्देशक डाक्टर उमेश दाहालले भन्नुभयो,
3: यसलाई देख्न साथ तत्कालै पन्छी र पन्छीले पदार्थको नष्ट गर्नुको विकल्पै छैन होइन। त्यसले गर्दा चाहिँ हामीले चाहिँ नमुना प्राप्त हुन साथ त्यो भनौँ त्यसलाई परीक्षण गरेर रोगको देख्ने बित्तिकै तत्कालै प्रदेश सरकारको समन्वय र स्थानीय सरकारको समन्वय, पश्चिम शाखाको समन्वय त्यसलाई नष्ट गर्ने व्यवस्था गरेका छौँ। चाहिँ पूर्वमा धेरै समयको लगभग नियन्त्रणको अवस्थामा आएको छ र काठमाडौँ उपत्यका केही क्षेत्रमा देखेको अवस्थाहरू छ, जहाँ जैविक सुरक्षा अलिक कम हुन्छ अथवा त्यति फार्मलाई त्यति राम्रो सुरक्षामा राख्नु भएको छैन, त्यसमा अलिक बढी देखेको अवस्थाहरू छ। त्यो रोग देख्न साथ तत्काल नियन्त्रणको लागि चाहिँ हामी समन्वय गरेर अगाडि बढेका छौँ।
1: बढ्दो संक्रमण नियन्त्रणका लागि किसानले गर्नुपर्ने कामबारे सीआईएमसँग कुरा गर्दै वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठले भन्नुभयो,
4: यस्तो बेलामा कुखुराहरूको अथवा कुखुराजन्य पदार्थहरूको ओसार पसारलाई रोक्नु पर्यो। नत्र एउटा फार्मबाट एउटा गाडीले दाना बोकेर जान्छ वा अण्डा बोकेर जाँदाखेरि उसले अण्डा वा कुखुरा मात्रै लादेन कि, त्यस्तो बेलामा विषाणु पनि लिएर जान सक्छ र उसले अर्को फार्ममा त्यो विषाणुहरू सारिदिन सक्छ। अर्को भनेको दैनिक रूपमा उहाँहरूले सरसफाई तथा निसंक्रमणका कार्यहरू गरिरहनु पर्यो। पर्यो, अरू बेलामा भन्दा यो बेलामा बढी निष्क्रमण गरिरहनु पर्यो र खोरभित्र वा बाहिर निस्किँदाखेरि उहाँहरूले सुनालाई टेकेर वा बजारमा पाइने विभिन्न व्यावसायिक रूपमा पाइने निष्क्रमक औषधिहरू स्प्रे गरेर मात्रै छिर्नु पर्यो, किनभने हात र खुट्टा कुखुरासँग सम्पर्क हुने वा कुखुराको खोरसँग सम्पर्क हुने भएको हुँदाखेरि हात र खुट्टाबाट रोगहरू सर्ने सक्ने सम्भावना रहँदाखेरि यो कुरालाई उहाँहरूले बढ़ी ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। र अर्को भनेको यस्तो बेलामा कुखुराहरू बिरामी हुन्छन्, मर्न थाल्छन्, तुरन्त उहाँहरूले बिरामी कुखुराहरूलाई अलग्गै राख्नु पर्यो।
5: सामुदायिक सूचना नेटवर्क सीआईएम मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा संसदमा प्रतिपक्षी दलहरूको भूमिका र सरकारको काम कारवाहीको
6: समीक्षा छ।
7: धानको बार राख्ने बेला मलकै किसानलाई मलकै चिन्ता, कक्षा बाह्रको नतिजा 45 दिनभित्र सार्वजनिक हुने लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएम को साझा खबर सुन्दै गर्नुहोला।
8: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
7: रामु दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छुवाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ। नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
8: जनप्रतिनिधि नानी पनि आउनुभएछ नि।
6: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछ नि।
8: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
7: प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुरा नेपालद्वारा जनहितका लागि जारी सन्देश।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन बढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई हामीले सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
7: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेका 100 भन्दा धेरैको घर जग्गा जफत गरिँदै शीर्षकमा खबर प्रकाशित छ। यसलाई नवराज मैनालीले लेख्नु भएको छ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची ग्रे लिस्टबाट हटाउन दबाव बढ़ेपछि सरकारले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणका मुद्दाको फैसला कार्यान्वयनमा सक्रियता देखाउन थालेको छ। कसुरजन्य सम्पत्तिको व्यवस्थापनका लागि 5 वर्ष अघि गृह मन्त्रालय अन्तर्गत स्थापना गरिएको विभागले अब फैसला कार्यान्वयनलाई प्राथमिकता राख्दै सम्बन्धित मुद्दाको विस्तृत अध्ययन पनि शुरू गरेको छ। त्यस्तै अत्यधिक गर्मीले पश्चिम तराईको जनजीवन प्रभावित शीर्षकमा खबर प्रकाशित छ भने 8 मन्त्रालय र 2 निकायले गरे 20 अर्ब 84 करोड़ बजेट सरेन्डर शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै सुकुमवासीलाई जग्गा दिन भूमि समस्या समाधान समिति गठन गरिँदै शीर्षकमा भित्र पृष्ठमा खबर छ। भूमिहीन दलित तथा भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापनका लागि सरकारले भूमि समस्या समाधान समिति गठन गर्ने भएको छ। भूमि सम्बन्धी नियमनहरू संशोधन गर्न सरकारले समिति गठन गर्न लागेको हो। सोमबार राजपत्रमा प्रकाशित नियम अनुसार अध्यक्ष सहित पाँच सदस्यीय समिति गठन गर्न लागेको छ। समितिमा तीन विज्ञ सदस्य तथा भूमि व्यवस्था सहसचिव सदस्य सचिव रहने गरी समितिको पदावधि पाँच सय दिनको हुने र सरकारले 100 दिन थप गर्न सक्ने नियममा उल्लेख गरिएको छ। समितिलाई भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित वस्तुवासीको पहिचान र प्रमाणीकरणका लागि आधार र मापदण्ड तोक्ने पनि जिम्मेवारी दिएको छ। त्यस्तै प्रधानमन्त्रीबाट जवाब सुन्न विपक्षको संघर्ष शीर्षकमा पनि खबर प्रकाशित छ।
0: त्यसै गरी कान्तिपुर बहिनीको भित्रीपन्नामा धानको ब्याड राख्ने बेला किसानलाई मलको चिन्ता शीर्षकमा रूपा गहतराजले बाँके, रामप्रसाद चौहानले बर्दिया, माधव अर्याल पाल्पा, नवीन पौडेल परासी, शिवपुरी रौतहट र रंजना विसीले कैलालीबाट लेख्नु भएको खबर छ। असारमा रोपाईका लागि जेठ पहिलो वा दोस्रो साताभित्र बिउ राखिसक्नुपर्छ, तर जति बेला खेतबारीमा मल चाहिन्छ त्यति बेला सरकारी गोदाम र स्थानीय बजार रित्तो हुने गरेको किसानहरूले गुनासो गरेका छन्। बर्दियाको गोलेरिया 12 दुधाका 42 वर्षीय सहित अहमद शेष 10 वर्षदेखि दुई दाजुभाइको गरेर 10 बिघामा खेती गर्नुहुन्छ। धानको ब्याट राख्ने बेला आएपछि उहाँ यसपालि पनि मलको खोजीमा भौतारिरहनु भएको खबरमा उल्लेख गरिएको छ। पालिकाले तोकेको कोटा अनुसार प्राप्त मल ओडा स्थित 10 जना बडघरको सहमतिमा स्थानीय किसानलाई बाँड्ने गरेको पनि किसानहरूले बताएका छन्। पूँजी बजारमा सट्टेबाजी निरुत्साहित गर्न सुझाव शीर्षकमा अर्को खबर पनि छापिएको छ। अनि कान्तिपुर दैनिकमै सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार निजी क्षेत्र अन्यलमा शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर छ। औद्योगिक प्रतिष्ठानहरूले संस्थागत सामाजिक उत्तरदायित्व सीएसआरको रकम आफै खर्च गर्न नपाउने व्यवस्था सरकारले गर्न लागेको छ। उद्योग बैंक तथा वित्तीय संस्थाले सीएसआर बापत छुट्याउने रकम एकै ठाउँमा केन्द्रित गर्न निश्चित कोषमा जम्मा गर्नुपर्ने व्यवस्था सरकारले ल्याउन लागेको हो। यो रकम सरकार आफैले तोकिएको क्षेत्रमा प्राथमिकताका आधारमा खर्च गर्ने तयारी छ। अहिले भने विभिन्न कम्पनी र उद्योगहरूले आफ्नै तरिकाले खर्च गर्दै आइराखेका थिए। बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले 13 चैतमै स्वीकृत गरेको शासकीय सुधारका 100 कार्यसूचीमै सीएसआर बारे उल्लेख गरिएको छ। कार्यसूचीको बुदा नम्बर 68 भनिएको छ, औद्योगिक प्रतिष्ठानहरूको सीएसआर रकमलाई केन्द्रीकृत गरी नेपाल सरकारले तोकेको कोष मार्फत प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने व्यवस्था मिलाउने, यसका लागि आवश्यक कानून संशोधन तथा निर्माण गर्ने कार्य 3 महिनाभित्र सम्पन्न गर्ने कार्यसूचीमा उल्लेख छ। कार्यसूची आएको 2 महिना बितिसकेको छ। 3 सातापछि राष्ट्रपतिको प्रथम महाधिवेशन, सभापतिमा लामिछाने दोहोरिने, अन्य पदाधिकारीमा पनि सहमतिको प्रयास शीर्षकमा जयसिंह महराले लेख्नु भएको छ। विधान संशोधन मार्फत 1 सभापति, 3 उपसभापति, 2 महामन्त्री, 3 सहमहामन्त्री, कोषाध्यक्ष र सहकोषाध्यक्ष तथा प्रवक्ताको व्यवस्था गरिँदैछ। प्रधानमन्त्री बालेन्द्र शाहको पद वरिष्ठ नेता विधानमै सम्मानार्थ व्यवस्था गर्नेबारे पनि छलफल चलिरहेको नेताहरूले बताएका छन्। अर्को खबर छापिएको छ नागरिक दैनिकमा, सम्पत्ति छानबिनले आतंक, सबैलाई एउटी डालोमा हालेर दुःख दिने काम भएको भनेर पनि यो खबर छापिएको छ। मधेस सरकार विस्तार भएको बारेमा खबर छ, मधेस प्रदेश मन्त्री परिषद विस्तार भएको छ। 3 दलीय गठबन्धनमा सहमति जुटेपछि मंगलबार हिजो साँझ मन्त्री परिषद विस्तार भएको हो। मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिशमा प्रदेश प्रमुख सुरेन्द्र लाफकर्णले मन्त्री परिषद विस्तार गर्नुभएको हो। सरकारमा नियुक्त 5 मन्त्रीलाई प्रदेश प्रमुख कर्णले पद तथा गोपनीयताको शपथ दिलाउनु भएको छ। 5 मन्त्री थपिएसँगै मन्त्री परिषद 12 सदस्यीय बनेको छ। नेकपा एमालेका मोहम्मद शमीर, भौतिक पूर्वाधार विकास मन्त्री लखनदास तत्मा, खेलकुद तथा समाज कल्याण मन्त्री शारदा थापा, श्रम तथा यातायात मन्त्री र मनोज कुमार सिंह, शिक्षा तथा संस्कृति मन्त्री बन्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका युवराज भट्टराई अर्थमन्त्री बन्नुभएको छ। प्रमलाई सदनमा उपस्थित हुन किन रूलिङ गर्दैनन् सभामुख शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको खबर पनि छ। त्यसै गरी अन्नपूर्ण पोस्ट दैनिकमा सामाजिक सुरक्षा भत्तामाथि महालेखाको प्रश्न शीर्षकमा खबर छापिएको छ भने अर्को खबर विदेशबाट पनि बयान र वक्तव्य गर्न दिनु शीर्षकमा सर्वोच्चको आदेश सम्बन्धी खबर हो। सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेश स्थित नेपाली दूतावास वा कूटनीतिक नियोगमा उपस्थित भई अनलाइन मार्फत बयान र वक्तव्य गराउन सकिने ऐतिहासिक आदेश गरेको छ। न्यायाधीश द्वय हरिफुङ्वाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको तीव्र विकास र समाजको आवश्यकता अनुसार अदालत पनि गतिशील हुनुपर्ने ठहर गरेको हो। गोर्खापत्र दैनिकमा राष्ट्रिय सभाले पाएन काम शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर छापिएको छ। संघीय संसदको माथिल्लो सदन यति बेला विधेयकको पर्खाइमा छ। सबै समयको चापमा रमाउने राष्ट्रिय सभाले पछिल्लो पटक गत ज्येष्ठ 8 गतेको बैठकबाट भौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 र सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गर्यो। करिब एक वर्ष अघि अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक दर्ता भए यता राष्ट्रिय सभामा कुनै पनि विधेयक उत्पत्ति नभएको खबरमा उल्लेख गरिएको छ। निजामती सेवा विधेयक मस्यौदा संसदमा लैजाने तयारी गरिएको बारेमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ भने पामु सहनमा रोपाई पर्व गाउँभरिका हलगोरू हिलिँदै हिलोमा शीर्षकमा प्रकाश विक्रम शाह र शेरबहादुर सार्कीले बाजुराबाट लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा कक्षा 12 नतिजा 45 दिनभित्र सार्वजनिक हुने बारेको खबर छापिएको छ। त्यसै गरी संविधानमा खुला बजार अर्थतन्त्र राख्न निजी क्षेत्रले सुझाव दिएको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्।
7: साझा खबरमा अब विदेशका खबर। इरान र अमेरिका बीच थप दूरी बढ़ने संकेत देखिएको छ। जारी वार्तामा तत्काल कुनै सम्झौताको संकेत नभएपछि अविश्वासको वातावरण बढ़ेको विश्लेषण भइरहेका छन्, जसले गर्दा दुवै देशबीच सैन्य तनाव बढ़ने संकेत गरिएको हो। अमेरिकी सेनाले इरानको दक्षिण र समुद्री क्षेत्रमा क्षेत्रास्थ प्रक्षेपण स्थल र समुद्रमा माइल राख्न खोजिरहेका इरानी डुंगामाथि आक्रमण गरेको छ। यसको जवाबमा इरानी सेनाले पनि प्रतिकार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यद्यपि अप्रेल 8 लागू गरेको युद्धविराम भने अहिलेसम्म भंग भएको छैन। दुई देश बीच युद्धविरामका लागि प्रयास जारी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इजरायलले दक्षिण तथा पूर्वी लेबनानका विभिन्न स्थानमा व्यापक हवाई आक्रमण गरेको छ। अमेरिकी मध्यस्थतामा गत अप्रेलको मध्यतिर लागू युद्धविरामपछि यो सबैभन्दा तीव्र बमबारी भएको मानिएको छ। इजरायली सेनाले 100 भन्दा बढ़ी हिजबुल्लाका पूर्वाधार र लड़ाकू लक्ष्यमा आक्रमण गरेको जनाइएको छ। सेनाले भने आतंकवादी गतिविधि गरिरहेका स्थानलाई निशाना बनाएको बीबीसीले उल्लेख गरेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बेका उपत्यकाको मसघारा गाउँमा भएको आक्रमणमा दुई बालबालिका सहित कम्तीमा 11 मृत्यु भएको छ र कंगोको पूर्वी भागमा इबोला भाइरसको प्रकोप तीव्र बन्दै गएपछि स्थानीयले आक्रमण गर्न शुरू गरेका छन्। संक्रमितको संख्या झण्डै 1000 नजिक पुगेको डब्ल्यूएचओले जनाएको छ। स्वास्थ्यकर्मीले जनचेतना फैलाउने क्रममा स्थानीय बासिन्दाबाट ढुङ्गा हान्ने गाडी ग्लोज गर्ने जस्ता दुर्व्यवहारको सामना गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
0: साझा खबरमा अब खेल खबर। त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ क्यानसँग छलफल गरी त्रिवेणी क्रिकेट मैदानको सम्झौता प्रक्रिया अगाडि बढ़ाएको छ। क्यान र विश्वविद्यालय बीचको 25 वर्ष सम्झौता गत वैशाखमा सकिएको थियो। यी दुई निकायबीच सम्झौता नवीकरण हुन सकेको छैन। यद्यपि क्यानले सम्झौता नभएसम्म राष्ट्रिय देशदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा विश्वविद्यालयको अनुमतिसँगै खेलको मिति समेत बुझाउनु पर्ने त्रिवेणीले जानकारी दिएको छ। यसैबीच राष्ट्रिय खेलकुद परिषद राखेपाले क्यानमा आफ्नो तर्फबाट मनोनयन गरिएका प्रतिनिधि सदस्य तथा प्रवक्ता छुन्डी लामालाई फिर्ता बोलाएको छ। 29 चैत 2080 क्यानको पदेन सदस्यता पदमा मनोनयन गरी पठाइएको थियो। क्यानको विधान 2055 चौथो संशोधन 2080 सहितको परिच्छेद 2 दफा 3 उपदफा 4 व्यवस्था अनुसार नै उहाँलाई सोमबार फिर्ता बोलाउने निर्णय भएको राखेप संघ संस्था समन्वय शाखा प्रमुख चन्द राईले बताउनु भएको उल्लेख गरिएको छ। जापानमा हुने 20 एसियन खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट छनौटमा नेपालले बुधबार आज चीनको सामना गर्दैछ। चीन र नेपाल बीचको यो खेल मलेसियाको बाउमास मैदानमा हुनेछ। नेपालले 7 वर्षपछि चीनको महिला राष्ट्रिय टोली विरूद्ध प्रतिस्पर्धा गर्न लागेको हो र जापानको आइची नागोयामा हुने एसियाली पारा तेक्वान्दो छनौट प्रतियोगितामा नेपालका अमीर बोन र रेणु तामाङ पराजित हुनुभएको छ। मंगोलियाको उलान बटारमा भएको छनौट प्रतियोगिताको K44 क्याटेगोरी अन्तर्गत पुरूष 63 केजी मुनि प्री क्वार्टर फाइनलमा अमीर चीनका नी झीसँग 10-6 पराजित हुनुभएको हो।
7: सांसद र राजनीतिक दलहरूले सरकारको काम कारवाहीलाई कसरी हेरिरहेका छन्? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
10: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा पायो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा पायो त्यतिमा पायो।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
12: साझा खबरमा अब संसदमा प्रतिपक्षको भूमिकाको कुरा. प्रतिनिधि सभाको बैठक चलिरहँदा प्रतिपक्ष दलले निरन्तर विरोध जनाउँदै प्रधानमन्त्री बैठकमा आउनुपर्ने बताउँदै आएका छन्. प्रतिपक्ष दलको संसदमा भूमिका र रणनीतिका बारेमा नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापासँग हामीले कुराकानी गरेका छौं.
13: हामीले आफ्नो भूमिका सही गरिरहेछौ, प्रतिपक्षको भूमिका सही गरिरहेछौ. जुन उहाँहरूले गर्नुभएको दोषको कुराहरूमा छ त्यसमा त हामीले आवाज उठाइ नै रहेछौ नि. क्रिएटिभ चिजहरूमा एउटा सानो सानो त्यसमा नुक्सा राखेर उहाँ काममा अब गभर्मेन्टको कामलाई नै रोक्ने कुरा त भएन होइन. प्रतिपक्षको रूपमा हामीले राख्ने कुराहरू राखि नै रहेछौ. नीति तथा कार्यक्रममा अब हामीले आमामा के थियो भने आएर प्रधानमन्त्रीले बोल्दैदेखि जनताहरूले ए प्रधानमन्त्रीले बोलिदिनु भएको छ अब हाम्रो कुरा पूरा हुन्छ भन्ने एउटा जनताहरूमा जान्थ्यो भनेर हामीले त्यो कुरा उठायो. नीति कार्यक्रम अरूहरू पार्टीहरूको देख्नु बहिष्कारै गरेर जानुभयो. हामी त्यो कार्यक्रममै बहिष्कार गर्ने पक्षमा
12: थिएनौँ.
13: सरकारलाई सजिलो हुने बनाइदिएको भन्दा पनि हामीले आफ्नो कुरा राख्ने हो राखिहाल्यौँ. सरकार त यसै पनि बहुमतको छ, पास भइहाल्छ, हामीले रोकेर पनि रोकिँदैन. तर हरेक चिजमा चाहिँ इन्टरफेयर गरिरहनु पर्ने चाहिँ त्यहाँ थिएन. जुन चिज हामीलाई लागेको थिएन भन्यो अध्यादेशका कुरामा पनि अब हामीले उहाँहरूलाई भनिसकेका थियौँ अध्यादेश ल्याउनु गलत हो किनभने समय हुँदा हुँदै बोलाइसकेको हाउस रोकिएर अध्यादेश ल्याइएको थियो. आखिर उहाँहरूको बहुमत हाउसबाटै यो संसदहरूले पाउने अधिकार त्यहीँबाट पास गरेर पठाएको भए भइहाल्थ्यो नि. यो कुरा त हामीले सदनमा उठायौँ नि. क्रिएटिभ काममा हामी समर्थन गर्छौँ, रचनात्मक काममा समर्थन गर्दै जान्यो. गुडो देशको आधारमा हामी अगाडि बढ्यो. संसदहरू सबै एउटै हुनुहुन्छ. सबैजनाले यस्तो छ, सक्रियताको हिसाबले वासना थापा कसरी फरक भएर अरूभन्दा अब्बल छ कि उ छ भने यसको मूल्याङ्कन त जनताले अब आउने दिनमा गर्ने हो. म आफैले गर्ने होइन, म केही योजनाहरू बनाइरहेको छु. सबैभन्दा नि भन्न नमिल्ने त हुँदैन, के पोइन्टहरू त भन्न पनि मिल्छ. तर भोलिको दिनमा मूल्याङ्कन गर्ने यसले गरेको योजना सबै सक्सेस हुन्छ, मैले गरेको योजना सबै सक्सेस हुन्छ हुँदैन त्यो पनि मलाई अहिले थाहा छैन. किनभने अहिले भनेको त मैले एउटा वर्क प्लान र एउटा योजना मात्रै प्लानिङ मात्रै गरेको होइन. त्यसले गर्दाखेरि भोलिको दिनमा यसको मूल्याङ्कन गर्न त तपाईँहरू र जनताहरूले नै गर्ने.
12: संसद चलेको धेरै लामो समय भएको छैन. अहिलेको स्थिति हेर्दाखेरि त्यो खालको स्वस्थ प्रतिस्पर्धा अवस्था अथवा अरू सांसद अरू पार्टीको भन्ने म केही नै गरौँ भन्ने खालको तपाईँले आफ्नो पार्टीमा र अरू पार्टीका सांसदमा कतिको पाउनु हो कि भयो?
13: सबैलाई चाहिँ के भन्छ भने मैले अरूको भन्दा राम्रो पर्फर्मेन्स गर्न सकौँ, मैले चाहिँ त्यो ठाउँमा चाहिँ जनताहरूको आवाजहरूलाई अरूले भन्दा छिटो पहिला त्यो आवाजहरू त्यहाँ राख्न सकौँ होइन, सरकारहरूमा ध्यान आकर्षण गराउन सकौँ, त्यो सेक्टरको मान्छेहरूले वासना थापाले यस्तो गरोस् है गर्यो है भनेर भनौँ भने त्यो चाहिँ हुन्छ, सबैमा हुन्छ त्यो.
12: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
14: बजेटका लागि सरकारलाई 14,500 सुझाव, सुकुम्बासीलाई जग्गा दिन भूमि समस्या समाधान समिति गठन गरिँदै विदेश नीति स्थिर र सन्तुलित राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता.
12: निजामती सेवा विधेयक संसदमा लैजाने तयारी. प्रशिक्षार्थी चिकित्सकलाई मासिक कम्तीमा 24,000 निर्वाह भत्ता दिने सिफारिश. सामाजिक उत्तरदायित्वको रकम खोज्न खोल्दै सरकार, निजी क्षेत्र अन्यलमा.
14: धानको बार राख्ने बेला किसानलाई मलकै चिन्ता. कक्षा 12 नतिजा 45 दिनभित्र सार्वजनिक हुने. काठमाडौँका विभिन्न स्थानमा बर्ड फ्लू, सावधानी अपनाउन विज्ञहरूको सुझाव.
12: अमेरिका र इरानबीच सैन्य कार्यवाही बढ़दै. इजरायलद्वारा पूर्वी लेबनानका विभिन्न क्षेत्रमा हवाई आक्रमण. कंगोमा इबोला फैलिँदै गर्दा स्थानीयद्वारा स्वास्थ्य केन्द्रमाथि आक्रमण.
14: र विश्व एसियन क्रिकेट छनौट अन्तर्गत महिला टोलीले आज चीनसँग खेल्दै सम्झौता अगावै कुनै प्रतियोगिता आयोजना भए क्यानले त्रिवीसँग मैदान प्रयोगका लागि अनुमति लिनुपर्ने. पारा टिकाण्डो छनौटमा अमेर वन र रेणु तामाङ पराजित.
12: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्सापले अनलाइन खबर .com को लागि बनाउनु भएको कार्टुन लिएका छौं. यहाँ व्यङ्ग्य गर्न खोजिएको छ विभिन्न राजनैतिक दल समूह अथवा संघ संस्था जहाँ कोही पनि व्यक्ति अध्यक्ष भइरहनको लागि त्यहाँ धेरै कोशिश गरिराखेका खबरहरू सार्वजनिक हुने गर्छन्। विभिन्न राजनैतिक दलहरूमा अझ यो अलिक बढ़ी देखिने गरेको छ र एकजना वेल्डिङ गरिराखेका व्यक्ति भित्रपट्टि छन् र ढोकामा पुगेका छन् एकजना व्यक्ति. त्यहाँ उनले पछाडिपट्टि कुर्सी सँगसँगै टाँसेर लगेर केही भन्दैछन्. माथि यस्तो लेखिएको छ, ए भाइ यो कुर्सी नखुस्किने गरी वेल्डिङ गर्न मिल्छ होला?
14: हस्त प्राविधिक साथी रवि भिटाललाई धन्यवाद. अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार.
15: सूचना संगीत र मनोरञ्जन को अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज.

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: न्यूज पहिला 90.8 मेगाहर्ज र साहिनो न्यूज .com बाट एकैसाथ प्रसारण भइरहेको मुख्य समाचारहरूको सङ्गालो बिहान 7:45 बजेको साहिनो खबरमा पुनः मगरको नमस्कार। साहिनो खबर शुरू गरौं अहिले सबका प्रमुख समाचारका शीर्षकहरूबाट। प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिबद्धता। कक्षा 12 को नतिजा 45 दिनभित्रै सार्वजनिक हुने। चितवनमा एकै दिन 15 फरार प्रतिवादी पक्राउ। कंगोमा इबोला संक्रमितको संख्या झण्डै 1000 नजिक। र गुजरातलाई 92 रनले हराउँदै बेंगलोर लगातार दोस्रो पटक आईपीएलको फाइनलमा।
1: मायादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मायादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मायादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ। दण्ड जरिवाना हुनबाट बचौ। आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं। व्यवसायको सम्मान बढाऊ। समयमै कर तिरौ। सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
0: अब खबर विस्तारमा। संघीय संसदका दुवै सदनको बैठक आज छुट्टा छुट्टै बस्ने भएको छ। संघीय संसद सचिवालयको अनुसार प्रतिनिधि सभाको बैठक बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजे बस्ने भएको हो। प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा विधेयक 2081 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गरिने सम्भावित कार्यसूची रहेको छ। साथै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण पेश गर्नुहुने भएको छ। संसद सचिवालयको अनुसार आजको बैठकमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेल सिन्हाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुने कार्यसूची रहेको छ। त्यस्तै राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन पनि पेश गर्नुहुने भएको छ। सरकारको नीति तथा कार्यक्रम पेश भइरहँदा संसद पुग्नुभएका संसद प्रधानमन्त्री बालेन्द्र शाह त्यसपछि देखिनु भएको छैन। नीति तथा कार्यक्रममा छलफल हुँदा समेत अनुपस्थित प्रधानमन्त्री सांसदले उठाएका जवाफ दिने समेत पुग्नु भएन। विपक्षी दलले जवाफ दिन माग गर्दै पटक पटक संसद अवरोध गरे पनि प्रधानमन्त्री सदनमा भने पुग्नु भएन। सांसदहरूको मागबारे स्वयं सभामुख टोल प्रसाद और्यालले प्रधानमन्त्रीलाई जानकारी गराए पनि सकारात्मक भने जवाफ आएको छैन। प्रतिपक्षी दलहरूले प्रधानमन्त्री शाहकै कारण संसद र संसदीय समितिहरूले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनु भएको छ। यता राष्ट्रिय स्वतन्त्र पार्टीले भने संसदमा प्रधानमन्त्रीलाई उपस्थित गराउने वाचा समेत गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा परीक्षा सकिएको 45 दिनभित्र सार्वजनिक गर्ने भएको छ। बोर्डले नतिजा प्रकाशन सम्बन्धी कामलाई तीव्रता दिएको छ। परीक्षा सकिएको 2 साता मात्रै भएको छ। यसबीचमा बोर्डले नतिजा प्रकाशनसँग सम्बन्धित 50% भन्दा धेरै काम सकिसकेको छ। बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले उत्तर पुस्तिका परीक्षणको काम आधा भन्दा बढी भइसकेको छ। परीक्षण भइसकेको उत्तर पुस्तिकाको प्राप्ताङ्क समीक्षण समेत भएर कम्प्युटरमा प्रविष्ट गर्ने काम समेत सकिएको छ। जुन जुन विषयको उत्तर पुस्तिका परीक्षण सकिन्छ त्यसको सम्परीक्षण पनि तत्कालै शुरू गर्ने र सम्परीक्षण सकिने बित्तिकै प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्टको काम पनि भइरहेको शर्माले जानकारी गराउनु भएको छ। नतिजा प्रकाशनलाई छरितो बनाउन बोर्डले परीक्षा सकिएको दिनदेखि नै उत्तर पुस्तिका परीक्षण शुरू गरेको छ। मुलुकभरका विभिन्न 42 केन्द्रबाट उत्तर पुस्तिका परीक्षण भइरहेको छ। परीक्षामा मुलुकभरबाट 4,18,000 परीक्षार्थी सहभागी भएका थिए। जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना फैसला भई फरार रहेका 15 जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा चेक अनादर मुद्दाका 6 जना, लागू औषध मुद्दाका 3 जना, चोरी मुद्दाका 3 जना तथा ब्याङ्किङ कसुर मुद्दाका 3 जना रहेका छन्। पक्राउ परेका प्रतिवादीहरू मध्ये ब्याङ्किङ कसुर मुद्दाका 1 जना दोषीलाई 1 महिनाको कैद सजाय तोकिएको छ भने विभिन्न मुद्दामा कुल ₹3,05,742 जरिवाना असुल हुने प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहत कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई चितवन जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी जिल्ला अदालत चितवनमा पेश गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक निमित्त सूचना अधिकारी मिनस सुरेशले जानकारी गराउनु भएको छ। रत्ननगर उद्योग वाणिज्य संघ र विभिन्न वस्तुगत संघहरूको संयुक्त बैठकले अब रत्ननगरमा शनिबार बजार बन्द गर्ने र सोमबार नियमित व्यापार गर्ने निर्णय गरेको छ। विगतमा सोमबार बजार बन्द गर्ने प्रचलनलाई भने परिवर्तन गर्दै संघले नयाँ निर्णय गरेको हो। नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिइसकेको अवस्थामा सोमबार पनि बन्द गर्दा व्यवसायी तथा उपभोक्तामा अन्यल बढ़ेको भन्दै संघले नयाँ तालिका लागू गर्न लागेको हो। रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले सबै व्यवसायीलाई आगामी सोमबारदेखि बजार खुल्ला राख्न र शनिबार सामूहिक रूपमा बन्द गर्न अपील समेत गर्नु भएको छ। भरतपुर अस्पतालले नेपाल नेत्र ज्योति संघद्वारा संचालित भरतपुर आँखा अस्पताललाई आफ्नो जग्गा भवन तथा संरचना 35 दिनभित्र खाली गर्न पत्रचार गरेको छ। अस्पतालले जेठ 7 गते पत्रचार गर्दै सो म्यादभित्र संरचना खाली गर्न भनेको हो। भरतपुर अस्पतालका अनुसार सो संरचना सरकारी स्वामित्वको जग्गामा निर्माण भएकाले खाली गर्न आग्रह गरिएको हो। यसअघि सरकारी जग्गा दर्ता उपयोग तथा लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2079 अनुसार सम्झौता गर्न पत्रचार गरिए पनि सम्बन्धित पक्ष नआएको अस्पतालले जनाएको छ। अस्पतालले सोही कार्यनीतिको दफा 21 अनुसार प्रक्रिया अघि बढ़ाउँदै निर्धारित समयभित्र जग्गा तथा भवन खाली गर्न निर्देशन समेत दिएको छ। चितवन उद्योग वाणिज्य संघले भुटौल उद्योग वाणिज्य संघको अभिन अवलोकन भ्रमण टोलीलाई स्वागत तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। भुटौल उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य संघका कार्यकारी सदस्य हरिप्रसाद अर्यालको नेतृत्वमा आइपुगेको टोलीलाई चितवन उद्योग वाणिज्य संघले स्वागत गरेको हो। कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले यस्ता कार्यक्रमले व्यवसाय सम्बन्धसँग संस्थागत एकतालाई थप मजबूत बनाउने बताउनुभयो। संघको गतिविधिबारे जानकारी दिनुहुँदै उहाँले दुवै क्षेत्रका उद्योगी व्यवसायका साझा समस्या पहिचान गरी सम्बन्धित निकायसँग समन्वयन पहल गर्न यस्ता भेटघाट उपयोगी हुने स्पष्ट पार्नु भएको छ। पहिलो खबरमा अब विदेशको खबर। कंगोको पूर्वी भागमा इबोला भाइरसको प्रकोप बढ्दै गए र संक्रमितको संख्या झण्डै 1,000 नजिक पुगिसकेको छ। संक्रमितको संख्या झण्डै 1,000 नजिक पुगे पनि रोग नियन्त्रणका प्रयासहरू स्थानीयको विरोध र आक्रमणका कारण प्रभावित भइरहेको जनाइएको छ। स्वयंसेवी स्वास्थ्य कर्मीले जनचेतना फैलाउने क्रममा स्थानीय बासिन्दाबाट ढुङ्गा हान्ने, गाली गलोज गर्ने जस्ता व्यवहार सामना गर्नु परेको थियो। कतिपय मानिसहरू प्रति शंका व्यक्त गर्दै स्वास्थ्य कर्मीमाथि अविश्वास देखाइरहेका छन्। स्वास्थ्य केन्द्र र उपचार शिविरमाथि आक्रमण र तोडफोडका घटना भएका छन्। विज्ञका अनुसार स्थानीय समुदायमा डर, भ्रम र अविश्वास बढ़ेकाले रोग नियन्त्रण कठिन बनेको छ। साथै सुरक्षा चुनौती र मानवीय द्वन्द्वले पनि स्वास्थ्य अभियानलाई असर पारेको छ। बेलायती डाक्टरहरूले सामाजिक सञ्जालमा बालबालिकाका लागि धूम्रपान जति नै हानिकारक रहेको बताएका छन्, सामाजिक सञ्जाल पनि बालबालिकाको लागि हानिकारक भएको बताएका छन्। उनीहरूले अत्याधिक स्क्रीन समयले युवाहरूलाई निम्त्याउने हानिलाई सम्बोधन गर्न सांसदहरूलाई आग्रह गरेको छ। पछिल्ला वर्षहरूमा प्रविधि र उपकरणहरूको निर्वाध सम्पर्कले बालबालिका र युवाहरूको स्वास्थ्यमा प्रभाव पारिरहेको बेलायत र आयरल्याण्डका 23 शाही मेडिकल कलेज र संकायहरूको प्रतिनिधित्व गर्ने निकाय एकेडेमी अफ मेडिकल रोयल कलेजले बताएको छ। साहिनो खबरमा अब खेल खबर। साबेक विजेता रोयल च्यालेन्जर्स बेंगलोरले गुजरात टाइटन्सलाई 92 रनले हराउँदै लगातार दोस्रो पटक इण्डियन प्रिमियर लीग आईपीएलको फाइनलमा आफ्नो स्थान बनाएको छ। आरसीबीले कप्तान रजत पारिदारको विस्फोटक इनिङको मदतमा भने 20 ओभरमा 4 विकेट गुमाएर 254 रन बनाएको थियो, जवाफमा गुजरातले 19.3 ओभरमा 162 रनमा अल आउट भएको थियो। गुजरातसँग भने अझै फाइनल पुग्ने एउटा अवसर बाँकी रहेको छ। अब गुजरातले आज बुधबार हैदराबाद र राजस्थान बीचको इलिमिनेटरको विजेतासँग भने शुक्रबार क्वालिफायर दुईमा प्रतिस्पर्धा गर्नेछ। बिहान पाउने 7 बजेको साहिनो खबर अहिलेको लागि यति नै। अन्तिममा अहिलेसम्म प्रसारित मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिबद्धता। पछिल्ला 12 नतिजा 45 दिनभित्रै सार्वजनिक हुने। चितवनमा एकै दिन 15 फरार प्रतिवादी पक्राउ। इबोला कंगोमा संक्रमितको संख्या झण्डै 1,000 नजिक र गुजरातलाई 92 रनले हराउँदै बेंगलोर लगातार दोस्रो पटक आईपीएलको फाइनलमा। यसको साथै रेडियो साहिनो 99.8 मेगाहर्ज र साहिनो न्यूज .com एकै साथ प्रसारण भइरहेको। बिहान पाउने 7 बजेको साहिनो खबर आजको लागि यति नै। प्रविधिबाट साथ पुर्याउनु हुने सहकर्मी बसन्ती र साहिलीलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण साथीहरूसँगै म पुनम मगर बिदा हुन्छु। नमस्कार।

0: Radio Simon 89.8 MHz. सहिलो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM.
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ.
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ.
1: नियमानुसार कर तिरौ. दण्ड जरिवाना हुनबाट बचौ. आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ. व्यवसायको सम्मान बढाऊ.
2: समयमै कर तिरौ. सबै नागरिकको परिचय दिऊ.
1: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश.
3: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको थोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो. यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन. लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु. यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ. त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ.
4: यो रोगबाट बच्ने उपायहरूमा
3: पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन. लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु.

0: घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने सुँगुर बङ्गुर हाँस जस्ता घर पालुवा पशु पन्छीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो सङ्घद्वारा जनहितमा जारी सन्देश
2: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले भीममा टोक्ने गरेको पाइन्छ खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ असाध्यै टाउको दुख्ने आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये दुई वा दुई भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा गिगाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टुकाईबाट बच्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खानेपानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने सुद्धा झोल प्रयोग गर्ने स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनद्वारा जनहितमा जारी सन्देश चैते धानमा नेट ब्लास्टको समस्या
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेट ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुन्तिरको डाँठमा कालो धब्बा देखिने बालामा

भएर पञ्चाङ्गले उल्लेख गरेको छ कि तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी पनि म गराउँछु। ग्रह गोचर यानि कि सूर्यदी नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भन्ने गर्दैछौ। सूर्य वृष राशिमा, चन्द्रमा कन्या राशिमा, मंगल मेष राशिमा, बुध वृष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि आउँदैछ कन्या राशि, हस्ता नक्षत्रको चौथो तरणमा आउँछ। ठबाट नाम आएको छ ठम्माया, ठम्बहादुर, ठधारी नाम आउँछ भनेर पञ्चाङ्गले उल्लेख हुने गरिएको छ। कि तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र हो भने पाइरहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिसारी बाह्र राशिफल।

0: चाहिँ उनीहरूको लागि आजको दिन नियमले रोक्ने हुँदा लक्ष्य पुग्न अप्ठ्यारो पर्न सक्छ। अधिकारका लागि अलिक सजग रहनु पर्ला। प्रदेशवादी बन्नाले केही चुनौतीहरू देखिन सक्छन्। काममा बाधा पुर्याउनेहरू प्रशस्त मात्रामा हुनेछन्। तैपनि मिहिनेतले नियमित काम बन्द जानेछन्। सामान्य फाइदा पनि हुनेछ। भौतिक सुख सुविधाका वस्तुहरू जुटाउन सकिन्छ। परिस्थितिले नयाँ कामतर्फ अग्रसर गराउन सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन शुभचिन्तकको साथ प्राप्त हुनाले काममा उत्साह जाँदैछ। शुक्र समाचारले दिन उत्साह पूर्ण रहनेछ। पढाइको लगाउँदै भविष्यत फराकिलो बन्न सक्छ। लेखन कलामा निरन्तरता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार पशुपालन कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। पहिले रोकिया काम बन्नाले नयाँ काम प्राप्त अग्रसर हुने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन आश्वासन बाजाले झुक्याउन सक्छन्। रोकिया काम दोहोर्याउनु पर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हात लागि नआउन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्यमा मानवजनको सुझाव स्थिर धार्य गर्दा सामान्य लाभ हुन सक्ने यो राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। उनीहरूका लागि आजको दिन बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूल बारे काम बिग्रन सक्छ। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। काम बने पनि उठ्छ पनि रकम अड्किन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। अलि सजग नहुँदा आफ्नो श्रमबाट अझै फाइदा उठाउने चेष्टा गर्नेछन्। तैपनि चुनौती भित्र अवसर खोज्ने समय राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन मेहनतले सम्मानित स्थान समेत दिलाउनेछन्। मान सम्मान प्राप्त हुनेछ। आमदामीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। अध्ययन प्रगति हुनेछ भने चिताएको काम सबै सम्पादन हुँदै जानेछन्। पहिले कमजोरीलाई सुधार गर्ने मौका पाइनेछ। अभिव्यक्ति कलामा निरगता आउनेछ। बोलीको प्रभावले प्रशंसकहरू पनि बढ्दै जाने खालको यो गुण राशि सीमालाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन सहयोगीहरू प्रशस्त मात्रामा भेट्नेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय रहेको छ। रमाइलो जङ्गी सदिश भोजनको आनन्द पाइला। विगतको सफलताले थप काम गरेर हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन्। मनको धनार्जन गर्न सकिन्छ। विगतका कमी कमजोरलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विषयका परिवारजनसँग भेटघाट हुने खालको यो गुण राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श

0: विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्दैन।
1: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: तुला राशि उनीहरूको लागि आजको दिन विशेष गरी काममा अनायासै दुर्घटना देखा पर्न सक्छ। भोलिपल्ट आउने खर्च बढ्नुको साथै अर्थ अभावले सुधार्न सक्छ। फाइदाका लागि व्यवहार प्रसन्न गर्नु पर्ला। व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। अप्रतिजित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। खर्च गरे पनि त्यति फाइदा उठाउन नसकेला। शुभचिन्तकलाई व्यवस्था गर्नाले पनि दुःख पाइने खालको यो गैं राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन प्रयत्न गर्दा आयस्रोत बढाउन सकिन्छ। व्यापारमा अड्किएको रकम उठ्दै जाँदैछन्। भविष्यको लागि केही लगानी बढाउन सकिन्छ तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आवश्यक फाइदा भए पनि सरसपटमा रकम बाहिर सक्छ। भौतिक साधन जुट्टाले दिगो योजना प्रारम्भ हुनेछ। रोकिएको काम पुनः प्रारम्भ गर्न पनि सकिने सक्यो। गुण राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्छ। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिन्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। आँखको काम अरूको मुख राख्नले पछि परिन्छ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्ने खालको यो राशि धनुलाई आजको दिन विशेष देखिएको छ। उनीहरूको लागि आजको दिन मेहनत गर्दा तारिफ मित्र काम सम्पादन हुँदै जानेछन्। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार व्यवसाय पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवस्थाले मन प्रफुल्लित हुनेछ। टाढाका साथीभाइ नजिकले हर्ष बढ्नेछ। भाग्यले विशेष अवसर दिलाउनेछ। अध्यात्म भाव जागृत हुनाले परोपकार मन जानेछ। कामको चुनौती समाप्त होला। नामदाम इनाम हातलाई हुने खालको यो गुण राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन सामान्य कामका लागि धेरै दौडुप गर्नु पर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनु होला। परिस्थिति अलमल मिलाउन सक्छ। वाद विवादमा अघि नसक्दा राम्रो हुनेछ। आफन्तसँग सम्बन्ध समुदर बनाइराख्न व्यवहारमा सजग रहनु पर्ला। प्रयत्न गर्दा काम बन्दै जाँदैछन्। शुभचिन्तकलाई साथमा लिएर जुट्नु पर्ने खालको यो गुण राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन माहौल रमाइलो रहनेछ। चिताको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हात लागि हुन सक्छ। अवसर प्रतिसिद्धिलाई समेत सहज बनाउन सकिन्छ तर आफ्ना विषयवस्तुमा अरू दावी गर्न सक्छन्। प्रत्यक्ष नतिजा कमजोर देखिनाले काम धेर्नु पर्ला। नियम विपरीत जबरजस्ती गर्ने बानीले समस्या आइपर्ला। कर्जा मार्फत धन जुटाउन पनि सकिने खालको यो गुण राशि मीनलाई आजको दिनमा विशेष देखिएको छ।
3: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने घर घरको माटो परीक्षण
1: विद्युत यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाउन सेवा समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुबेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845725223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
2: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम

0: राम्रो चाहिँ पुनः स्वागत छ कार्यक्रम ज्योतिष पास्टमा र कार्यक्रम ज्योतिष पास्टमा हामीले जानकारी भने गराइसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी गराइसकेका छौँ र अब भने पालो भएको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा गर्दछ अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। आफ्नो आफन्तको बारेमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तवमा, उहाँलाई स्वागत गरौं। कहाँको बोल्दै हुनुहुन्छ? नमस्ते। कहाँको बोल्दै हुनुहुन्छ? पूर्व रुकुमबाट समीर केसीजी बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ समीरजीले? आफ्नै विषयमा हेर्नुहुन्छ। जन्ममिति भन्नुहोस् त तपाईँको कति हो? 2062 साल 12 महिना 25 गते। जन्म समय भन्नुहोस्? रातिको 10 बजे। के बार पर्छ?
1: शुक्रबार
0: पर्छ। र ठिक छ। जन्म जिल्ला पूर्वी रुकुमै भएको हो? रुकुम जिल्लामै हो जन्म। श्रीमती रामानुजाय नमः। तपाईँको 2062 साल चैत्र कृष्ण शुक्ल पक्षको 10 तिथिमा जन्म। तपाईँको चाहिँ नि शुक्रबारको दिन राशि कर्कट राशि आउँदो रहेछ। अश्रेष्ठा परेको छ। अश्रेष्ठाको प्रथम चरण नाम आउँछ तपाईँको डीबाट, दिल्ली राज नाम आउँछ तपाईँको। अन्तिनारी राक्षसी गर्नु परेको छ है। तपाईँको लागि चाहिँ घातकमा तिथिहरू छ। द्वितीय सप्तमी द्वादशी घातक, बुधबार घातक, नम्बरमा 7 राशिमा चाहिँ नि वृष राशि घातक हुन्छ भनेर लेखेको छ। माङ्गलिक पढ्नु भएको छ, 8 माङ्गलिक। माङ्गलिकको शान्ति गर्नुहोस्। मंगलबारको दिन चोखो नित शुद्ध भोजन गर्नुहोस्। आइतबारको दिन नुन नखानुहोस्। पूर्णिमाको दिन चोखो नित गर्नुहोस्, राम्रो हुन्छ तपाईँको लागि। स्वास्थ्यमा अलिकति समस्या आउने ग्रहहरू छ, विशेष ख्याल गर्नुहोला। विवाह यहाँ माङ्गलिक नि केटी खोजेर विवाह गर्नुपर्छ, अरूसँग विवाह गर्नु मिल्दैन, हुँदैन। यदि त्यस्तो विवाह अरूसँग भयो भने घरबार दाम्पत्यमा समस्या आउँछ भन्ने कुराहरू। अहिले ग्रह तपाईँलाई चलेको छ सिद्धा शुक्र, शुक्र सिद्धा स्वाम योग चलेको छ, झुटो आरोप लाग्न सक्छ, अनि विशेष ख्याल गर्नुहोला। समस्या जिज्ञासा के छ होला भन्नुहोस् त? ठिक छ, राम्रो छ, पढ्नुहोस्। हुन्छ, लोक सेवातिर पनि हुन्छ, होटल म्यानेजमेन्टमा हुन्छ। तपाईँले टेक्निकल लाइन पढ्नु हुँदैन, अरू हुन्छ? तपाईँले टेक्निकल लाइन पढ्नु हुँदैन के? हजुर, टेक्निकल लाइन हुँदैन भनेको मैले। राजनीतिक क्षेत्रतिर मध्यम मध्यम खालको छ। होटल म्यानेजमेन्ट पढ्नुहोस्, सिए सम्बन्धी पढ्नुहोस् होइन, डाक्टर सम्बन्धी पढ्नुहोस्, भेटनरी सम्बन्धी पढ्नुहोस्, यस्तो खालको विषय तपाईँको लागि उत्तम छ। जस्तै इन्जिनियरिङ पढ्नुहोस्, कम्प्युटर साइन्सहरू लिएर पढ्नुहोस् होइन। तर पढाइमा चाहिँ अलिक कमजोर देखिन्छ, यतिको पढाइले चाहिँ अलिक ठुल्ठुला विषय पढ्न अलिक गाह्रो होला। त्यही भएर अलिकति आँट कसेर मनमा म पढ्छु अब गफ गरिदिन धेरै भनेर अनि अगाडि बढ्नु भयो भने तपाईँलाई राम्रो हुन्छ, समस्या आउँदैन है। तपाईँको केही छैन, मङ्गलबारको व्रत बस्नु सक्नुभयो भने केही रत्न कपोज केही लाउनु पर्दैन, अहिलेको लागि तपाईँलाई ठिक छ। तपाईँको त्यागमा राम्रो छ नि, ठिकै छ है त। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो, पूर्वी रुकुमबाट फोन गर्नुभएको थियो। उहाँले तपाईँकै आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845725323 र 9806575523 नम्बरमा सम्पर्क तपाईँले पनि गर्नुहोला। भूत वर्तमान र भविष्यको बारेमा, ग्रह दशा र भाग्यको विषयमा विशेष जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँको बोल्दै हुनुहुन्छ? नमस्ते। कहाँको बोल्दै हुनुहुन्छ? छोरीको विषयमा केही बुझौँ भनेर। धादिङ कुन ठाउँबाट भन्नु हुनुहुन्छ? सिद्धलेखबाट। कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले देखेर? हजुर, भन्नुहोस् त, कति जन्ममिति? छोराको कि छोरीको भन्नुभयो?
1: छोरीको
0: जन्ममिति भन्नुहोस् त, नानीको कति हो?
1: 2066
0: साल 9 महिना 24। समय भन्नु? राति 2:15 जन्म भएको। उज्यालो भएको 24 गते हो कि 25 गते हो?
2: पच्चिस गते गुरु
1: उज्यालो 25 गते हो पक्का हजुर उज्यालो हुँदा के बार पर्छ
2: थाहा छ
1: नाम हो नानीको नारायणको नाम राशि के आउँछ
2: राशि त
1: होइन फरक परिहाल्यो नि तपाईँको 66 साल 2066 साल भन्नुभएको होइन त्यसो त मिल्दैन त हजुर त्यसो त हेरेर फाइदा हुँदैन तपाईँको जनावर भन्न सक्नु पर्यो तपाईँले यो हो मेरो छोरीको जनावर यति गतेको राति त्यही त समस्या पर्छ नि यसरी त हेर्नलाई 66 हो कि 66 हो कि भन्ने कुरा त अलिक फरक पर्छ अब कन्फर्मचुली जन्मदर्ता होला नि त जन्मदर्ता होला अस्पताल कार्ड होला जन्मदर्तामा सही लेखा होला एक्चुली एकचोटि भर कुरा आउनुहोस् अनि त्यसरी तपाईँको छोरीको जन्ममिति कति हो यस्तो हेरेर मिहिनेत गरेर निकालौँ है उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी उहाँले 66 साल हो कि 66 साल हो कि भन्नुभयो मलाई चाहिँ 66 साल हो जस्तो लाग्दैन 66 साल हो जस्तो लाग्छ उहाँको छोरीको विषयमा यो सालमा जन्मि भएको भन्नु पनि नमिल्ने होइन त्यही भएर मैले उहाँको बारेमा चाहिँ हेर्न सकिनँ है छोरीको बारेमा चाहिँ 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस् भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भए म तपाईँलाई गराउनेछु कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा स्वागत गरौँ कालको बोल्दै हुनुहुन्छ नमस्ते नमस्ते कालको बोल्दै हुनुहुन्छ रोल्पा जिल्लाबाट रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ रुन्ती गरिनौबाट बोल्दै हुनुहुन्छ तपाईँको नाम भन्नुहोस् त शुभ नाम के हो
3: बिमारी
1: हो कसो विषयमा हेर्न चाहनुहुन्छ छोराको जन्ममिति भन्नुहोस् त कति हो
3: के राति 12:20
1: खै जन्ममिति नै मिलेन कति वर्ष भयो तपाईँको बाबु
3: 7 वर्ष
1: गरी 56 साल भन्ने हो त के भयो कसो भन्नुभयो जन्मदार चाहिँ मिलेन तपाईँको 77 साल पनि मिलेन जम्मा त हेरेर फोन गर्नुहोस् न त है यसरी खोजेर कतिखेर खोज्नुहुन्छ कतिखेर भन्नुहुन्छ अनि फोनमा कार्यक्रमको बेलामा त यसरी मिल्दैन नि त आफ्नो छोराको जन्ममिति थाहा हुनु पर्दैन त कति सालमा जन्मेको मेरो छोरा भन्ने कुरा थाहा हुनु पर्दैन त्यसरी हुँदैन क्या त्यसरी हुँदै हुँदैन तपाईँले भने जस्तो तरिकाले हेर्नै मिल्दैन क्या हचो तरिकाले त्यतिकै मैले तपाईँको छोराको हेरेर मात्रै भएन नि त हो कि होइन फोन नम्बर पनि मलाई फोन गरेर अरे नम्बर गलत भयो भने म कहाँ पठाउँछु त त्यस्तै हो यो पनि के एकचोटि जमा गर्दा खोज्नु अनि भोलि फोन गर्नु है
3: हुन्छ
1: उहाँले फोन गर्नुभएको थियो फोन बल्ल लाग्यो भन्नुभयो अब मैले एकछिन कुरा पनि गरेँ उहाँको जमा त पनि भेटिएन सघाएको चाहिँ 98454-273 र 98056-273 नम्बरमा सम्पर्क भन्ने गर्नुहोला फोन लाग्छ कोसिस गरिराख्नु भयो भने फोन लागिहाल्छ तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशाहरू हेराउन चाहनुहुन्छ भने घरै बसी बसी पनि तपाईँले फोन गरेर हेराउन सक्नुहुन्छ कार्यक्रम ज्योतिष भास्करको समयमा अहिलेको लागि कोही मित्र आउनु भएको छ उहाँलाई स्वागत गर्छु म कहाँबाट को बोल्दै हुनुहुन्छ नमस्ते राधे राधे कहाँबाट को बोल्दै हुनुहुन्छ सुमित्राजी दाङबाट बोल्दै हुनुहुन्छ कसको विषयमा हेराउन चाहनुहुन्छ सुमित्राजीले दिदीको छोराको विषयमा जन्ममिति भन्नुहोस् त कति हो 2067 साल 6 महिना 24 गते जन्मको समय भन्नु बिहानको 11:30 हो आइतबार हो मिलेन जन्ममिति 2000 कति साल भन्नुभएको 67 साल भन्नुभयो होइन अनि त्यसपछि 28 गते भन्नुभयो होइन 2067 28 महिनाको 24 गते त अनि सोमबार पर्दैन त अब नराको नाम राशि भन्नुहोस् त के हो तुला राशि हो आइतबार पर्छ क्या यसरी कन्फ्युज हुनु भएन तपाईँहरू चिना बनाउनु भएको छैन चिना बनाएर राखेपछि ढुक्क हुन्छ एकचोटि बनाएर सबैभरिले भयो त जीवनभरिलाई 2067 साल असोज महिनाको शुक्ल पक्षको तृतीय तिथिमा जन्म भएको रहेछ आइतबारको दिन तुला राशि पर्छ विशाखाको दोस्रो चरण नाम आउँछ बाबुको तुला छ भन्ने नाम आउँछ अथवा तुलाराम तुल बहादुर यस्तो नाम आउँछ अन्त्यनाली राक्षस गर्नु परेको छ बाबुको घातकमा तिथि चौथी नवमी चतुर्दशी बिहिबार घातक नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक छ अनि एक करोड अलिक जिद्दी जिद्दी छ बाबु देखेँ यहाँबाट हेर्दा बाबुको अनि पेटमा समस्या हुन्छ पानी अलिक धेरै पिलाउनु होला पढाइमा दिमाग असाध्य राम्रो तेजिलो छ तर रुचि हुँदैन पढाइमा बाबुलाई कालो सर्प योग परेको छ महालक्ष्मी योग पनि छ राम्रो छ महालक्ष्मी योग राम्रो हो यस्तै गरी कालो सर्प योग पनि बाबुको परेको छ कालो सर्प योगको शान्ति स्वास्थ्य पनि गर्नुपर्छ नाग देवताको पूजा साउन महिनामा गराइदिनु भयो भने राम्रो हुन्छ र बाबुको चाहिँ अनि एक वर्ष बाबुको लग्नमा राहु आएर बसेको भएर एक वर्ष बाबुको टाउकोमा चोटपटक लाग्न सक्ने सम्भावना पनि देखाउँछ यहाँबाट हेर्दाखेरि चाहिँ नि अहिले ग्रह बाबुको चलिराखेको छ उल्का र अर्को शनि भन्ने ग्रह चलेको छ उल्का र शनिको शान्ति स्वास्थ्यहरू गराइदिनु भयो भने धेरै कुरामा बाबुलाई राम्रो हुन्छ समस्याहरू आउँदैन अहिले तपाईँले केही कुरा सोध्न मन लागेको छ ग्रह लागेको छ नि त अघि उल्का चलिरहेको छ शनि चलिरहेको छ बाबुको 18-19 वर्षसम्म ग्रह असाध्य खराब छ 18-19 वर्ष हो मैले बेकारमा पढाइ छोडेछु मैले पढ्नु पर्ने रहेछ भन्ने मनमा आउँछ उसको पनि बाबुको कालो सर्पयोग परेको भए पनि बिचमा रोकिन्छ यस्तै हुन्छ त्यही भएर कालो सर्पयोगको शान्ति स्वास्थ्यहरू पनि गर्नुपर्छ बाबुले चाहिँ राम्रो हुन्छ अब बाबुको लागि चाहिँ पढाइमा राम्रो हो नराम्रो होइन नपढ्दै नपढेर त्यस्तो भएको पढ्ने हो नि दिमाग राम्रो भएको मान्छे हो ग्रह लागेको छ अहिले ग्रहको शान्ति एकपल्ट गराइदिनु भन्नु न त है उल्टा उल्काको शान्ति शनिको शान्ति र नाग देवताको पूजाहरू गराइदिनु साउनको नाग पञ्चमीमा गर शान्तिहरू नागको पूजाहरू गराइदिनु नाग पञ्चमीमा साउनमा, अनि त्यसपछि बाबुको पढाइहरू राम्रो हुन्छ। अहिले पनि फकाइ फुकाइ पारेर स्कुलमा भर्ना नै भएको छैन, त्यही पनि ग्रह लागेछ। बाबुको ग्रह लागेको दस पुरा भएर एघार वर्ष लागेदेखि ग्रह लागेको बाबुलाई, त्यो भएर समस्या आयो कि। अब दशाको शान्ति स्वास्थ्यहरू गराउनुपर्छ भन्नु है, माता पितासँग सम्बन्ध राम्रो हुन्छ, एकरो स्वभाव हुन्छ। अब यो कालोचर्प एक रत्न कवच पाउँछ हामीसँग, कालोचर्प एक रत्न कवच राखिदिनु भयो भने केही कुरामा सुधार हुन्छ। अब सबै थोक त ग्रहले रत्न कवच मात्रै गर्दैन, मेहनत त आफै पनि गर्नु परि नै हाल्छ, तर रत्न कवच लगायो भने बाबुलाई धेरै कुरामा राम्रो र सहज चाहिँ हुन्छ पक्का है। हुन्छ, फोन गरेर भयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोलाई। राधे राधे। उहाँले फोन गर्नुभएको थियो दाङ जिल्लाबाट फोन गर्नुभएको, उहाँले चाहिँ तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा हेर्न चाहनुहुन्छ भने फोन गर्नुहोला। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुरहाट गौरीगंज हेल पोस्टकै अगाडि आएर पनि भेटघाट गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ, स्वागत गरौं। कामको बोल्दै हुनुहुन्छ,
2: नमस्कार।
1: नमस्कार, कामको बोल्दै हुनुहुन्छ, मन्जु पाण्डे नवलपरासी, कुन ठाउँबाट बोल्दै हुनुहुन्छ यतिखेर? सुनौलबाट। कार्यक्रम कतिको सुन्नुहुन्छ सुनौलतिर? नियमित सुन्नुहुन्छ, अनि कसको विषयमा हेराउन चाहनुहुन्छ आज? यो भन्दा पहिला पनि हेर्नु भएको थियो? यो भन्दा पहिला कतिजना हेर्नु भएको थियो? तिनजनाको। अनि आज छोरीको बारेमा हेर्नुहुन्छ? जन्मिति भन्नुहोस् त कति हो? 2067 साल 2 महिना 4 गते उजारो भएको 4 गते होइन? जन्म कुन जिल्ला भएको? मकनपुर उसमै भएको, पाल्पा जिल्लामा हो। भनेपछि मङ्गलबारको दिन जनावर मङ्गलबार हो। श्रीमती सारेमा श्रीमती रामानुजायनमा नानीको चाहिँ 2067 साल वैशाख शुक्ल पक्षको पञ्चमी तिथिमा जन्म, सोमबारको राति उजेर भएको मङ्गलबार, मिथुन राशिमा जन्म नानीको चाहिँ नाम आउँछ केशर कुमारी, नाम आउँछ नारायणको नाम, आद्य नानी देवगुण परेको छ, घातकमा परेको छ तिथिहरू नानीको लागि चाहिँ नि द्वितीय सप्तमी द्वादशी सोमबार घातक हुन्छ, नम्बरमा 4 नम्बर राशिमा धनु राशि घातक हुन्छ, ग्रह दशा भाग्य राम्रो छ, पढाइ पनि राम्रै छ, त्यस्तो नराम्रो छैन, ठिक छ। जुनसुकै विषयले पढ्दा पनि त्यति नराम्रो चाहिँ देखिँदैन नानीको। ग्रह दशा भाग्य राम्रै छ, पढाइमा राम्रो, दिमाग राम्रो, स्मरण शक्ति राम्रो, अलि एकरो स्वभावकी छिन्, यसलाई चाहिँ कम गर्नुपर्छ। माङ्गलिक छिन्, माङ्गलिक भएपछि विवाहहरू गर्दा माङ्गलिकसँग नै विवाह गर्नुपर्छ, अरू विवाह गर्न हुँदैन। सबैभन्दा पहिला एउटा चाँदीको पाउजु अथवा चाँदीको सिक्री बनाएर नानीको लागि लगाइदिनुहोस् है, अनि लगाइदिनु भएको छ। अनि नानीलाई भन्नुहोस् मङ्गलबारको दिन र पूर्णिमाको दिन, गणेश चौथी मङ्गल चौथीको दिन चोखो खा, शुद्ध भोजन, लसुन प्याज माछा मासु अन्डाहरू यताउता केही नखाइकन चोखो शुद्ध भएर बस नानी भन्नुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन। एकदम राम्रो छ, ग्रह त उल्का चलेर शनि चलेको छ, दशाको शान्ति चाहिँ गराइदिनुहोस्। यो बेलामा चाहिँ एकदम मन चञ्चल हुने, घरको परिवारले भन्ने कुरा सुन्न मन नलाग्ने, टेर्न मन नलाग्ने होइन, अनि मोबाइलमा धेरै कुरा गर्न मन लाग्ने, साथीहरू बोल्न मन लाग्ने ग्रहहरू छ। अहिले बनाएका साथीहरू थाहै पनि हुँदैनन्, नानीको 23 वर्ष 4 महिना भन्दा यताका साथीहरू राम्रो हुँदैन,
0: त्यही सात चार महिना पछिको साथीहरू बल्ल थाहै हुन्छन्, विवाहवादी गर्दा पनि त्यो बेलामा राम्रो हुन्छ, समस्या आउँदैन। नानी त्यही सुनिरहेको छिन्, नानीलाई भनिदिनु होला 23 वर्ष 4 महिना भन्दा अगाडि न त केटा साथी बनाउने न त केटी साथी बनाउने, थाईको रूपमा एकदम बेस्ट फ्रेन्डहरू बनाएर काम छैन होइन। अहिले नानी प्रेमहरू गरेर पनि फाइदा छैन, उसँग विवाह हुँदै हुँदैन। जबसम्म 23 वर्ष 4 महिना भन्दा अगाडि कोहीसँग प्रेम भयो भने पनि होइन, त्यसले गर्दाखेरि नानीलाई पछि पछुतो हुन्छ, ओहो मैले बेकारमा गरेछु, प्रेम गरेछु, मैले बेकारमा यस्तो गरेछु भन्ने हुन्छ है। त्यो 23 वर्ष 4 महिना कटिसकेपछि प्रेम विवाह गरे पनि त्यही बेलामा गर्ने, माघी विवाह गरे पनि 23 वर्ष 4 महिना कटेर मात्रै गर्ने। पढाइको सिलसिलामा हेर्दाखेरि अब नानीले कुन विषय लिएर पढ्छु भन्छ, म्यानेजमेन्ट विषय ठिक छ, राम्रै छ, नराम्रो छैन। सरकारी ग्रह 99% राम्रो छ हो, उनी अलिकति कोसिस, धेरै कोसिस पनि गर्नु पर्दैन, नानीले थोरै कोसिस गरेको हुन्छ। बाबासँग ग्रह अलिक मिल्दैन, माइती नफाप्ने ग्रह चाहिँ परेको छ क्या हाम्रो नानीलाई, माइती नफाप्ने ग्रहहरू परेको छ, त्यो भएर हो। अब यिनले चाहिँ विवाहमा अलिकति गल्ती गरिन् भने बुढा आमासँग दाजुभाइसँग सम्बन्धहरू त्यति राम्रो नहुन सक्छ, त्यो भएर अलिकति विशेष ख्याल गर्नु भन्नु। त्यस्तो हुँदैन, त्यस्तो मरु परु भन्न खोज्नु भएर तपाईँले होइन, त्यस्तो होइन, ग्रह नमिल्ने, विचार नमिल्ने होइन, कुराहरू नमिल्ने त्यस्तो हुन सक्छ क्या। अब नानीको असाध्य लक्षण कि छिन् तपाईँको छोरी हेर्नु है, अब अहिले 20 वर्षसम्म चाहिँ एकदमै खतरा छ नानीको लागि चाहिँ, कसैले लडाई फगाइ गर्ने फसाउने होइन, फगाएर लडाई फगाइ गरेर फसाएर चाहिँ आफ्नो चाहिँ जीवन बर्बाद बनाउने कुण्डली छ। त्यो एउटा 23 वर्ष 4 महिनासम्म नानी एकदम ख्याल गरिन् भने यसले राम्रो, अथवा 20 वर्ष पुरा भएर 21 वर्ष लागु गरेसम्म एकदम ख्याल गरेन, मैले कोहीसँग नजिक हुनुहुँदैन, मैले त पढाएर मात्रै केन्द्रित ध्यान केन्द्रित गराउनुपर्छ भनिन् भने यिनीको जीवन एकदम मारामार हुन्छ। पछि गएर श्रीमान यति राम्रो श्रीमान पढ्छन्, माया गर्ने श्रीमान पढ्ने ग्रह दशाहरू परेको छ, यिनले जे जे भन्यो त्यही त्यही मान्ने खालको श्रीमान पढ्छ। 20 वर्ष कटिसकेपछि नानीकोलाई 60% ग्रह सकिन्छ, अनि 100 मा 100 ग्रह राम्रो ग्रह आउनलाई चाहिँ 23 वर्ष 4 महिना कुर्नै पर्छ है। नानीले सुनेकी छिन् नि मैले बोलेको कुरा, हो मैले भनेको कुरा एकदम ख्याल गर्नु भन्नु है। मङ्गलबारको दिन गणेशजीको पूजा, गणेश चौथी मङ्गल चौथीको दिन पूजा गर्ने सकिन्छ, व्रत बस्ने, सकिँदैन भने खोको खाने है। चाँदीको सिक्री लगाइदिनु भएको छ कि पाउँदो लगाइदिनु भएको छ, चाँदीको सिक्री कहिले नखोल्ने भन्नुहोस्, सधैँभरि लगाइराख्नु भन्नुहोस्, राम्रो हुन्छ। छोरीको बारेमा चिन्ता लिनु पर्दैन, छोरीले मैले भनेको कुरा सुनेकी छिन् भने तपाईँहरूले छोरीको बारेमा चिन्ता लिनु पर्दैन, बुझ्ने खालको छोरी पाउनु भएको छ, राम्रो है त। हुन्छ
3: नारायण,
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी सुनौलबाट फोन गर्नुभएको थियो, उहाँले चाहिँ नानीको विषयमा हेराएर गइसक्नु भएको छ। ग्रहहरू अलिक कमजोर कमजोर ग्रह भयो भने चाहिँ अलि धेरैचोटि दोहोर्न मन लाग्छ कि, यो सम्झिनुहुन्छ कि बुझ्नुहुन्छ कि भनेर, एकचोटिमा भयो बुझ्नु भएन कि भन्ने लाग्छ कि है, अन्यथा नलिनु होला। 98451-75-223 र 98056-75-223 नम्बरमा सम्पर्क गर्नुहोस्। मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले भेट्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कामको बोल्दै हुनुहुन्छ, नमस्ते। कामको बोल्दै हुनुहुन्छ, सल्यान जिल्लाबाट, शुभ नाम भन्नुहोस्, तपाईँको नाम के हो? धनराज बोल्नु भएको, कसको विषयमा हेर्न चाहनुहुन्छ? तपाईँको जन्ममिति भन्नुहोस् त कति हो?
4: 2022 साल
0: असार महिनाको 21 गते, जन्म समय भन्नु?
4: बिहानको
0: 9 बजेतिर। कुन जिल्लामा जन्म भएको तपाईँको?
1: कुन जिल्लामा जन्मिनु भएको तपाईँ कुन
4: जिल्लामा
1: सल्यानमै हो ल म भन्छु तपाईँले हो भने हो भन्नु होइन भने होइन भन्नु है 2022 साल असार शुक्ल पक्षको तपाईँको जन्म सोमबार भएको हो त्यही त सोमबार हो कि होइन जन्मिति मिलेन तपाईँको मिलाएर फोन गर्नु पर्यो फेरि बिहिबार होइन त्यो दिन बिहिबार पर्दैन तपाईँको क्या जन्मिति मैले त्यसरी बिहिबार हेर्न मिल्दैन नि तपाईँले भन्नुभएको जुन महिना जुन गते जुन साल परेन तपाईँको मिलेन फरक परे एक्काइस गते भन्नुभएको तपाईँले मिल्दै
4: मिलेन
1: मिलाएर हेर्न मिल्दैन नि त अहिले यहाँबाट अहिले यहाँबाट हेराउन मिल्दैन तपाईँले यो हेराउनको लागि चाहिँ साल महिना गते समय कन्फर्म गरेर फोन गर्नुपर्ने हुन्छ
4: 2022
1: साल त्यो त अहिले मलाई पनि थाहा हुँदैन मसँग पनि पात्रो छैन नि त 2022 सालको अहिले यहाँ होइन त्यसरी हेर्न मिल्दैन नि त कति कतै पर्छ बिहिबार भन्ने कुरो मलाई थाहा छैन अब कति कतै पर्व कुन बिहिबार कति कतै पर्व भन्ने पनि थाहा छैन यसको लागि समय चाहिन्छ तपाईँले पछि फोन गर्नु एक्काइस गते 22 गते 23 गते पनि मिल्दैन क्या तपाईँको बिहिबार पर्दैन पर्दैन त्यही भएर भनेको है पछि फोन गर्नु है त उहाँले फोन गर्नुभएको थियो हामीले एकजना बुवाले फोन गर्नुभएको 2022 सालको उहाँको जन्मिति मिलेन कि नमिलेपछि जबरजस्ती हेर्न पनि मिल्दैन हेर्नु है अब समय यसो तलमाथि पऱ्यो भने मिलाएर हेरिदिन्थेँ मैले समय पनि तलमाथि परेन उहाँको गते नि तलमाथि पऱ्यो गते तलमाथि परेपछि हामीले यहाँबाट कसरी हेर्ने त गाह्रो हुन्छ हामीले पनि कुरा बुझिदिनु होला तपाईँहरूले पनि गुरुबाले हेरिदिनु भएन गुरुबाले यस्तो गर्नुभयो वास्ता गर्नु भएन नभन्नु होला मैले एकदम सजिलोसँग तपाईँको चिना कुण्डली भाग्य ग्रहहरू चाहिँ मैले तपाईँको चाहिँ हेराउने गरेको छु मैले सजिलोसँग मैले अरू अरू ज्योतिष जस्तो छैन म हेर्नुहोस् एकदम कुरा बुझिदिन्छु मैले क्या बरु बाबालाई फोन गर्नुभएको हुन्छ अनि फोन गर्दाखेरि मैले हेरिदिनुपर्छ सकभर मिलाइदिनुपर्छ भन्ने मलाई लाग्छ त्यही भएर तपाईँले अन्यथा नलिनु होला किनकि साल महिना गते र समय नै फरक पर्यो भने मैले बोलेका कुराहरू पनि फरक पर्छ त्यो कुरा हेरेर फाइदा हुँदैन झन् घाटा हुन्छ त्यो भएर साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई कन्फर्म गर्नुभयो भने राम्रो हुन्छ 9845 75223 र 9805 75223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिन सकिन आँटेको जानकारी मैले प्राविधिक मित्रबाट इसारा भएको छ कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँसँग 8 बजीसम्म रहने गरेका छौँ आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ भोलि बिहान ठिक 7 बजे कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु तबसम्म लागि प्राविधिक मित्रको साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन।

सूचना संगीतम मनोरञ्जनको अटल साहेनी यो हो रेडियो साहेनी 99.88 मेगाहर्ज साहेनी समय सूचक अहिले बिहानको 8 बज्यो माया दिदी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज माया दिदी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिमानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल माया दिदी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क 056-493-495। योग गरौ रहौ निरोग पतञ्जलि योग पीठ नेपाल महिला पतञ्जलि योग समिति नेपाल पतञ्जलि योग समिति नेपाल युवा समिति नेपाल र पतञ्जलि योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौ।

छत्तीस बजे सम्म समय नयन महिला पतंजलि योग समिति चितवन महानगर योग समिति महिला महानगर योग समिति चितवन आयोजक भरतपुर महानगरपालिका 18 नम्बर वडा कार्यालय सबै प्रकारका

0: तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाऊ समयमै कर तिरौ सबै नागरिकको परिचय दिऊ भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश चैते धानमा मेघ ब्लास्टको समस्या चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा मेघ ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ रोगको लागि अनुकूल मौसम अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2 हर्दीनाथ 1 कुमल 2 कुमल 5 कुमल 6 र कुमल 7 लगाउने खेतमा पानी जमाइराख्ने वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% एसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस् डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ असाध्यै टाउको दुख्ने आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा घिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टुकाईबाट बच्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने सुद्धा झोल प्रयोग गर्ने स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभ्यास सञ्चालन गर्ने यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौं घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाऊ समयमै कर तिरौ सबै नागरिकको परिचय दिऊ गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
0: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो यो

0: खुटे सुँगुर बंगुर हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
1: यो रोगबाट बस्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
2: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनद्वारा जनहितमा जारी सन्देश।
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
1: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइरी भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
1: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
4: हामीले त ध्यानै नदिएको।
1: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मन्जु, तिमी त विदेश जाने लाग्यो रे?
7: हो दिदी, त्यो टिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भन्ने हो दिदी।
6: विदेश जानेमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर राम बहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर लगाएको थाहा छैन तिमीलाई?
7: तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
6: खै के गर्ने गर्ने दिदी?
8: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
11: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
10: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
11: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
10: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
11: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
10: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
11: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
12: रेडियो साउन्ड 89.8 मेगाहर्ज।

धार बगाई देखी जमजमाई नेहा को धार।

इतिहास साक्षी छ यो शिर न कहिले झुकेको थियो न कहिले झुक्ने छ किनकि हामी पहाडी हिमाली मधेसी होइन हामी त केवल नेपाली हो नेपाली।

0: पालामै बसम भने छैन रोजगारी सात समुद्र तरि गए मुटु गाठो पारी आत्मा त बेची बेची विदेशीको गुलाम हुन्छ मन कसो गरी भुलम
1: सुख छ

बाठो बाठो मान्छेलाई त यो देश फेरि त्यही हो, हामी जस्तो नागरिक त अनागरिक भइयो, पहिले होला भने जस्तो नयाँ नेपालाउने, जिते भने जस्तो भानी जित्ने मैले लाउने, हामी के नै सुख छ।

सूचना संगीत र मनोरञ्जनको अटल साहेल यो हो रेडियो साहेल 99.8 MHz अहिले बिहानको 9 बज्यो 8:09 AM माथि अनुसन्धान गरिरहेको स्पष्ट पार्नु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली भोजमा पत्रकार खेमवंशसँग कुराकानी गर्दै उहाँले सो कुरा बताउनु भएको हो। उहाँले राज्यको अकुत सम्पत्ति कुम्ल्याउने, सरकारी जग्गा अतिक्रमण गर्ने र आफ्नो सम्पत्तिको वैध स्रोत देखाउन नसक्ने पूर्व विशिष्ट तथा सार्वजनिक पदमा रहेका व्यक्तिहरूलाई मात्र अनुसन्धानको दायरामा ल्याइएको दावी गर्नुभयो। ग्रेनेडको संकट र सरकारको कदममा नेपाल अन्तर्राष्ट्रिय वित्तीय कार्यवाही कार्यदलको ग्रे लिस्टमा पर्ने जोखिममा रहेको सन्दर्भलाई अहिल्याउँदै वरिष्ठ अधिवक्ता श्रेष्ठले यो विषयमा मुलुकले गम्भीरतापूर्वक काम गरिरहेको बताउनुभयो। नेपाल ग्रे लिस्टमा पर्ने खतराका कारण राज्यले सम्पत्ति शुद्धिकरण र अवैध धनमाथि निगरानी बढ़ाउनु अनिवार्य भइसकेको थियो। श्रेष्ठले भन्नुभयो, सरकारको यो थालनी अत्यन्त सकारात्मक छ। छानबिन गर्ने निकायहरूले पनि स्थापित मापदण्ड र कानूनी प्रक्रिया पूरा गरेर मात्रै अनुसन्धान गरिरहेकाले यसको सही नतिजा आउन केही समय पर्खिनुपर्छ। उहाँले भन्नुभयो, भागभण्डा र सिन्डिकेट युक्त नियुक्तिले नयाँ सम्पादनमा राम्रो परिणाम दिने विश्वास व्यक्त गर्दै उहाँले यसको पूर्ण प्रभाव र परिणाम देख्नका लागि पनि केही समय पर्खिनुपर्ने बताउनुभयो। संघीय संसदका दुवै सदनको बैठक अब छुट्टा छुट्टै समयमा बस्ने भएको संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बुहान 11 बजे र राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 का लागि बोलाइएको छ। आजको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक संस्कृति सम्पदा विधेयक 2081 का सम्बन्धमा प्राप्त सन्देश सहितको विधेयक टेबल गरिने सम्भावित कार्यसूची रहेको छ। त्यसै अर्थमन्त्री डाक्टर सोम यादवले आर्थिक 282 आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम रहेको छ। त्यस्तै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिंहले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक सभाको बैठक बुहान 11 बजे र राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 का लागि बोलाइएको छ। आजको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक संस्कृति सम्पदा विधेयक

0: आफ्नो राष्ट्रिय सभाको बैठकमा पनि अर्थमन्त्री डाक्टर सोम वाग्लेले आर्थिक वर्ष 82-83 आर्थिक सर्वेक्षण पेश गर्दै हुनुहुन्छ। साथै मन्त्री वाग्लेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भएको वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। त्यसै गरी प्रतिनिधि सभा अन्तर्गतकै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि आज बिहानै बस्नु भएको छ। किसानलाई रासायनिक मलको सहज एवं सुलभ आपूर्तिका विषयमा केन्द्रित रहेर समितिले छलफल गर्न लागेको जनाइएको छ। बैठकमा रासायनिक मलको वर्तमान व्यवस्था, वितरण प्रणाली र भावी योजनाका सम्बन्धमा कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कोअपरेशन लिमिटेडका पदाधिकारीहरूसँग विस्तृत छलफल गरिने कार्यसूची रहेको छ। प्रधानमन्त्री कार्यालय मार्फतको सार्वजनिक खरिद अनुगमन कार्यवाहीले 11 निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नका लागि लेखी पठाए अनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन 2063 दफा 63 उपदफा 1 बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ। कालो सूचीमा राखिएका निर्माण कम्पनीमा राष्ट्रिय गौरवको सुनकोशी डाइभर्सन बहुद्देश्य आयोजना निर्माणको निर्माण गरिरहेको रमर कन्स्ट्रक्सन र पोटेल इन्जिनियरिङ लिमिटेड प्राली समेत रहेका छन्। एक वर्षदेखि 3 वर्षसम्मका लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कार्यवाहीमा भाग लिन पाउने छैनन्। लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी 35 स्थापना दिवस मनाउँदैछ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गरेका छन् भने केन्द्रीय समितिले काठमाडौँमा विधान अधिवेशन आयोजना गरेको छ। विधान अधिवेशन अघि बिहान 7 बजे माइतीघर मण्डलामा प्रभात फेरी आयोजना गरिएको छ। प्रभात फेरी लगत्तै बिहान 9 बजेदेखि विधान महाधिवेशन शुरू हुने युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिनुभयो। विधान महाधिवेशनको नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। बरियारपट्टि स्थित छोटी मंसार कार्यालय हटाउने नयाँ विरूद्ध अनुरोध भएका नागरिकले मशाल जुलुसहित प्रधानमन्त्री बालेन्द्र शाहको पुतला दहन गरेका छन्। सरकारी निर्णय विरूद्ध सड़क आन्दोलन गरिरहेका स्थानीयवासी र व्यवसायीहरूले मशाल पुनर्स्थापनाको माग गरिरहेका छन्। उनका कमलले प्रधानमन्त्री विरूद्ध नाराबाजी समेत गरेका थिए। आन्दोलित नागरिकहरूका अनुसार छोटी मंसार बन्द हुँदा स्थानीय व्यापार, रोजगारी र राजस्व संकलनमा गम्भीर असर परेको छ। उनीहरूले सीमा क्षेत्रमा अनुगमन कमजोर भए तस्करी बढ़ने जोखिम समेत रहेको बताएका छन्। मंगलबार साँझ निकालिएको मशाल जुलुसमा ठूलो संख्यामा स्थानीयवासी सहभागी थिए। उनीहरूले न्याय तत्काल फिर्ता नगरेर अझै कड़ा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।
1: दाई, एकको चियाको 30 रुपियाँ कस्तो महँगो! आजकल त किन्ने कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: तर
2: हो नि। एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल
1: गजब रहेछ। अब म पनि पैसा असुल गर्छु।
2: आजै #123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल नेपालकै लागि।
3: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस बैंकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गोचर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: मुस्ताङ चिनको सिमाना कोरेला नाका जोड्ने बेलिजन सुन कोरेला सड़क अन्तर्गत

0: म्याग्दी खण्ड आज बिहानैदेखि अवरूद्ध भएको छ। म्याग्दीको रबुबंगा गाउँपालिका दुई माथिल्लो बैसरीमा पहिरो खसेपछि 76 किलोमिटर दूरीको बेनी जंगसुन सड़कमा सीधा यातायात सम्पर्क विच्छेद भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमल सिन्हाका अनुसार सड़क विभाग र बेनी जंगसुन कोरोला सड़क योजनासँग समन्वय गरेर विरूद्ध सड़क खुलाउन उपकरण परिचालन गरिएको छ। सड़क अवरूद्ध हुँदा बेनीदेखि मुस्ताङतर्फ र जंगसुनदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधन बीच बाटोमै रोकिएका छन्। विशेष महाधिवेशनको कारण नेपाली कांग्रेसमा चलिएको संस्थापन र इतर समूह बीचको विवाद थप चर्किँदै गएको छ। पार्टी एकताका लागि सभापति गगन थापामाथि थप दबाव बढ़ाउने रणनीति अन्तर्गत संस्थापन इतर समूहले महासमिति बैठकको आन्तरिक तयारी गरिरहेको छ। निवर्तमान सभापति शेरबहादुर देवान निकट नेताले जारी प्रदेश स्तरीय भेलाहरू सम्पन्न भएपछि महासमिति बैठक आह्वान गर्न आन्तरिक तयारी गरेको कांग्रेसको दावी छ। नेताहरूका बीचमा प्रदेश स्तरीय भेलापछि राष्ट्रिय भेला बोलाउने र भेलाको म्याण्डेट अनुसार निर्णय लिने विषयमा आन्तरिक छलफल चलिरहेको छ। इतर समूहका नेताहरू भने महासमिति बैठकपछि महाधिवेशन नै आयोजना गर्ने समूहको तयारी हुन सक्ने पनि दावी गरिरहेका छन्। दवा समूहको गण्डकी प्रदेश स्तरीय भेलाले 15 जेठसम्म नेताहरूले निकास ननिकालेमा महासमितिको बैठक बसी समाधान निकाल्न आह्वान गर्ने निर्णय नै गरिसकेको छ। भेलाले नेताहरू बीच घनीभूत संवाद गरी एकता सन्देश दिन विलम्ब नगर्न सभापति थापा, निवर्तमान कार्यभार सभापति पूर्णबहादुर खड्का, डाक्टर शेखर कोइराला लगायत नेताहरूलाई आग्रह गर्ने निर्णय गरेको थियो। नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखको प्रशिक्षण फेला गर्ने भएको छ। आज र भोलि प्रज्ञा भवन कमलादीमा पार्टीका तर्फबाट निर्वाचित प्रमुख र उपप्रमुखको भेला गर्न लागेको केन्द्रीय कार्यालयका मुख्य सचिव गणेश पुनले जानकारी दिनुभयो। पुनका अनुसार पार्टीको केन्द्रीय स्थानीय तह विभागद्वारा पार्टी संयोजक पुष्पकमल दाल प्रसन्नको र सहसंयोजक माधव कुमार नेपाल समेत सहभागी हुनुहुनेछ। कार्यक्रममा प्रदेश पार्टीका इन्चार्ज र संयोजक, स्थानीय तह तथा जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्ष पदमा दुवै नेपाली कम्युनिष्ट पार्टीका पदाधिकारी रहेको भए प्रमुख तथा अध्यक्ष कुनै सहभागिता हुनुपर्ने र पदाधिकारीमा उपप्रमुख र उपाध्यक्ष मात्र रहेको भए स्वयंको पनि अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। पोखरा बसपार्क निर्माणका लागि 5 दशकअघि अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा बिक्री वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका विवाद र गुनासोको सत्य तथ्य छानबिन गर्न पोखरा उपत्यका नगर विकास समितिले 3 सदस्यीय न्यायिक अध्ययन समिति गठन गरेको छ। समितिका अध्यक्षमा पूर्व न्यायाधीश शंकरराज बराल रहनु भएको छ। सदस्यमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी तथा सदस्य सचिवमा पोखरा उपत्यका नगर विकास समितिका प्रशासनिक अधिकृत प्रकाश सुवेदी रहनु भएको छ। मंगलबार बसेको कार्यपालिक बैठकले जग्गा पहिचान र छानबिन समिति गठन गरेको हो। मुगुनी प्रदेशसभा बैठक आज दिउँसो 1 बजे बस्दैछ। बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याइने कार्यसूची रहेको छ। प्रदेशसभा सचिवालयका अनुसार बैठकको प्रारम्भमा विपक्षी दलका नेता जोक बहादुर मोहराले विशेष समयमा सम्बोधन गर्नुहुनेछ। त्यसपछि सामाजिक विकास मन्त्री जन्म जय किमल सिन्हाले थारू समुदायका प्रथा जनित परम्पराको संरक्षण सम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्ने तथा छलफलको जवाब सामाजिक विकास मन्त्री तिमल सिन्हाले दिने जनाइएको छ। त्यसै गरी लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रममाथि जारी छलफलमा उठेका प्रश्नको जवाब मुख्यमन्त्री चेतनारायण आचार्यले दिनुहुने भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको निम्नचापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा रहेको छ। गण्डकी प्रदेशको पहाड़ी र हिमाली भूभागका केही स्थानहरू, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बंगलादेशको टाङ्गेल क्षेत्रमा भएको ट्रक दुर्घटनामा कम्तीमा 15 जनाको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्। राजधानी ढाकाबाट करिब 97 किलोमिटर टाढा रहेको क्षेत्रमा रड पोकेको ट्रक अनियन्त्रित भएर पुल नजिकैको खाल्डोमा पल्टिँदा दुर्घटना भएको हो। मृतकहरू आगामी मे 28 मनाइने मुस्लिम धर्मावलम्बीहरूको मान पर्व ईद उल अधा मनाउन उत्तरी जिल्लातर्फ जाँदै गरेका यात्री भएको जनाइएको छ। रड सधैँ यात्री बोकेको उक्त ट्रकका चालकले सवारी साधनमाथिको नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरी अधिकारीहरूले बताएका छन्। दुर्घटनामा घाइते भएका 6 जनाको उपचार भइरहेको छ। उनीहरूको अवस्था तथा दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रयल च्यालेन्जर्स बेंगलुरू आरसीबी इण्डियन प्रिमियर लीग आईपीएलको फाइनलमा पुगेको छ। गैराति भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई 92 रनले पराजित गर्दै बेंगलुरू फाइनलमा पुगेको हो। धर्मशालामा 255 रनको फराकिलो लक्ष्य पछ्याएको गुजरातलाई बेंगलुरूले 19.3 ओभरमा 162 रन बनाउँदा अलआउट गरेको थियो। बलिङतर्फ गुजरातका कागिसो रबादा र जेसन होल्डरले 2 विकेट लिँदा प्रसिद्ध कृष्णले 1 विकेट लिएका छन्। जितसँगै बेंगलुरू फाइनलमा पुगेको छ भने गुजरातले दोस्रो क्वालिफायर खेल्नेछ। आईपीएलको इलिमिनेटरमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स भेट्दैछन्। विजेताले गुजरातसँग दोस्रो क्वालिफायर खेल्नेछ। पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने खेल बुधबार बेलुकी 7:45 बजे चण्डीगढ़मा हुनेछ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएम 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछु। नमस्कार।
1: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083/84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भिक तयार भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क
2: 56 94 94 89.8 मेगाहर्ट्ज।

0: गरी नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रमको डिजिटल प्लेटफर्ममा पनि हामी छौँ र तपाईँहरू नेपाली नेटवर्क .com विश्वभर हाम्रो पात्र .com पनि विश्वभरकै साथ सुनिराख्नु भएको छ र नेपाली बहसमा हामी सिधा प्रश्नको सिधा जवाफ पनि लिने गर्दछौ र विशेष गरी अहिलेको अवस्थामा देशको समसामयिक राजनीतिक परिस्थितिका विषयमा र अन्तर्राष्ट्रिय कूटनीतिका विषयमा हामी चर्चा परिचर्चा गर्ने गर्दछौ। अब देशलाई ग्रेलिस्टबाट बचाउनका निम्ति राईकाको कालो सूचीमा रहेको हाम्रो हवाई बेल सरकारले कस्ता कामहरू गर्नुपर्दछ, सरकारले जुन दुई तिहाईको म्यान्डेट पाएको छ यो ढंगले सरकार अगाडि बढ्न सक्छ कि सक्दैन, सरकारले यो मुलुकलाई सही दिशामा अगाडि बढ़ाउनका निम्ति जनताका भावनाहरूको संरक्षण गर्दै अगाडि बढ़न सक्छ कि सक्दैन भन्ने विषयलाई आज हामी प्राथमिकताका साथ पनि उठाउन चाहन्छौ। किनभने यतिखेर सम्पत्ति शुद्धिकरणको मुद्दालाई व्यापक रूपमा उठाइएको छ र सम्पत्ति छानबिनले यतिखेर आतंक सृजना गरेको छ, सबैलाई एउटै डालोमा हालेर दुःख दिने काम भएको भन्दै यसका बारेमा आलोचनात्मक टिप्पणीहरू पनि भइरहेका छन्। किनभने हिजो राजकीय पदमा बसेका राजनैतिक दलका व्यक्तिहरूले अकथ रूपमा सम्पत्ति कमाएका छन् र त्यसको स्रोत उनीहरूले खुलाउन सकिरहेका छैनन् र व्यापक रूपमा सम्पत्ति कमाइसके पछाडि आज उनीहरूको भागाभाग भएको पनि स्थिति छ। किनभने राज्यलाई करमा तिरेर आसे पासे आफ्ना आफन्त उनीहरूका नाममा सम्पत्ति दाखिला गरेर जुन किसिमको दमनलुट यतिखेर राज्यमा मचाएको थियो त्यो दमनलुटको अहिलेको सरकारले छानबिन गर्ने बताएको छ। यतिखेर हाम्रो बीचमा वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ हुनुहुन्छ। श्रेष्ठजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। अहिलेको अवस्थामा अब यो सम्पत्ति छानबिनको आतंक छ होइन, भ्रष्टाचार थियो, हिजो थिइथिलो थियो, हरेक क्षेत्रमा सेटिङ थियो भनेर यहाँले हरेक पटक आवाज उठाउँदै आउनुभयो, खबरदारी गर्दै आउनुभयो। अहिले भनिँदैछ सबैलाई एउटै डालोमा हालेर दुःख दिने काम भयो, सम्पत्ति छानबिनमा सरकारले राम्रो मेकानिजम बनाउन सकेन भन्ने खालका आवाजहरू उठिरहेका छन्। हामी कानूनी रूपमा कतिको बलियो छ हाम्रो कानून सम्पत्ति छानबिनलाई होइन, यो भ्रष्टाचार गर्ने, अखुब सम्पत्ति कमाउने, राज्यको सम्पत्ति दोहन गर्नेहरूलाई कानूनी कडघरामा उभ्याउनका निम्ति वरिष्ठ अधिवक्ताज्यू
1: सम्पत्ति छानबिन आयोगले छानबिन गर्ने क्रमलाई एउटै डालोमा हालियो भन्ने जस्तो कुरा तपाईँलाई त गरेको छैन होला नि, सम्पत्ति छानबिनको डालोमा राखेको छैन होला, मलाई पनि राखेको छैन। राख्नुपर्ने मान्छेहरूलाई अहिले राख्ने कामको थालनी गर्दैमा त्यसलाई त्यो भन्न मिल्छ जस्तो मलाई लाग्दैन। रह्यो अब जहाँसम्म भ्रष्टाचारको उन्मूलनका लागि पहिला त कानूनी कारवाहीमा नै जानु पर्यो नि, होइन र कसैलाई अनुसन्धानको सिलसिलामा बोलाइने वा के गरिने भन्ने कुरा त्यो कानूनी अनुसन्धानको शुरूआत गर्ने हो। त्यसमा रित विरुद्धका कुराहरू रहलान् होइन, रित नपुगेको छ, कानून बमोजिम ग्रह गर्नु नपर्ने मान्छेलाई दुःख दिन खोजिएको छ भने त्यसमा कानूनका उपचार।
0: राजकीय पद सम्हालेका व्यक्तिहरू, पूर्व मन्त्रीहरू, पूर्व सांसदहरूले आज भन्दैछन् एउटै डालोमा हाल्ने काम भयो, दुःख दिने काम भयो, हामीलाई किरकार गर्ने काम भयो भनेर उनीहरू आपत्ति जनाउँदैछन्। क्या
1: आपत्ति जनाउँदै हुन्छ भने तिनीहरू सम्भवतः त्यो डालोमा जानुपर्ने मान्छेहरू होला नि, त्यसमा उनका आवाज उठाइरहेको छ, त्यसमा आपत्ति मान्नुपर्ने कारण के छैन।
0: सम्पत्ति शुद्धिकरण सम्बन्धी हाम्रो नियम चाहिँ के छ, कस्तो व्यक्तिहरू चाहिँ यसका दायरमा आउँछ?
1: आउँछन्, जसले स्रोत देखाउन सक्दैन र त्यसलाई सम्पत्ति शुद्धिकरणमा आयोगमा बस्ने मान्छेहरूले साँच्चै नै कानूनको सम्मान गरेर त्यसको प्रक्रिया अनुसार नै सबैलाई निष्पक्ष ढंगले अनुसन्धान गर्न सक्ने अवस्था छ, तर त्यो निष्पक्षता रहन्छ वा रहँदैन, सम्पत्ति शुद्धिकरण आयोगमा कस्ता मान्छेहरू छन् यी सबै कुराहरूमा यसको यो कुराको निर्भर हुन्छ।
0: व्यापक भ्रष्टाचार, अकुत सम्पत्ति दोहन भएको छ होइन राज्यको स्रोत साधन,
1: राज्यको स्रोत किन भयो तपाईँहरू एउटा देख्नुभयो होला भन्ने हामीहरू भन्छन् नै, आज तीन वर्ष पनि बढी भयो मैले यो सत्तरी न्यायको खोजी अभियानलाई लिड गर्छु र हाम्रो टिमका साथीहरू हाम्रो काम यही हो, हामी अध्ययन गर्दैछौँ, अनुसन्धान गर्दैछौँ। अस्ति मात्रै तपाईँलाई उदाहरण दिइहालौँ, यो थापाथली अगाडिको कोरिया गाउँको लक्ष्मीनारायणको मन्दिर जहाँ झन्डै चार रोपनी जग्गामा आकाश सुन्ने पिपलको बोर्ड छ, त्यहाँ पोखरी थियो, पोखरीमा चिया छ, सबै कुराहरू व्यक्तिको नाममा दर्ता भएकोमा हामीले बङ्गाली बहस गरिसकेपछि अस्ति उच्च अदालतका न्यायमूर्तिहरूबाट त्यो सरकारको नाममा ल्याउने भएको छ। यहाँ के बुझ्नु छ भने सार्वजनिक सम्पदाहरू जग्गाहरू मिचिएका छन्, यहाँ पुरो भएको छ, सरकारी पदमा जाने वा राजनीतिक दलमा प्रभावशाली रूपमा नेतृत्वमा बस्ने ती मान्छेहरूको संलग्नता व्यापक रूपमा छ। धेरै कुराहरू छन्, हामी त यही काममा लागि नै राखेका छौँ। त्यस कारण ती मान्छे यदि आवाज उठाएर सम्पत्ति शुद्धिकरणको सन्दर्भमा अनावश्यक दुःख दिनु खोज्यो भन्ने कुरा छ। किन अनावश्यक दुःख दिएको हामीले त दुःख दिनुलाई अर्को मुद्दा लाग्छ नि, मुद्दा उसका विरुद्ध मुद्दा जान सकिन्छ नि। जस्तै साइबर ल देखाउने, साइबर लमा मान्छेहरूलाई अनावश्यक ड्राइभ गर्ने, तमासा गर्ने गरिन्छ होइन। मुद्दा गऱ्यो भने पनि त्यो ठहर भएन भनेदेखि त यसले मलाई झुटो मुद्दा किन चढायो भनेर कानुनको उपचारमा जान सक्ने ठाउँहरू छ नि, जानुपर्छ। कसैले अधिकारको दुरुपयोग गरेर तपाईँलाई दुःख दिन्छ भने यी मान्छेले पनि यसो दुरुपयोग गर्यो भनेर जान सक्ने ठाउँहरू छन्। त्यसकारण कानुन भनेपछि अधिकार भएको व्यक्तिले, पदाधिकारीले अहिलेको यो अवस्थामा जहाँ जुन अवस्थामा देशलाई चुनौतीमूलक भ्रष्टाचारमा डुबाइएको छ, त्यस्तो अवस्थामा कानुनको प्रक्रियाको थालनी गर्दाखेरि यो रदन क्रमणको कुनै अर्थ हुन्छ जस्तो मलाई लाग्दैन।
2: होइन, अहिलेको अवस्थामा चाहिँ जुन ढंगले अकुत सम्पत्ति, राज्यको सम्पत्ति दहन गरेर भ्रष्टाचार गरेर सरकारी जग्गा हडपेर जुन तरिकाले चाहिँ बसेका छन् होइन, उनीहरूलाई अहिलेको सत्ताले, अहिलेको सरकारले, आयोगले कानूनी कडगडामा उभ्याउन सक्छ? हामी त ग्रे लिस्टमा, ब्ल्याक लिस्टको लाइनमा छ नेपाल त होइन, यस्तै खालका गतिविधिहरूका कारण एक्सन चाहिँ विश्वास लाग्दो छ आज तपाईँले हेर्नु भएको छ?
1: त्यसमा केही कुराहरू हेर्नुपर्ने अवस्था रहला होइन। सरकारी सार्वजनिक जग्गाहरू अतिक्रमणमा परे पारिए धेरै कुराहरू छन्। सबै कसै कसैलाई राजनीतिक पूर्वाग्रह मात्रै राखेर गरिन्छ भने त्यो गरिएको मान्छेलाई पनि कानूनले गर्न मिल्ने रहेछ भने मात्रै अदालतले त्यसलाई आफ्नो क्षेत्राधिकारभित्र राख्छ, मुद्दा इन्टरटेन गर्छ, त्यो अवस्था त छ नि। तर कुनै राजनीतिक व्यक्तिलाई राजनीतिक पूर्वाग्रह राखेर त्यो काम गरिन्छ र त्यस्तै सरहको बदमासी गर्ने मान्छेहरूलाई कानूनको दायरामा ल्याइँदैन भने त्यसलाई चाहिँ यहाँ यस्तो किन भएन भनेर पो त्यसलाई एकदमै पछि गुणराज गरेर पनि देखाउन सकिन्छ नि, यो नम्बरले किन गरिएन यो विषयमा भनेर। त्यस्तो भएको छैन जस्तो लाग्छ मलाई। त्यस कारण सरकारले अहिले थालो पनि गरेको छ, हेरौँ, सरकारले धेरै कुराहरू गर्न बाँकी छ निष्पक्षताको हिसाबले। अब जस्तै तपाईँलाई भनिहाल्नु पर्दा यो सुकुम्बासीहरूलाई जसरी अहिले सरकारले विस्थापन गर्यो नि, त्यहाँनिर त्यो विस्थापन गरिनुपर्ने मान्छेहरू थिए होला, तर व्यवस्थापन पहिला गरिनुपर्नेमा गरिएको थिएन। त्यहाँ त्रुटि भएको छ, धेरै त्रुटिहरू भएको छ। सुकुम्बासीहरूलाई बिजुली पानी दिएर कसले राख्यो? यी मान्छेहरूलाई कारवाही गर्नुपर्छ भनेर हामीले त अघिको प्रधानमन्त्रीज्यू मेयर छँदाखेरि नै भेटेर म आफैले भनेको छ। तपाईँहरू पहिला यो बिजुली पानी दिने काङ्ग्रेस, एमाले, माओवादी को हो? यिनीहरूलाई तुरन्त कारवाही गर्नुहोस् त। तपाईँकै निकायले, तपाईँ आउनुभन्दा अगाडिको निकायहरूले यो काम गरेको छ, अनि त्यसले वैधानिकता दिन्छ, अनि त्यो मान्छेहरूलाई हटाउनु पर्ने मान्छेहरूलाई हटाउनुहोस्। तर त्यो काम त भएन नि। शुरूआत गर्ने मान्छे जसले बदमासी गर्यो, आफ्नो भोट ब्याङ्क बनाउन ती मान्छेहरूलाई चाहिँ स्थापित गरे,
2: राख्ने, संरक्षण गर्ने, भोट ब्याङ्क बनाउनेहरूलाई कागजको दायरामा ल्याउनुपर्छ भन्ने माग उहाँहरूको
1: एकदमै त्यो नागरिकले त्यो गर्दाखेरि त बिचरा सुकुम्बासीहरूलाई दुःखको व्यवस्थापन गरिएको, सुकुम्बासीहरूको उचित व्यवस्थापन हुनुपर्छ अनि उनलाई हटाइनुपर्छ भन्ने हामीहरू। यो व्यवस्थापन भएकै अवस्थामा पनि मान्नुहोस् न, अहिले खास खास सुकुम्बासीहरूलाई सरकारले कहीँ व्यवस्थापन गरेर राख्यो, उनीहरूलाई चित्त बुझायो, ठिक छ। तर उनीहरूलाई त्यस अवस्था पूर्व राख्ने नहुने, बस्ने नहुने ठाउँमा राख्ने, बस्दाखेरि घर बनाउनुको लागि पानीको धारा जोडिदिने, बिजुली दिने कसले गर्यो? तपाईँले गर्नुभयो? व्यक्तिले गर्न सक्छ, तर
2: मान्छे बेसी समय बसी त मानवीय आधारमा त दिनु पर्यो नि त।
1: त्यसो गर्नु पाइँदैन,
2: होइन,
1: काममा सुरु हुने त्यो होइन, त्यसरी पाइँदैन, त्यो गर्नु मिल्दैन।
2: खोलाको पानी फोहोर पानी होइन,
1: त्यस्तो होइन नि, त्यस्तो होइन। उनीहरूलाई त पानी खाने ठाउँमा लाउनु पर्यो नि त, त्यहाँ राख्ने होइन नि। उनीहरूको जीवन जोखिम गर्ने गरेर खोलाको किनारमा राख्ने हो र त्यो अवस्थाै होइन, त्यो कुरै थिएन काठमाडौँको हकमा। धेरै ठाउँमा हामी त सुकुम्बा चाहिँ आयोगलाई मुद्दा नै गरेका छौँ, मैले अहिले इन्टरलोकेटरी अर्डर लिएर बसेको छु, अब अल्पकालीन आदेश छ यो सुकुम्बा चाहिँ आयोगलाई कुन कुन काम नगर्नु भनेर। डेगर चलेकोमा त यो सरकारको अदालतको आदेश सरकारले किन मानेन भने सरकारले पनि कारवाही गर्न सकिन्छ नि त, उठाउनु पर्यो नि। यहाँ त किनभने मान्छेहरूले अन्याय गर्दाखेरि अन्याय सहेर बस्ने एउटा बानी पनि छ नेपालीहरू, समाचारको बाटोमा खोज्ने, अनि कानुनमा आफै जिउनु भएर हिँड्दैन नि। त्यसलाई जीवन्तता दिने मान्छेले हो, त्यसलाई हामीले हो। यो कानुन छ, यो कानुन अनुसार यसो गरिनु पर्ने, गरिएन यसो गरिनु पर्यो भने आउनु पर्यो नि, त्यस्तो भएको छैन।
2: अहिले न्यायालयभित्रका पनि
0: धेरै वर्षहरू छन् होइन, निकै ठुलो कम भन्दा पनि भयो इतिहासले करिब करिब 82-86 वर्षको न्यायालयको इतिहासमा यसको बारेमा धेरै ठूलो चर्चा परिचर्चा पनि भइरहेको छ। आजको दिनमा जुन ढंगले 6 जना सिफारिस हुनु भएको थियो प्रधान न्यायाधीशको लागि न्यायाधीशहरू, 14 नम्बर वरियता रहनुभएका डाक्टर मनोज कुमार शर्माले कार्यभार सम्हालिसक्नु भएको छ, अब परिवर्तन गर्छ न्यायालयमा, यो स्वाभाविक थियो अहिलेको अवस्थामा?
1: यो चौथो वरियता क्रमको सम्भावित यो प्रधान न्यायाधीशको लिस्टको पर्ने मान्छेहरू मध्येबाट प्रधान न्यायाधीशमा यो भन्ने कुरा आयो, यसको नियम क्राय ठूलो भयो होइन, संवैधानिक प्रति नमिलेको पनि थिएन र संवैधानिक परिषदको त्यो एउटा कामलाई एउटा परिवर्तनको फर्को एउटा काम एउटा प्रगतिशीलताको फर्को भनेर म आफैले पनि बोलेको छु, मेरो कृष्ण बनाएको छु। तर कुरो के छ भने हामीले अहिलेका सम्माननीय प्रधान न्यायाधीशजीलाई बाटो देखाउँदैछौ, यहाँ यो छ, अहिलेसम्म 17-17 जना प्रधान न्यायाधीशहरूले तपाईँहरू भित्र नै भ्रष्टाचार छ भनेर बनाएका संहिता 5 वटा मुद्दाहरू त्यो प्रतिवेदनहरू लुकाएको छ, तपाईँले यसलाई कार्यान्वयन गर्नुपर्छ हामी भन्दैछौँ। उहाँको नियुक्ति एउटा परिवर्तनको फर्को हो, उहाँसँग योग्यता र अयोग्यताको कुरा छ, संविधानको धारा 129(3)(3) त्यो धारामा परेर सिफारिस भएका न्यायाधीशहरूलाई कसैलाई कुनै अयोग्य भन्न मिल्ने अवस्था थिएन। अनि हामी त अझै 500 मान्छे भनेर ल्याइन्छ होला भन्ने हाम्रो त्यो एक्सपेक्टेसन थियो, अर्को मान्छे तर 14 नम्बरमा उहाँ आउनुभयो, त कुनै पनि व्यक्तिको आउँदाखेरि त्यसले आपत्ति कानुन मेनेजिङ गर्ने ठाउँ छैन र अब हाम्रो ट्रेडिसन भन्नुभयो परम्परा यस्तो थिएन, परम्परा त्यस्तो थियो त्यही चाहिँ थियो भनेदेखि त हिजोसम्मको न्यायालयमा जस्तो किसिमको व्यक्तितिर भ्रष्टाचार छ त्यही अलग ठिक छ भनेर बस्नु पर्यो नि। अहिलेसम्मको 17 जना न्यायाधीशहरूले त्यसमा 2 जना काम पर्छन्, किन त्यो भ्रष्टाचारको प्रतिवेदनहरूलाई सार्वजनिक गरेर कार्यरूप दिन सकेन, त्यसलाई किन प्रभावकारी ढंगले कार्यान्वयन गरिएन, मैले बनाउँदैछु भन्दैछु अझै पनि, मैले अस्ति अझै त्यसमध्ये त्यो एउटा प्रतिवेदन त लुकाएर राखिएको छ, सार्वजनिकै गर्नु दिइएन, हामीले मार्दा दिएन त्यस विषयमा, इभन सूचना आयोगलाई यो अख्तियार अनुसन्धानमा मुद्दा हामीले दायर गरेका छौँ, हामी त्यसरी मैले राखेका छौँ र यसको उत्खनन गरिराखेका छौँ विकृति विसङ्गतिको। तर मान्छेहरू अब एउटा आवाज निकालेर हिँड्छन्, यहाँ त एउटा पुरानो सिन्डिकेट चाहिँ अदालतमा तोडिएको छ, त्यो नियुक्तिले मात्रै पनि त्यो कुरा थाहा छ, अदालतमा व्यापक सिन्डिकेट थियो वकिल न्यायाधीशहरूको बीचमा, त्यो तोडिएको छ र करियर अनुसारको अब धेरै काम गर्न अहिलेको सम्मान मिल्ने सक्नुहुन्छ, उहाँले गर्नुपर्छ।
0: सर्वोच्च अदालतमा त साढे वारको अवस्था सिर्जना भइरहेछ होइन,
1: त्यही वार हुँदैन,
0: तर
1: हामीले भनेको सुन्नुहोस् केही वार हुँदैन, त्यहाँ हुने नहुने कुराहरू न्यायाधीशकै बीचमा भएको छ, वकिलहरूको बीचमा भएको छ, त्यसलाई उहाँले निर्भरताका साथ सामना गर्नुपर्छ, हामी यताबाट साथ दिन्छौँ बाहिरबाट, हामी पनि हुने त्यसको स्टेक होल्डरहरू अदालतको, होइन हामी सत्यको पक्षमा लड्छौँ, यहाँ गर्नुपर्छ प्रधान न्यायाधीश राम्रो काम भनेर हामी त एकदमै आफ्नो आवाजहरू बुलन्द मात्र गर्ने हामी एक्सनमा त्यसको कारण पनि कारण केही पनि छैन, तर काम हुनु पर्यो, उहाँले प्रधान न्यायाधीशको लिस्टमा आफ्नो फोटो टाइम मात्र काम हुन्छ भने त्यहाँ फेरि त्यहाँ हान्छौँ त्यसमा पनि भुल्छौँ, तपाईँले के गर्नु हो भनेर मैले अहिले मागेको छु, पहिला सार्वजनिक नगरिएको जुन प्रतिवेदन छ त्यसलाई सार्वजनिक गरियोस् र यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गरियोस्, र म फेरि आउँदैछु अर्को 4 वटा प्रतिवेदनहरू जसलाई निष्प्रभावित रूपमा राखिएको छ यसलाई कार्यान्वयन गर्नुहोस् निर्ममताका साथ निर्भरताका साथ, अनि बहुमत जुडिसियरीमा परिवर्तन आउँछ भनेर, नभए हामी त हाम्रो मान्यतालाई हेर्नुहुन्छ भने बमजी यो संविधान च्यातिनुपर्छ, मरेको संविधान हो, अर्को संविधान लेखिनुपर्छ भन्ने मान्यतामा हामी छौँ, र अदालतमा सम्पूर्ण रूपमा पुनर्संरचना र पुनर्नियुक्ति हुनुपर्छ, यो काम राख्दैन अहिलेको अवस्था भन्ने मान्छे हौ हामी, भन्नाले पनि सानो एउटा परिवर्तनको एउटा झिलको देखिएको छ, त्यो परिवर्तनले सत्यमा हामीले आशा गरेको केही कुराहरू आउँछ भने त्यसलाई त मान्नु पर्यो,
0: परिवर्तन हुन्छ, देश परिवर्तन हुन्छ, हरेक अनुसार परिवर्तन हुन्छ नि, यसलाई विश्वास गर्न सकिन्छ आजको दिनमा यो काम गराइने सरकारको पनि न्यायालयमा खोज्नु, जुन सरकार आए पनि त्यस्तै खोज्नु भन्ने खालको पनि त आरोप छ नि त होइन,
1: त्यो नआउनु सक्छ, त्यो छ आरोपहरू छ, त्यही त मैले भने नि म किन एउटा हाउलिङको पक्षमा पुनर्संरचनाको पक्षमा अझै पनि बोलिरहेको छु, त म बोल्दा बोल्दैको अवस्था चाहिँ विद्यमान छँदाखेरि पनि मैले यति त गर्न सक्छु भनेर अहिलेको प्रधान न्यायाधीशले गर्न सक्नुपर्छ, सबै कुराहरू नहोला, सबै नभएका कुराहरू यो बाँकी छ, यो व्यवस्थाबाट सम्भव भएन, त्यस कारण व्यवस्थाै अर्को ल्याउनुपर्छ, संविधानै अर्को ल्याउनुपर्छ भन्ने मान्छे हो, म मलाई ज्ञान पनि हो, त्यसकारण अब त्यो अभियानको आशाचित रूपमा जे कार्यक्रमहरू हामीले लन्च गरिराखेका छौँ, जसरी हामी अध्ययन अनुसन्धान मुद्दा मामिला गर्ने गरिराखेका छौँ, त्यो बन्दमा हामी नपुगेको अवस्थामा पनि सर्वप्रथम त्यसै बन्दी
3: गर्नुपर्ने काम विशिष्ट पदाधिकारीहरू अहिले किन
2: जाँदा पनि वास्ता नहुने बेसी सरेको सरे हुने मान्छे यताबाट भयो उसको चाहिँ सम्पत्ति सबै
3: बेच्ने नेतृत्वमा मन्त्री भ्रष्टाचार विरुद्धको पूर्व प्रधानमन्त्री उच्च पदस्थ कर्मचारीहरू

0: अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेटा सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रम सम्बत 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रम सम्बत 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्तभित्र बकेटा सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी लिएर जाऊ। निम्न बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबित राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामसभापथ काठमाडौँ।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: सबैसँग भनिरहेको थियो अझ पनि थरी थरी चिन्ता लाग्यो जिन्दगीमा हो सधैँ किन एक मासु थियो तर पनि मन रुक्क हुन्थ्यो किनकि मेरो थापा थियो नोबेल बैङ्कमा मेरो पापादेखि मेरो छोरी सानी सबैलाई सहेको छ मेरो जस्तै बानी
1: तपाईँको नोबेल बैङ्कमा खाता छ कि छैन त

0: जगदीश खरेल बोल्दै गर्दाखेरि पाखुरा सुर्खेर तपाईँको झन्डै झम्केर जानु खोजिरहनु भएको थियो कि वान टु वान आयो भन्नु खोजेर त्यहाँ संसदमा सदनमा नरेन्द्रजी
1: म नरेन्द्र कुमार केरम पाँचौ जिल्लाको प्रतिनिधि सभा सदस्यको नाताले अहिले यहाँले जे शब्दमा भन्नुभयो त्यो भन्ने मेरो मर्यादाले पनि दिँदैन म त्यसै पनि गर्दैन
0: होइन
1: मेरो विगतको हिस्ट्रीहरूलाई पनि ब्याकग्राउन्डलाई पनि हेरि खोज्न सक्नुहुन्छ म त्यो नेचरको मान्छे होइन म अत्यन्तै संयमित र अत्यन्तै जिम्मेवार मान्छे हो जम्मा पनि अब उहाँले चाहिँ प्रधानमन्त्रीले आफ्नो कार्य सूचीभन्दा आफ्नो जुन के अरे भन्नुपर्ने विषयवस्तु जुन चाहिँ विषयवस्तुलाई विषय अन्तर्गत होइन प्रतिपक्षी दलहरूलाई अलिकति डमिनेट गर्ने अनि त्यतिकै अब उहाँले त विधेयकमाथि छलफल गर्नुपर्ने थियो आफ्नो विषय राख्नुपर्ने थियो तर प्रधानमन्त्री कै तर्फबाट प्रधानमन्त्री आफ्नो यो जस्तो गरेर आफ्नो जवाब दिनुभएपछि हाम्रा कुराहरूलाई सम्मान्य सभामुखजीकोमा केलाउने प्रयत्न गरेका हौ र सम्मान्य सभामुखजीले उहाँलाई रिलिज पनि गर्दैन गर्नु भएन
0: धेरैले चाहिँ होइन त्यसलाई फोन गर्नुआएका छन्। आज तपाईँ के गरेर जाँदै हुनुहुन्थ्यो यदि नथामेको भए तपाईँ अगाडि नै पुग्नुहुन्थ्यो नरेन्द्रजी
1: मन्दिरसम्म गएर सम्माननीय सभामुखजीको ध्यान आकर्षण गराउँछ
0: तर संसदीय मर्यादा त भएन नि त थियो
1: राख्नुपर्ने थियो हामीलाई जसले यो परिस्थिति नल्यायो उहाँहरू जिम्मेवार दल सत्ताधारी दलहरू हुनुहुन्छ नि त उहाँहरूले चाहिँ पहिला आफू मर्यादामा बसेर संसदलाई चलाउनको निम्ति सुचारू गर्नको निम्ति उहाँहरूले काम प्रयत्न गर्नुपर्थ्यो। सम्माननीय प्रधानमन्त्रीज्यूलाई आमन्त्रण के अरे संसदमा चाहेको हामीले सम्माननीय प्रधानमन्त्रीज्यू चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै प्रधानमन्त्री होइन नि त हामी सबैको प्रधानमन्त्री हो। त्यसको अतिरिक्त के अरे प्रधानमन्त्रीजीको प्रतिस्थल भनेको त सदन हो नि त सदन त त्यसलाई जिम्मेवार हुनुपर्छ उत्तरदायी हुनुपर्छ भन्ने हाम्रो जायज मागहरूको सुनवाई भएको छैन। हुन्छ विषयमा कुरा गर्दाखेरि प्रधानमन्त्रीको तर्फबाट उहाँले दिएको जस्तो गरेर आफै प्रधानमन्त्री जस्तो भएर चाहिँ जुन जवाब दिनुभयो त्यसको प्रत्युत्तर गरेको हो र उहाँले कसैपछि दलहरूलाई अलिकति डोमिनेट गर्ने अलिकति सेन्सिटिभ गर्ने त्यो टाइपको आएपछि तर हामी त्यो छोड्छौँ।
0: अब के गर्नुहुन्छ त्यसो भए हाइट गर्ने
1: सदनको मर्यादालाई कायम गरेर तपाईँ के अरे सत्तासीन दलका मान्यजीहरू अथवा सम्बन्धित मन्त्री प्रधानमन्त्रीहरूले सदनको गरिमा र सदनको मर्यादालाई नराखी गर्न सदनप्रति चाहिँ उपेक्षा गरेको जस्तो महसुस भयो भने हामी सदनमा आन्दोलन गर्छौँ।
0: जगदीश खरेलले आखिर के भनेका थिए हिजो 20-40 वर्षदेखि एउटा कानून नबनेको रहेछ तपाईँहरूकै कारणले हो भनेर तपाईँले त आरोप लगायो नि त उहाँले होइन
1: त्यो पनि उहाँको अब हुनु त पहिले प्रधानमन्त्री पनि बन्नुभयो संचार मन्त्री बन्नुभयो अब त्यसरी त विभिन्न अवस्था केसहरू पनि छन् विभिन्न कुराहरू पनि त्यो विधेयक जुन आयो त्यो विधेयक पर्यटन मन्त्री बद्री पाण्डे हाम्रो पार्टीका नेता बद्री पाण्डे रहनुभएको बेलामा चाहिँ त्यो विधेयकहरूलाई संशोधन गरेर आएको हो। उहाँको एउटा भाष्य के छ भने 37 वर्षमा केही भएन उहाँको जन्मजन्मी दिमागमा एउटा भाष्य बनाउनु चाहिँ खालि 37 वर्षमा लुट्यो खायो खोक्रो बनायो मुलुक मैले त्यही कुराको प्रतिवाद गर्न खोजेको हो।
0: होइन अब अहिलेको अवस्थामा चाहिँ जस्तो अब कानून निर्माण गर्ने कुरामा होइन विधायकीहरू चाहिँ अनुशासित हुने कुरामा तपाईँहरूले चाहिँ सरकारलाई सहयोग गर्नुको साटो सरकारको त खुट्टा तान्ने काम भयो नि त प्रतिपक्षीबाट प्रमुख प्रतिपक्षीबाट भन्ने आइरहेछ नि त आलोचना
1: विषयमा पनि उहाँको कुरामा हामीले नियमावति गर्नलाई सम्माननीय सभामुखज्यूको आकर्षण गर्नको निम्ति म सभामुखतर्फ पनि भएको हो। त्यो कुरालाई अलिकति आश्रयमासिनो कुराहरू भए संसदमा हुन्छ यो कुरा सामान्य कुराहरू संसदमा आफ्नो कुराहरू राख्ने सन्दर्भमा सरकारले सदनले आफ्नो कुरा सुन्न नचाहेपछि हामीले यो किसिमको अवस्थाहरू सृजना गर्नुपर्ने अवस्था आयो
0: देखिरहेको छ क्या अहिले चाहिँ फरक फरक दृश्यहरू एउटाले हिजो मोबाइलबाट यसो क्यामेरा खिच्दै हुनुहुन्थ्यो उहाँलाई बाहिरै पठाइयो होइन कतिपयले चाहिँ यसो कानेखुसी गरिरहेको कतिपयले चाहिँ के गरिरहेको यो अभूतपूर्व दृश्यहरू देखिँदैछन् कि नेपालको संसदमा नरेन्द्रजी
1: अब नयाँ जेनेरेसनको संसद भयो नयाँ जेनेरेसनको संसदमा सबै अनुसार स्वतन्त्रता खोज्ने हाम्रा माननीयहरू हुनुहुन्छ त्यसलाई अब मैले अब टिप्पणी गर्दिनँ टिप्पणी गर्न थाल्छु त्यस कारणले गर्दा हिजो जुन होइन
0: बालिन्सलाई खोजेको खोजे किन भने क्या संसदमा प्रधानमन्त्रीलाई किन खोजिरहेको किन चाहिँ भ्यालेट बढाइदिइरहेको प्रधानमन्त्रीको हुने काम त दैनिक भइरहेछन् नि विधेयकहरू निर्माण गर्नुहोस् कानूनहरू बनाउनुहोस् किन प्रधानमन्त्री चाहियो त्यही केटी चाहियो किन भनिरहेको भने क्या टाइम टाइममा
1: यो विषयवस्तुको काम कहिलेदेखि भयो भन्ने पनि सिन्धुलाई जानकारी थाहा छ। यो विषयवस्तु सरकारको नीति कार्यक्रमबाट प्रारम्भ भएको हो। सरकारको नीति कार्यक्रम प्रस्तुत गर्ने क्रममा सम्माननीय राष्ट्रपतिजी हो यो प्रस्तुत गर्दै गर्दाखेरि त्यो कुरा त्यो मर्यादा त्यो चाहिँ गरिबलाई चाहिँ उहाँले बिर्सेर बाहिर निस्केर हिँड्नुभयो। त्यसको चाहिँ जवाब प्रधानमन्त्रीले दिनु पर्थ्यो। आखिरमा सम्माननीय राष्ट्रपतिजीले त उहाँले नै प्रस्तुत गरेको उहाँकै कार्यक्रम उहाँकै नीतिलाई आफै प्रस्तुत गर्नुभएको हो भने त्यसपछि उहाँको समुच्चय राज्य हातमा के रहनु पर्दछ। यो सदनभरि जनताले उहाँको सदनमा आएर चाहिँ जनताको आवाजहरूलाई जनताको प्रश्नहरूलाई जनताको जिज्ञासाहरूले चाहिँ जवाब दिनु उहाँको कर्तव्य हुन जान्छ। हाम्रो नियमावली विद्यमान नियमावली ऐन संविधान जस्ता विषय पनि व्यवस्थित गरेको छ। आज दिवसो सबै के अरे संसदमा आउनु पर्छ भन्ने हाम्रो कुनै आशय छैन। किनभने अभियानमा पनि भन्दा यसको प्रधानमन्त्रीले विभिन्न जिम्मेवारीहरू सम्हाल्ने क्रममा संसदमा 15 दिन 1 महिना अथवा 1 दिन आउँछु भन्ने किसिमको एउटा त्रु इन्फर्मेसन दिएर सदनप्रति र जनताप्रति एउटा जिम्मेवार भएको चाहिँ गर्नुपर्ने हुन्छ नि त। त्यसको लागि जनताप्रति जिम्मेवार बनाउन सदनप्रति उत्तरदायी बनाउनको निम्ति हामीले सम्मान प्रधानमन्त्रीजीको उपस्थिति खोजेका हौँ। उहाँलाई स्वागत गर्न खोजेका हौँ। उहाँले सदनमा आउनु पर्दछ। त्यसो हुँदा सदनको गन्ना जनताको प्रतिको उत्तरदायित्व अनि सदनप्रतिको जिम्मेवारी पूरा हुन्छ। हामीले नियमावली ऐन संविधानलाई कार्यान्वयन गर्ने
0: होइन तपाईँले जुन प्रतिपक्ष प्रमुख प्रतिपक्षी दलको भूमिका संसदमा निर्वाह गर्दै हुनुहुन्छ तर विधेयक बनाउने ठाउँमा कानून बनाउने ठाउँमा र हरेक ठाउँमा हिजो प्रधानमन्त्री भन्नुभएको छ हिजो बोलेर केही पनि भएन अब नबोलेर चाहिँ म काम गर्छु मलाई चाहिँ नसलाउनुहोस् होइन मलाई काम गर्न दिनुहोस् अनि नियम कानूनहरू तपाईँ राम्रोसँग एकपटक पढिदिनुहोस् होइन प्रदेशसभा नियमावलीको नियम 38 र 3 राम्रोसँग बुझिदिनुहोस् निजता कार्यक्रममा आएन भनेर चाहिँ किन रोइनु गरेको तपाईँहरूले बनाएको नियम होइन तपाईँहरूले चाहिँ उतिखेर तयार पारेको चाहिँ नियमावली राम्रोसँग पढ्नुहोस् भनेर उहाँले उल्टै सुझाव दिनुभएको छ क्या। सभामुख जाँदा पनि त आउनु भएन नि त प्रधानमन्त्री होइन
1: उहाँ चाहिँ नै शासक होइन नि त उहाँलाई सदनप्रति उत्तरदायी हुनु पर्यो नि। उहाँ जङ्गबहादुर जस्तो अन्य जस्तो चाहिँ त्यो कसरी संवैधानिक राजतन्त्र हुँदाखेरि त संवैधानिक राजाले होइन चाहेको बेलामा होइन नीतिगत कार्यक्रमहरू प्रस्तुत गर्दाखेरि आएको अवस्थाहरू हुन्थ्यो भने अहिले चाहिँ अब उहाँ जनताबाट निर्वाचित प्रतिनिधि हुन्छ हुनुहुन्छ र सदनले बनाएको प्रधानमन्त्री हो। त्यस कारणले गर्दाखेरि उहाँले सदनलाई अपेक्ष गर्न मिल्दैन जनताको आवाजहरूलाई अपेक्ष गर्न मिल्दैन। उहाँले पुरातन शैलीबाट चाहिँ सदनमा नआउने अथवा आफ्नो हुकुमी शैली चाहिँ ल्याउन मिल्दैन।
0: होइन नरेन्द्र केरुङजी अहिले सरकारले राम्रो काम गरिरहेछ नि त सुकुम्बासी बस्ती व्यवस्थापन गर्दैछ होइन रोजगारीका अवसर सिर्जना गर्ने भनेर घर घरमा पासपोर्टहरू पुर्याउँदैछ होइन अब चाहिँ ठाउँ ठाउँमा चाहिँ बाटो घाटो बिजुली बत्ती अब घर घरमा बसेर चाहिँ राम्रो काम गर्न सक्छ नेपाली युवाहरूले यो देशमै स्वरोजगारीको प्रत्याभूति गराउने भनेको छ बजारमा व्यवस्थापन गर्ने भनेको छ सही बाटोमा छैन सरकार आज
1: सही बाटोमा हिँडेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको एउटा सदस्यको नाताले सरकारलाई हामी सहयोग गर्छौँ। यो बाटो बिजुली चाहिँ यो सरकारले पुर्याएको छैन। यो बाटो बिजुली अघिल्लो सरकारहरूले नै यो देशमा मान्छे प्रतिशत जुटेको अघिल्लो सरकारले नै गरिसकेको छ। बिजुली लाउन पर्दैन टेलिफोन लाउन पर्दैन इमेल इन्टरनेट लाउन पर्दैन घर घरमा के अरे घर घरमा इन्टरनेट हात हातमा मोबाइलको कार्यक्रम त हामीले 20 वर्ष अगाडि ल्याएको हो। यस कारणले गर्दाखेरि यो सरकारले केही पनि गर्नु पर्दैन। यो सरकारले केही मात्रै गर्नुपर्छ भने जबरजस्ती सूचना नदिकन होइन सूचना नदिकन पूर्व तयारी नगरिकन वैकल्पिक व्यवस्था नगरिकन आम नेपाली जनताहरूलाई बजार लाउनुपर्छ। सुकुम्बासी बस्तीमा बजार लाउनुपर्छ मानव अधिकारको हनन गर्नुपर्छ। कोहरामा त्यो सुकुम्बासी बस्यो हटाउन सन्दर्भमा अत्यन्तै समझदारीपूर्ण रूपमा हुने हो। अनि कालेम्पी जो प्रधानमन्त्री हुनुहुन्छ, सम्माननीय प्रधानमन्त्री, उहाँले पहिलो महानगरको मेयर हुँदा जस्तै गरेर नयाँ के अरे जबरजस्ती आवासी गराउनु पर्ने, अहिले होल्डिङ सेन्टरहरूमा हेर्दा जहिले के भन्छ कस्टडीमा बसे जस्तो गरेर जनतालाई सुन्दर कर्मीहरूलाई जान नदिएर त्यहाँ त होल्डिङ सेन्टरमा बस्ने हाम्रो आदरणीय नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई आफ्नो असन्तुष्टिहरू सेवा नदिने यो किसिमको हरकत गरेर पञ्चायत त होइन राणा शासनभन्दा अलि बढी निरङ्कुश अलि बढी चाहिँ हुने शासन यसरी नै यही गर्दै जानुपर्छ सरकारले प्रमुख तत्त्वपछि दलहरूलाई र अन्य दलहरूलाई त यो सरकारले यस्तै हुकुमी शैली लोकतन्त्रलाई त कब्जामा राख्ने सारा संवैधानिक निकायमा कब्जामा राख्ने अनि आफ्ना मान्छेहरू भर्ती गर्ने यस्तो यस्तै गर्दै जाँदा नै राम्रो हुन्छ अहिलेको सरकारलाई। किनभने यो सरकार दुई तिन नजिकको सरकार हो, यो सरकारले त्यो कुराहरू गर्दै गयो भने ती जनताले बुझ्दै जान्छ नि त। यथार्थमा यो सरकारको स्वरूप के हो, अन्याय के हो, देखानुवाद के हो, चलानुवाद के हो भन्ने कुरा जनताले बुझ्दै जाँदछन्। त्यसैले यो सरकारले सुकुमवासी बस्तीमा नेपाली जनतालाई रुवाउनुपर्छ, अझै देशभरि रुवाउनुपर्छ, के अरे मधेसका चाहिँ मधेसमा अनि सहरी क्षेत्रहरूमा आतंकित गर्नुपर्दछ, सबै चाहिँ आफ्ना मान्छेहरू हराउँदै भराउँदैहरू नियुक्ति गर्नुपर्छ संवैधानिक अङ्गहरूमा। त्यसो गरेर अन्य 1596 अथवा 1600 अनि जति चाहिँ राजनीतिक नियुक्तिहरूमा आफ्ना मान्छेहरू हटाउनु पर्दछ, दिनु पर्दछ, यही चाहिँ हामी सरकार मार्दैछ। अनि अब विपक्षी दललाई डोमिनेट गर्नुपर्छ, हेर्नु
0: पर्दैन
1: सदनको गरिमा र मर्यादालाई कायम राख्दै सरकारको ध्यान आकर्षण गराउनु हो हाम्रो जिम्मेवारी। जनताको आवाजहरूलाई सदनमा राख्नु र सरकार समक्ष पुर्याउनु हो हाम्रो जिम्मेवारी। जे हो त्यो जिम्मेवारी गर्नका निम्ति हामी तयारी छौँ। अहिलेको दुई सय नजिकको भएमा चाहिँ हामी जानेवाला पनि छैनौँ। हामीले त 15 सालको कस्तो 2 सय को बेलामा चाहिँ राजा ज्ञानेन्द्रले कु गरेर के अरे राजा महेन्द्रले कु गरेर चाहिँ अपदस्थ गरेपछि पनि 30 वर्षको एउटा प्रजातन्त्र ल्याउनुमा यो जनतालाई अधिकार सम्पन्न बनाउने पार्टी बताए नेपाली काङ्ग्रेस। अहिले अब 2 महिना जित्दैछ, 100 दिनमा पुगिकन सरकारको विषयमा हामी विरोध पनि गर्दैनौँ। हामीसँग त्यो
0: छैन, यहाँहरूले त समर्थनै गरिरहनु भएको छ, देखिरहेको छ संसदमा होइन।
1: हामी समर्थन गरिरहेको छौँ संस्थागत रूपबाट 100 दिन पुगेपछि उहाँको पनि मूल्याङ्कन गर्छौँ, सरकारको मूल्याङ्कन गर्छौँ, उहाँको 100 दिन कार्यसूची गर्छौँ। अक्षरतामा जानेकै छ हामीले पनि। हामीले अहिलेसम्मको सारा जीवन समाजको निम्ति राजनीतिको निम्ति चाहिँ समर्थन गरेर आएकै हो। त्यो आएको हुनाले यो सरकारसँग हामीलाई कुनै त्यस्तो किसिमको ऊ पनि छैन। हामीले अबको प्रतिको सबै परिस्थितिहरू भोगेर आएको सामना गरेर आएको हुनाले नेपाली काङ्ग्रेस अहिले प्रमुख बस्दैन आफ्ना आवाजहरू राख्नको निम्ति पञ्चायत व्यवस्थामा राणा शासनमा जन्मकालमा माओवादीको जन्मकालमा राजाको शासनमा पनि नेपाली काङ्ग्रेस बाँचेर आएको। त्यस कारणले यो बालहरूको शासनमा नेपाली काङ्ग्रेस
0: नरेन्द्र केरमजी तपाईँसँग हामी फेरि पनि छलफल र बहस गर्नेछौ। अहिलेका लागि भने धेरै धेरै धन्यवाद, नमस्कार।
1: थ्याङ्क
0: यू नेपाली कंग्रेसका सांसद नरेन्द्र केरुङ आदि श्रोता नेपाली बहसमा छोटो विषयमा छ, विषयमा पुनः उपस्थित हुनेछौ।
2: नानीदेखि लागेको बानी।

सांसद नरेन्द्र खेरुङ हुनुहुन्छ। नरेन्द्रजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा तपाईँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ। बैठक बिहान 11 बजे सिंह दरबारमा बस्नेछ। आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको भौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गरिने सम्भावित कार्यसूची छ। यस्तै अर्थमन्त्री डा सोरेन वाकेले आर्थिक वर्ष 82-83 आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ। संसद सचिवालयका अनुसार आजको बैठकमा सूचना तथा संचार मन्त्री डा विक्रम तिमिर सिन्हाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव समेत पेश गर्ने कार्यसूची रहेको छ। नेपाली कंग्रेसका सांसद नरेन्द्र केरुङले सत्तापक्षले संसदको मर्यादा कायम नगरे र प्रतिपक्षलाई उपेक्षा गरे सदनभित्री आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार खेमबमसँग कुरा गर्दै सांसद केरुङले उक्त धारणा राख्नु भएको हो। हिजो संसदमा आफू आक्रोशित रूपमा प्रस्तुत भएको भन्ने टिप्पणीलाई खारेज गर्दै उहाँले आफू झगडा गर्न नभई सभामुखको ध्यान आकर्षण गराउन मात्रै बेलतर्फ अघि बढ़ेको स्पष्ट पार्नुभयो। उदासीन दल र मन्त्रीहरूले मूल विषयभन्दा बाहिर गएर प्रतिपक्ष दलहरूलाई होच्याउने र डोमिनेट गर्ने प्रयास गरेको समेत उहाँले आरोप लगाउनुभयो। 37 वर्षमा देशमा केही भएन भन्ने सत्तापक्षको भाष्यप्रति आपत्ति जनाउँदै उहाँले विगतमा रहेका सरकारकै पालामा 99% विद्युतीकरण र संचार प्रविधिको विकास भएको दावी गर्नुभएको छ। पर्यटन विधेयक लगायतका कानून निर्माणमा प्रमुख प्रतिपक्ष दलले कुनै अवरोध नगरेको र सरकारलाई पूर्ण सहयोग गरिरहेको समेत उहाँले बताउनु भएको छ। यद्यपि देशको प्रधानमन्त्री सदन र जनताप्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्ने उहाँको माग छ। प्रधानमन्त्री दिनहुँ उपस्थित हुन नसके पनि समय मिलाएर जनताका प्रश्नको जवाफ दिन सदनमा आउनुपर्ने उहाँको भनाई छ। मुस्ताङ हुँदै सिमको सीमामा कोरला नाका जोड्ने बेनी जमसोम कोरला सड़क खण्ड अन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरूद्ध भएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका 2 माथिल्लो बैसरी सिलवारीमा पहिरो खसेपछि 76 किलोमिटर दूरीको बेनी जमसोम सड़कमा सीधा यातायात सम्पर्क विच्छेद भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल सिन्हाका अनुसार सड़क विभाग र बेनी जमसोम कोरला सड़क योजनासँग समन्वय गरेर अवरूद्ध सड़क खुलाउन उपकरण परिचालन गरिएको छ। सड़क अवरूद्ध हुँदा बेनीदेखि मुस्ताङतर्फ र जमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधन बीच बाटोमै रोकिएका छन्। स्थानीय निवासीका साथै मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि जाने पर्यटक र तीर्थ यात्री समेत प्रभावित भएका छन्। सिरुवारी क्षेत्रमा वर्षा हुने बित्तिकै पहिरो खस्ने समस्या दोहोरिने गरेको छ। उक्त पहिरो बेनी जमसोम सड़कमा नियमित र सहज यातायात सञ्चालनका लागि मुख्य चुनौती बन्दै आएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हुँदै कल्पी वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: पच्चिस वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सबै नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: माया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज माया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिरामी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल माया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
3: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको थोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पन्छीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
4: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पन्छीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
0: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
3: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू: डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ: असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने। धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये दुई वा दुई भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झोल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
5: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
6: के हो दाइ,
7: भोलि तल त्यो गजुरी बिहेमा जे नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
6: ए हो र दाइ, जानुपर्छ। तर दाइ कसै थाहा पनि भयो कुरा
7: कुटी सूत्रबाट?
6: ए

0: ¡Amá! ¡Amá!
1: ओहो ल मेरा छोराहरूले त बुहारी बोलिएर आएछन् त लौ भित्रै आऊ

0: थिए नि सबै
1: तामाङहरू उसलाई त भरे म पत्ताउँछु
0: हेल्प गर्न।

प्रिय सहयोगका कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते मेक्सीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

I'm sorry.

I'm not going to be able to do that.

I'm not going to be able to do that.

Radio Simon 89.8 MHz.

0: सूचना संगीत र मनोरञ्जनको अटल साहेनी यो हो रेडियो साहेनी 99.8 मेगाहर्ज साहेनो समय सूचक अहिले बिहानको 11 बज्यो। इस 11 AM चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं। मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
1: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
0: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
1: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश। डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा घिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने शुद्ध झोल प्रयोग गर्ने स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चैते धानमा नेट ब्लास्टको समस्या।
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुन्तिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
0: खेतमा पानी जमाइ राख्ने
1: वेबिस्टिन वा डेओसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, शुद्ध झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
0: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
2: यो रोगबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा

0: सेन्टरमा सेन्सरका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक फ्रन्टलोड वासिङ मसिनमा 6 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल एयर कन्डिसनरमा इन्स्टलेसन साथै स्टेन क्यास ब्याक पनि र बम्परमा हिरो स्ट्यान्डर्ड प्लस मोटरसाइकल नागरिकता मात्र भइपुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं प्रतिनिधि सभाको बैठक सम्बन्धी खबरबाट संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक शुरू भएको छ बिहान 11 बजे सिंहदरबारमा शुरू भएको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहित विधेयक टेबल गर्ने सम्भावित कार्यसूची रहेको छ यस्तै अर्थमन्त्री डाक्टर शनि मुआग्देले आर्थिक वर्ष 82-83 आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ संसद सचिवालयका अनुसार आजको बैठकमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव समेत पेश गर्ने कार्यसूची रहेको छ अहिले संसद बैठकमा आकस्मिक समय अन्तर्गत सांसदहरूले आफ्नो धारणा राख्ने क्रम जारी छ यसैबीच श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले संसद बैठक बहिष्कार गर्नुभएको छ प्रधानमन्त्री बालन शाहलाई सदनमा उपस्थित गराउन सभामुख डीपी अड्यालले रूलिङ नगरेको भन्दै उहाँले आजको बैठक बहिष्कार गर्नुभएको बैठक बहिष्कार गरे पनि उहाँको पार्टीका अन्य सांसदहरूले भने बैठक बहिष्कार गरेका छैनन् यसअघि प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै राईले आफूलाई प्रतिनिधि सभा नियमावली 2079 नियम 31 उपनियम 1 बमोजिम बैठकबाट बाहिर निकाल्न वा बालनलाई संसदमा उपस्थित गर्न रूलिङको माग गर्नुभएको थियो तर सभामुखले रूलिङ नगरेपछि उहाँ झोला बोकेर बैठक हलबाट बाहिरिनु भएको छ राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक स्वरूपलाई जीवन्त राख्न र हिमाली वातावरणको संरक्षण गर्न सरकारवाला समक्ष आग्रह गर्नुभएको छ मे 29 अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्व सन्ध्यामा विश्वभरका पर्वतारोहीहरूको उपस्थितिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्व आग्रह गर्नुभएको हो सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभएर राष्ट्रको प्रतिष्ठा गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उहाँले उल्लेख यसको संरक्षण र सन्तुलित उपयोगबाट मात्रै पर्यटन क्षेत्र मार्फत मुलुकको अर्थतन्त्रमा दिगो टेवा पुग्ने धारणा उहाँले व्यक्त गर्नु भएको छ सगरमाथा सहित हिमाली क्षेत्रको बहुआयामिक पक्षको सार्थक छलफल गर्न र अन्तर्राष्ट्रिय सहकार्य तथा सम्वाद वृद्धि गर्न यस्ता सम्मेलनको विशेष महत्व हुने उहाँले विश्वास व्यक्त गर्नुभयो राष्ट्रपति पौडेलले विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा उत्पन्न चुनौतीहरूप्रति चिन्ता व्यक्त गर्नु भएको छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र भूटानका स्वास्थ्य मन्त्री लियम्पो तान्डिन वाङचोक बीच भेटवार्ता भएको छ स्विजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको 79 विश्व स्वास्थ्य सभामा उनीहरू बीच भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो भेटवार्तामा उहाँहरू बीच दुवै राष्ट्रले एकै खाले साझा स्वास्थ्य चुनौतीको सामना गरिरहेकाले त्यसलाई समाधान गर्न पारस्परिक सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभएको छ भेटका क्रममा स्वास्थ्य क्षेत्रमा लचिलो समावेशी र जनमुखी स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ़ पार्ने विषयमा पनि उहाँहरू बीच छलफल भएको जनाइएको छ सो क्रममा उहाँहरू बीच दुई देशबीचको स्वास्थ्य प्रणालीलाई थप सुदृढ़ बनाउन सहकार्य गर्ने विषयमा समझदारी भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभयो स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्था मार्फत प्रदान हुँदै आएका स्वास्थ्य बीमा सेवामा कटौती गर्ने निर्णय गरेको छ बोर्डको बढ़दो वित्तीय संकटलाई कारण देखाउँदै आकस्मिक सेवा बाहेकका अन्य सबै बीमा सेवा अस्थायी रूपमा स्थगित गर्ने निर्णय बोर्डले गरेको हो जेठ 11 गते बसेको स्वास्थ्य बीमा बोर्डको बैठकले उक्त निर्णय गरेको जनाइएको छ निर्णय अनुसार नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमाका सेवा तारीक 2083 जेठ 16 गतिदेखि लागू हुने गरी स्थगित गरिने बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: होम अप्लायसर को खरीद में कैशबैक तथा सेल्स ऑफ गिफ्ट्स वॉशिंग मशीन में 6 केजी एरियल मैजिक डिश वॉशर में वॉशिंग टैबलेट एयर कंडीशनर में इंस्टॉलेशन को फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर नागरिकता मात्र भैपुग सहज ईएमआई में खरीद कर सकता
1: नेपाली खबरमा अब बाँकी खबर. उद्यमी वीरेन्द्र बहादुर बस्नेतले संविधान संशोधनका क्रममा समतामूलक समृद्धिका लागि स्थानीय सरकारको पुनर्संरचना र कृषिको औद्योगिकरण गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ. संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलसँगको छलफलमा वहाँले आफ्नो धारणा पत्र प्रस्तुत गर्दै सो कुरा बताउनु भएको हो. बस्नेतले देशको प्रशासनिक खर्च घटाउन हालका 753 स्थानीय तहलाई समायोजन गरी 200 हाराहारीमा झार्नुपर्ने सुझाव दिनुभयो. तर सेवा प्रवाहलाई जनताको नजिक पुर्याउन ओडाको संख्या बढ़ाउनु पर्ने र ओडालाई नै शिक्षा स्वास्थ्य उद्योग दर्ता तथा खारेजी रोजगारीको मुख्य केन्द्र बनाउनु पर्ने समेत तर्क गर्नु भएको छ. वहाँले जिल्ला प्रशासन कार्यालयको भूमिकालाई समन्वय र सुरक्षामा मात्रै सीमित गरी अन्य प्रशासनिक काम प्रदेश र स्थानीय सरकार मातहत ल्याउनु पर्ने बताउनु भएको छ. नेपाली कंग्रेसका सांसद नरेन्द्र केरूनले सत्तापक्ष संसदको मर्यादा कायम नगर्ने र प्रतिपक्षलाई उपेक्षा गर्ने गरी गर्ने गरी प्रस्तुत भए सदनभित्रै आन्दोलन गर्ने चेतावनी दिनुभएको छ. नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुरा गर्दै सांसद केरूङले उक्त चेतावनी दिनुभएको छ. हिजो सदनमा आफू आक्रोशित रूपमा प्रस्तुत भएको भन्ने टिप्पणीलाई खारेज गर्दै वहाँले आफू झगड़ा गर्न नभई सभामुखको ध्यान आकर्षण गराउन मात्रै बेलतर्फ अघि बढ़ेको स्पष्ट पार्नु भएको छ. सत्तासीन दल र मन्त्रीहरूले मूल विषयभन्दा बाहिर गएर प्रतिपक्ष दलहरूलाई होच्याउने र डोमिनेट गर्ने प्रयास गरेको उहाँको आरोप छ. 37 वर्षसम्ममा नेपालमा केही भएन भन्ने सत्तापक्षको भाषाप्रति आपत्ति जनाउँदै उहाँले विगतका सरकारहरूकै पालामा 79% विद्युतीकरण र संचार प्रविधिको विकास भएको दावी गर्नुभयो. समस्याग्रस्त सहकारी संस्थाका सदस्यहरूको बचत फिर्ताका लागि चक्रीय कोष स्थापना तथा संचालनका सम्बन्धमा बजारमा फैलिएको भ्रमप्रति समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आफ्नो गम्भीर ध्यान आकर्षण भएको जनाएको छ. राज्य कोषको रकमबाट बचतकर्ताको पैसा फिर्ता गरिएको भन्दै सार्वजनिक रूपमा गुनासो र भ्रम सृजना भएपछि समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै वस्तुस्थिति स्पष्ट पारेको हो. समितिले हाल नेपाल सरकारद्वारा समस्याग्रस्त घोषित गरिएका 20 सहकारीका 10,000 रूपियाँ भन्दा कम बचतमा दावी गरेका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने कार्यलाई चरणबद्ध रूपमा अघि बढ़ाइरहेको छ. सो कार्यका लागि हालसम्म समितिमा चक्रीय कोष स्थापना भई खाता सञ्चालन नभएको र समस्याग्रस्त सहकारी संस्थाहरूबाटै भएको ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम प्रचलित कानूनी व्यवस्था बमोजिम सम्बन्धित सहकारी बचतकर्ताहरूलाई निरन्तर रूपमा फिर्ता भइरहेको समितिले जनाएको छ. प्रधानमन्त्री कार्यालय मार्फतको सार्वजनिक खरिद अनुगमन कार्यालयले 11 निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ. कार्यालयले एक सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नका लागि लेखी पठाए अनुसार 3 निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको छ. जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन 2063 दफा 63 उपदफा 1 बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख गरिएको छ. कालो सूचीमा राखिएका निर्माण कम्पनीमा राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुद्देश्य आयोजना निर्माणको निर्माण गरिरहेको रमण कन्स्ट्रक्सन र पटेल इन्जिनियरिङ लिमिटेड समेत परेका छन्. हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं. साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2083 साल आषाढ मसान्तभित्र डकौता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निहित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: बजारमा तिस वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा अवसर प्राप्त गर्नुहोस्।
1: डिस हो, खुसीको कनेक्सन।
2: नेपाली खबरमा अब विदेशका खबर। गाजामा स्वास्थ्य अधिकारीहरूका अनुसार मंगलबार इजरायली हवाई आक्रमणमा कम्तीमा 7 जनाको मृत्यु भएको छ। तीमध्ये 5 जनाको ज्यान एउटै आक्रमणमै गएको बताइएको छ। यो घटना इजरायल र हमास बीच अक्टूबर 10 देखि लागू भएको युद्ध विरामका बीच पनि गाजामा जारी हिंसाको पछिल्लो उदाहरण हो। हमास अन्तर्गत सञ्चालन हुने नागरिक सुरक्षा एजेन्सीले जारी गरेको वक्तव्यमा भनिएको छ कि पूर्वी अल मघाजी क्षेत्रमा नागरिकहरूको समूहलाई लक्षित गर्दै इजरायलले ड्रोन आक्रमण गरेपछि 5 जनाको शव र केही घाइतेलाई अस्पताल लगिएको थियो। यस्तै इजरायलले दक्षिणी र पूर्वी लेबनानमा पनि आक्रमण तीव्र पारेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सशस्त्र समूह हिजबुल्लाह विरूद्ध सैन्य कार्यवाही थप सशक्त पार्ने घोषणा गरे लगत्तै भएको भीषण आक्रमणमा दर्जनौंको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो आक्रमणमा कम्तीमा 31 जनाको मृत्यु भएको छ। अब खेल खबर। नेपाली महिला क्रिकेट टोलीले एसियाली खेलकुदको महिला छनौट अन्तर्गत समूह चरणको खेलमा अहिले चीनसँग खेलिरहेको छ। नेपाल समूह बीमा रहेको छ भने सो समूहमा चीन र इण्डोनेसिया पनि रहेका छन्। नेपालले इण्डोनेसियासँग भोलि बिहिबार खेल्नेछ। नेपालले चीन विरूद्ध यसअघि खेलेका दुवै महिला टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा जीत हात पारेको छ। मलेसियामा मंगलबार शुरू भएको प्रतियोगिताको पहिलो दिन चीनले इण्डोनेसियालाई 7 विकेटले पराजित गरेको थियो। समूह एमा हङकङ, मलेसिया र थाइल्याण्ड रहेका छन्। दुवै समूहका शीर्षक दुई टोली सेमी फाइनल पुग्नेछन्। प्रतियोगिताका शीर्षक तीन टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। र इण्डियन प्रिमियर लीग आईपीएलमा आज इलिमिनेटर खेल हुँदैछ। तालिकाको तेस्रो र चौथो स्थानमा रहेका सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स इलिमिनेटरमा भिड्न लागेका हुन्। आजको खेलको विजेताले पहिलो क्वालिफायरमा पराजित गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलोर आरसीबी 92 रनले जीत हात पार्दै फाइनल पुगेको छ भने पराजित भएको गुजरात दोस्रो क्वालिफायरमा पुगेको छ। आरसीबी भने पहिलो क्वालिफायरमा विजयी भएसँगै फाइनलमा पुगेको हो। आजको खेलमा पराजित हुने टीम आईपीएलबाट बाहिरिनेछ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक जारी। अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्ने। अर्क सान्तानद्वारा बैठक बहिष्कार। स्वास्थ्य मन्त्री मेहता र भूटानका स्वास्थ्य मन्त्री तान्डिन बीच भेटवार्ता। सगरमाथाको प्राकृतिक स्वरूपलाई जीवन्त राख्न राष्ट्रपति पौडेलको आग्रह। निजी स्वास्थ्य संस्था मार्फत प्रदान हुँदै आएको स्वास्थ्य बीमा सेवामा कटौती गर्ने स्वास्थ्य बीमा बोर्डको निर्णय। सत्तापक्षले प्रतिपक्षलाई उपेक्षा गरे सदनभित्रै आन्दोलन गर्ने कंग्रेस सांसद किरूङको चेतावनी। बचत फिर्ताका विषयमा फैलिएको भ्रमप्रति समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको ध्यान आकर्षण। इजरायली हवाई आक्रमणमा परेर गाजामा कम्तीमा 7 जनाको मृत्यु। दक्षिणी र पूर्वी लेबनानमा पनि तीव्र आक्रमण। पछिल्लो आक्रमणबाट कम्तीमा 30 जनाको मृत्यु भएको पुष्टि। र एसियाली खेलकुदको महिला छनौट समूह अन्तर्गतको समूह चरणमा नेपाल र चीन भेट्दै आईपीएल अन्तर्गत आज इलिमिनेटर खेल हुने। हैदराबाद र राजस्थान भिड्ने। रोयल च्यालेन्जर्स बेंगलुरू फाइनलमा प्रवेश। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 मेगाहर्ट्ज।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौं। दण्ड जरिवाना हुनबाट बचौं। आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं। व्यवसायको सम्मान बढाऊ। समयमै कर तिरौं। सबै नागरिकको परिचय दिऊ। गैंडाकोट नगरपालिका र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश।
5: माया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज माया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल माया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क 056-493-495। जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको ठोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
6: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
4: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश।
5: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू: डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ: असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
4: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश।
7: के हो दाइ?
8: भोलि तल त्यो गजुरी बिहेमा जे नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
7: ए हो र दाइ, जानुपर्छ। तर दाइ, कसरी थाहा पाउनु भयो यो कुरा?
8: गोपी सूत्रबाट।
7: ए

0: आमा आमा
1: ओहो ल मेरा छोराहरूले त बुहारी बोलिएर आएछन् त लौ भित्रै आऊ

0: मिस तामाङ मेरो नि सबै
1: तामाङहरू उसलाई त भरे म पटाउँछु हेल्प गर्न

प्रिय सहयोगता कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

I'm not sure.

I'm not sure if I'm going to be able to do that.

Radio Simon 89.8 MHz.

0: निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
0: खेतमा पानी जमाइ राख्ने
1: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खानेपानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
0: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
2: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बालबालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर, बंगुर, हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।

Sahino 89.8 megahertz.

0: एसिड दाँतको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्रै ढक्कन लगाएर राख्ने, गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, शुद्ध झोल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश। चैते धानमा नेक ब्लास्टको समस्या।
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि मौसम
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू।
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
0: खेतमा पानी जमाइराख्ने।
1: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
1: नियमानुसार कर तिरौं। दण्ड जरिवाना हुनबाट बचौ। आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं। व्यवसायको सम्मान बढाऊ।
0: समयमै कर तिरौं। सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे सुंगुर बंगुर हाँस जस्ता पशु पन्छीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण

0: देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
1: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
2: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो सङ्गम द्वारा

الله

0: रेडियो स्पाइन 89.8 मेगाहर्ट्ज
1: सहिलो समय सूचक अहिले दिउँसोको 3 बज्यो 8:30 PM

मानिसहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 प्रतिनिधि सभा नियमावली 2079 को नियम 112 बमोजिम

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा मोतेको नमस्कार। आर्थिक सर्वेक्षण 2082-83 सार्वजनिक अर्थतन्त्रको आकार 66 खर्ब रहने, सार्वजनिक ऋण 28.5 खर्ब, जेएनजी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन आज सार्वजनिक हुँदै प्रधानमन्त्री शाहलाई बुझाइने, प्रतिनिधि सभा नियमावली मस्यौदामाथि 35 सांसदको संशोधन प्रस्ताव दर्ता, ऋणबाट असुलिएको रकम नै सहकारी पीड़ितलाई फिर्ता गरिएको सरकारको दावी, राज्य कोषको पैसा प्रयोग नभएको स्पष्टीकरण, इजरायलमा 300 नेपाली कामदारका लागि आवेदन खुला, मासिक तलब 3.5 लाख रूपियाँ, नेपाल संस्कृति विश्वविद्यालयमा पदाधिकारी नियुक्तिको प्रक्रिया शुरू, 10 दिनभित्र दरखास्त दिन आह्वान, इबोला प्रकोपभित्र नदिन क्यानेडाले सीमा सुरक्षामा गर्यो कड़ाई, पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री ममता ब्यानर्जी विरूद्ध एफआईआर दर्ता, भड़काउ र धार्मिक भावनामा चोट पुर्याउने कथित टिप्पणी गरेको आरोप, र श्रीलंकालाई हराउँदै काभा भलिबलमा किर्गिस्तानको 5 स्थान सुरक्षित, अर्को खेलमा बंगलादेश र माल्दिभ्स खेल्दै आईपीएलको फाइनल यात्राका लागि आज राजस्थान र हैदराबाद भिड़ने।

सुरक्षित कारोबार सँगै ढुक्क रह्यो हरेक दिन।

0: यो नयाँ वर्षको अवसरमा सेमसङका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएम 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क डट कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। आर्थिक सर्वेक्षण सम्बन्धी खबरबाट अर्थमन्त्री डाक्टर स्वयं वाग्लेले संघीय संसदमा आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको छ। विश्व अर्थतन्त्रमा अनिश्चितता रहे पनि नेपाललाई आर्थिक सूचकहरूमा सुधार देखिएको सर्वेक्षणले औल्याएको छ। सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने र समग्र अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ पुग्ने प्रक्षेपण गरिएको छ। यस्तै नेपालको प्रति व्यक्ति आय 1535 अमेरिकी डलर पुग्ने अनुमान छ। अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान 24 र गैर कृषि क्षेत्रको 76% रहने अनुमान गरिए पनि धान उत्पादन भने यस वर्ष करिब 4.5% घटेको छ। सरकारी वित्तर्फ फागुनसम्म राजस्व 3.2 र खर्च 10.4% बढ़े पनि विकास खर्च भने कमजोर देखिएको छ। बजेट घाटा चुलिँदा सरकारको कोष सार्वजनिक ऋण 78 अर्ब रूपियाँ पुगेको छ। त्यसको बाह्य क्षेत्र भने निकै मजबूत अवस्थामा छ। रेमिटेन्स 37% बढ़ेर 14.50 अर्ब पुगेको छ भने विदेशी मुद्रा संचिति 34.14 अर्ब पुगेको छ, जसले 18.5 महिनाको आयात धान्न सक्छ। यद्यपि झण्डै 11 खर्ब पुगेको व्यापार घाटालाई अर्थतन्त्रको मुख्य चुनौती मानिएको छ। राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ 23 र 24 गते भएको जनजी आन्दोलन सम्बन्धी प्रतिवेदन झण्डै 9 महिनापछि आज सार्वजनिक गर्ने भएको छ। आयोगले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदन बुझाए लगतै यसलाई सार्वजनिक गर्न लागेको हो। आयोग सदस्य लिली थापा नेतृत्वको अध्ययन समितिले गत चैत 6 गते नै प्रतिवेदन बुझाए पनि आयोगमा सहमति नजोड्दा हालसम्म सार्वजनिक हुन सकेको थिएन। प्रतिवेदन तयारीका क्रममा समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, वर्तमान प्रधानमन्त्री काठमाडौँ महानगरका पूर्व प्रमुख बालेन्द्र शाह र राष्ट्रपति सभापति रवि लामे छाने सहित उच्च पदस्थ व्यक्तिहरूको बयान लिएको थियो। प्रतिवेदनमा आन्दोलनका क्रममा भदौ 23 गते भएको दमन र मानव अधिकार हननका घटनाका साथै भदौ 24 गते भएको विध्वंस आगजनी र लुटपाटबारे उल्लेख गर्दै दोषीहरूमाथि कार्यवाहीको सिफारिश गरिएको छ। आयोगले आन्दोलनका बेला सक्रिय रहेको तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको राष्ट्रिय सुरक्षा परिषद, केन्द्रीय सुरक्षा समिति र प्रवक्षिला अधिकारी मातहतका सुरक्षा संयन्त्रहरूलाई समेत कार्यवाहीका लागि सिफारिश गरेको आयोग स्रोतले जनाएको छ। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 35 जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सांसद गणेश पराजले सभापति रहेको समितिले प्रतिनिधि सभामा पेश गरेको मस्यौदामाथि विभिन्न राजनैतिक दलका सांसदहरूले व्यक्तिगत र सामूहिक रूपमा प्रस्ताव दर्ता गराएका हुन्। मस्यौदा समितिको प्रतिवेदनमा परेका यी संशोधनहरूमा नियमावलीका विभिन्न प्रावधानहरूलाई परिमार्जन गर्न माग गरिएको छ। यसपटक नियमावली परिमार्जन का लागि सत्तारूढ़ दल राष्ट्रपतिका सांसदहरूले पनि संशोधन दर्ता गराएका छन्, जसमा राष्ट्रपतिका सहमहामन्त्री विपिन आचार्य, सागर ढकाल, भरत गिरी र शम्भुप्रसाद ढकाल रहनु भएको छ। सागर ढकाल र विपिन कुमार आचार्यले संयुक्त रूपमा संशोधनको सूचना दिएको संसद सचिवालयको विधेयक शाखाले जनाएको छ। दर्ता भएका यी सबै संशोधन प्रस्तावहरूमाथि अब प्रतिनिधि सभाको बैठकमा दफावार छलफल हुनेछ। सांसदहरूले राखेका यी प्रस्तावहरूलाई सदनले पारित गरेपछि मात्र नयाँ नियमावलीले पूर्णता पाउनेछ। सरकारले समस्याग्रस्त सहकारिता ऋणबाट असुलिएको रकमले पीड़ित बचतकर्ताहरूलाई फिर्ता भइरहेको स्पष्ट पारेको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ति जारी गर्दै बचतकर्ताको पैसा फिर्ता गर्न राज्य कोषको रकम प्रयोग नगरिएको जनाएको हो। समितिका अनुसार हालसम्म सक्रिय कोष स्थापना नभए पनि समस्याग्रस्त घोषित 20 सहकारीका ऋणीहरूबाट असुल भएको र सम्पत्ति व्यवस्थापनबाट प्राप्त उक्त रकम नै प्रचलित कानून बमोजिम बचतकर्तालाई फिर्ता गर्ने कार्य भइरहेको छ। हाल 10,000 रूपियाँ भन्दा कम मागदावी भएका साना बचतकर्ताको रकम चरणबद्ध रूपमा फिर्ता भइरहेको समितिले जनाएको छ। सरकारले गत चैतमा समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा संचालन सम्बन्धी कार्यविधि जारी गरेको थियो। नेपाली कंग्रेसले संसदीय दलको बैठक बोलाएको छ। भोलि बिहिबार बिहान 11:30 सिंहदरबार स्थित दलको कार्यालयमा बैठक बोलाइएको संसदीय दलको कार्यालयले जनाएको छ। बैठकमा मुलुकको समसामयिक राजनैतिक परिस्थिति, संसदमा पार्टीले निर्वाह गर्ने भूमिका र आगामी रणनीतिका बारेमा गहन छलफल हुनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: अवसरमा माइडिया टाब्लेट नहोस् अप्लायन्सहरूको खर्च

एरियल डिशवाशर मा वाशिंग टैबलेट र माइक्रोवेव ओवन मा कुकिंग किट खरीद खरीद मा सरसाफ किट र बम्पर मा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका नागरिकता पाइपुग्छ।

0: यो नयाँ वर्षको अवसरमा भेलकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा सेयर गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसनको फ्री स्ट्यान्डिङ ओभन र प्रेसर कुकर नागरिकता मात्र भइपुग्छ। सहज इएमआईमा त खरिद गर्न सकिन्छ।
1: अब बाँकी खबर। भारतको नयाँ दिल्लीमा उपस्वागत सर्वोच्च अदालतका न्यायाधीश तिल प्रसाद श्रेष्ठले आफ्ना निम्ति शुरू गरिएको आर्थिक संकलन कार्य तत्काल स्थगन गरिदिन आग्रह गर्नुभएको छ। न्यायाधीश समाजका अध्यक्ष समेत रहनुभएका श्रेष्ठलाई बनुवारोग क्यान्सर पुष्टि भएपछि न्यायपालिका अधिकृत समाजको पहलमा आर्थिक संकलन अभियान थालिएको छ। एक महिनादेखि नयाँ दिल्ली स्थित राजीव गान्धी अस्पतालमा उपचार गराइरहनुभएका श्रेष्ठले आज अस्पतालको सयबाट विज्ञप्ति जारी गरी आफ्नो स्वास्थ्य अवस्थाप्रति चासो, चिन्ता र सद्भाव व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गर्दै हाललाई आर्थिक संकलन कार्य रोकिदिन अनुरोध गर्नुभएको छ। वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन सुधार केन्द्रमा केयरगिभरका रूपमा काम गर्न इच्छुक नेपाली नागरिकका लागि आवेदन आह्वान गरेको छ। विभागले आज एक सूचना जारी गर्दै 2300 कामदारका लागि 21 दिनभित्र आवेदन दिन आग्रह गरेको हो। माग गरिएका कामदारमध्ये 60% महिला र 40% पुरूष रहनेछन्। छनौट हुने नेपाली कामदारको मासिक तलब 6443 इजरायली मुद्रा अर्थात नेपाली रूपियाँ करिब 3,47,000 हुनेछ। यसका लागि कम्तीमा 10 कक्षा उत्तीर्ण गरी अनमे वा सीएमए पढ़ेका अथवा 12 कक्षा उत्तीर्ण गरी 3 महिनाको केयर गिभर तालिम लिएका 25 देखि 45 वर्ष उमेर समूहका नागरिकले आवेदन दिन सक्नेछन्। विगतमा इजरायल नगएका र परिवारका नजिकका सदस्यहरू त्यहाँ नरहेका व्यक्तिहरू मात्र यसका लागि योग्य हुने विभागले जनाएको छ। सरकारले नेपाल संस्कृति विश्वविद्यालयको रिक्त उपकुलपति, शिक्षाध्यक्ष र कुल सचिव पदको नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाबाट प्रक्रिया शुरू गरेको छ। छनौट तथा सिफारिश समितिले नयाँ स्वीकृति कार्यविधि 2083 बमोजिम योग्य उम्मेद्वारहरूबाट सूचना प्रकाशित भएको मितिले 10 दिनभित्र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट मार्फत आज दरखास्त आह्वान गरेको हो। उम्मेद्वारहरूको मूल्यांकन, योग्यता, प्रस्तुतिकरण र अन्तर्वार्ताका आधारमा 100 पूर्णाङ्कमा गरिने समितिले जनाएको छ। लागुऔषध मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीबाट घुसिएको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्री विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत छेत्रीले लागू औषध सम्बन्धी मुद्दामा पक्राउ नगरी केस मिलाइदिने भन्दै सेवाग्राहीसँग 50,000 रूपियाँ सहित अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले रंगे हात पक्राउ गरेको थियो। आयोगले छेत्रीसँग 50,000 रूपियाँ बिगो कायम गरी सोही बमोजिम, जरिवाना र कैद सजायको माग दावी गरेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: नयाँ वर्षको अवसरमा सेन्सरका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक फ्रन्टलोड वासिङ मसिनमा 6 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ
1: अब विदेशका खबर क्यानाडा सरकारले इबोला भाइरस देशभित्र प्रवेश गर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्न अस्थायी सीमा सुरक्षा उपायहरू लागू गरेको घोषणा गरेको छ क्यानाडाको जनस्वास्थ्य एजेन्सीका अनुसार कंगोमा देखिएको इबोला प्रकोप तथा युगान्डा र दक्षिण सुडानमा बढ़दो संक्रमण जोखिमलाई ध्यानमा राख्दै आज बुधबार रातिदेखि ती देशका बासिन्दाका लागि आफ्नावासन सम्बन्धी कागजात 90 दिनका लागि निलम्बन गरिनु भएको हो साथै पहिले स्वीकृत भएका अस्थायी निवास विजा इलेक्ट्रोनिका ट्राभल र स्थायी आवास भिजा भएका व्यक्तिहरूलाई पनि क्यानेडा यात्रा गर्न अस्थायी प्रतिबन्ध लगाइनेछ साथै उक्त देशहरूबाट आउने नयाँ आवेदकहरूको प्रक्रिया समेत रोकिएको छ यता पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री ममता बनर्जी विरूद्ध भड़काउ र धार्मिक भावनामा चोट पुर्याउने कथित टिप्पणीका कारण एफआईआर दर्ता गरिएको छ भाजपा नेत्री तथा अधिवक्ता रिंकी चटर्जी सिंहले सिलगुड़ी साइबर अपराध थानामा यो उजुरी दर्ता गराएकी हुन् प्रहरीका अनुसार उजुरीकर्ताले ममता बनर्जीले सन् 2025 एक धार्मिक कार्यक्रममा तथा विधानसभा निर्वाचन अघि कोलकाताको धर्मतल्ला क्षेत्रमा आयोजित र्यालीमा दिएका दुई टिप्पणीले हिन्दूहरूको भावना आहत भएको बताएका छन् खेलकुद सेन्ट्रल एसिया भलिबल एसोसिएशनका अभाव महिला भलिबल प्रतियोगितामा श्रीलंकामाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै किर्गिस्तान पाँचौं स्थानमा पुगेको छ त्रिपुरेश्वर स्थित राखेको कवर्ड हलमा आज भएको खेलमा किर्गिस्तानले श्रीलंकालाई 3-1 सेटमा पराजित गरेको हो यो सेटसँगै किर्गिस्तान पाँचौं स्थानमा बढ्न सफल भएको छ भने पराजित श्रीलंका छैटौं स्थानमा सीमित भएको छ प्रतियोगिता अन्तर्गत आजै 7 स्थानका लागि बंगलादेश र मालदिव्स बीच प्रतिस्पर्धा हुनेछ र इण्डियन प्रिमियर लीग आईपीएलको एलिमिनेटर खेलमा आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद आमने सामने हुँदैछन् नयाँ चण्डीगढ़मा हुने यो रोमाञ्चक खेल नेपाली समय अनुसार राति पाउने 8 बजे शुरू हुनेछ जित्ने टोली फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग क्वालिफायर टूमा भेट्नेछन् भने हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछन् आजको खेल जित्ने र गुजरात टाइटन्स बीच क्वालिफायर टू हुनेछ क्वालिफायर वनमा हिजो गुजरातलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलोर लगातार दोस्रो पटक फाइनलमा पुगेको छ जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक आर्थिक सर्वेक्षण 2082 राशि सार्वजनिक अर्थतन्त्रको आकार 66 खर्ब रहने सार्वजनिक ऋण 28.5 खर्ब जेएनजी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन आज सार्वजनिक हुने प्रधानमन्त्री शाहलाई बुझाइने प्रतिनिधि सभा नियमावली मस्यौदामाथि 35 सांसदको संशोधन प्रस्ताव दर्ता ऋणबाट असुलिएको रकमले सहकारी क्रेतलाई फिर्ता गरिएको सरकारको दावी राज्यकोषको पैसा प्रयोग नभएको स्पष्टीकरण इजरायलमा 23 नेपाली कामदारका लागि आवेदन खुला मासिक तलब 3.5 लाख रूपियाँ नेपाल संस्कृत विश्वविद्यालयमा पदाधिकारी नियुक्तिको प्रक्रिया शुरू 10 दिनभित्र दरखास्त दिन आह्वान इबोला प्रकोप भित्र नदिन क्यानेडाले सीमा सुरक्षामा गर्यो कडाई पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री ममता बनर्जी विरूद्ध एफआईआर दर्ता भड़काउ र धार्मिक भावनामा चोट पुर्याउने कथित टिप्पणी गरेको आरोप र श्रीलंकालाई हराउँदै काभा भलिबलमा किर्गिस्तानको 5 स्थान सुरक्षित अर्को खेलमा बंगलादेश र मालदिव्स खेल्दै आईपीएलको फाइनल यात्राका लागि आज राजस्थान र हैदराबाद फिर्ने ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै अपराह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ बिदा दिनुहोस् नमस्कार

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज।
1: माया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज माया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भिक तयार भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल माया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क 0656-493-495।
2: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झोल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
3: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश। चैते धानमा मेघ ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा मेघ ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम,
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू।
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
2: खेतमा पानी जमाइराख्ने।
3: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने।
2: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
2: समयमै कर तिरौ, सबै नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
4: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
3: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा।

Ooh la la, ooh la la.

0: समन्वयन महिला पतञ्जलि योग समिति चितवन, महानगर योग समिति महिला महानगर योग समिति चितवन, आयोजक भरतपुर महानगरपालिका 18 नम्बर ओडा कार्यालय। डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खानेपानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौ।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौ, सबै नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
1: चैते धानमा मेघ ब्लास्टको समस्या।
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू।
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
0: खेतमा पानी जमाइ राख्ने।
1: वेबस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौ।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्क

सहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ। नियमानुसार कर तिरौ। दण्ड जरिवाना हुनबाट बचौ। आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ। व्यवसायको सम्मान बढाऊ। समयमै कर तिरौ। सभ्य नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश।

0: मिस तामाङ मेरै नि सबै
1: तामाङहरू उसलाई त भरे म पठाउँछु हेल्प गर्न

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 MHz।
1: प्रिय सहयोगता कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा जेएनबीटी 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हेर
9: त, रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
9: अरे हेर त, धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने कि बाँच्ने हो केही ठेगान छैन।
8: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
9: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
10: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
11: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मानसिक समस्याबाट बस्ने उपायहरू।
11: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
10: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
11: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
10: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
11: असल साथीहरूसँग मात्रै संगत गरौं।
10: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
11: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
10: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सूचना संगीत मनोरंजन को अटूट साहिनी यो हो रेडियो साहिनी 99.8 MHz साहिनो समय सूचक अहिले साँझको 6 बजे 6 PM डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्रै ढक्कन लगाएर राख्ने, गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सबै नागरिकको परिचय दिऊ।
0: भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
1: चैते धानमा नेट ब्लास्टको समस्या।
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम।
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू।
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
0: खेतमा पानी जमाई राख्ने।
1: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर, पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क 0656-493-495।
0: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
3: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो सङ्घद्वारा जनहितमा जारी सन्देश।
4: योग गरौ रहौ निरोग। पतञ्जली योग पीठ नेपाल, महिला पतञ्जली योग समिति नेपाल, पतञ्जली योग समिति नेपाल, युवा समिति नेपाल र पतञ्जली योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौ। योग शिविर हुने मिति 2083 जेठ 5 गतेबाट 7 गतेसम्म। स्थान गुन्जानगर ग्रीन पार्क। समय बिहान 4:30 बजेबाट 6:30 बजेसम्म। समय नयन महिला पतञ्जली योग समिति चितवन, महानगर योग समिति, महिला महानगर योग समिति चितवन। आयोजक भरतपुर महानगरपालिका 18 नम्बर वडा कार्यालय।

सूचना संगीतम मनोरञ्जनको अटल साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।

Thank you.

Thank you.

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।
5: चैते धानमा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम,
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने,
4: खेतमा पानी जमाइ राख्ने,
5: वेबस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
4: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
4: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायत
5: व्यवसायको सम्मान बढाऊ।
4: समयमै कर तिरौं, सबै नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।
6: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। जेएनजी आन्दोलन घटनामा तत्कालीन सरकार प्रमुखलाई कार्यवाहीको सिफारिश, सेनादेखि सांसदसम्म अनुसन्धानको दायरामा, घाइतेको उपचार खर्च र मृतक परिवारमा एकजनालाई रोजगारीको व्यवस्था गर्न माग।
1: कार्यवाही हुनुपर्ने नपर्ने विषयमा निवेदन दिन सक्ने व्यवस्था पनि छ। अब हामी चाहिँ के एक्सपेक्ट गर्छौँ भन्दा सरकारले यो सिफारिस कार्यान्वयन गर्छ।
0: निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द। आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण सार्वजनिक। सुधारका संकेत बीच चुनौतीपूर्ण अर्थतन्त्र। निजी क्षेत्रमा लगानी बढ़ाउन सरकारको विज्ञहरूको सुझाव।
1: आर्थिक सामाजिक विकास गर्ने कुरामा, पूर्वाधार विकास गर्ने कुरामा चुनौती देखिन्छ।
0: 10 वर्षमा 2500 भन्दा बढ़ी सड़क बाल बालिकाको उद्धार, तर सड़क बाल बालिका अझै जोखिममै। निर्वाचनमा हारपछि स्थानीय तहसँग रणनीतिक पुनर्समीक्षामा नेकपा।
2: नयाँ पहल कदमी लिन सक्नेछौ र हाम्रो पहल कदमीले 84 को निर्वाचनलाई निश्चित रूपमा प्रभाव पार्नेछ।
0: र एसियन गेम महिला छनौटमा नेपालद्वारा चीन पराजित।
3: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विद्यालयदेखि विश्वविद्यालयसम्म, मेडिकल कलेजदेखि स्थित विकास केन्द्रसम्मका संरचनाले शिक्षाको गुणस्तर, सिकाइको वातावरण र विद्यार्थीको समग्र विकासमा प्रत्यक्ष प्रभाव पार्दछ। तर नेपालमा यति महत्वपूर्ण क्षेत्रको भौतिक संरचना र त्यसको प्रयोगको संस्थागत दक्षताको अभाव देखिन्छ। गुणस्तरीय शिक्षाका लागि यी कुरामा निकै प्राथमिकता दिनुपर्दछ। अब सरकारले यस्ता कुरामा प्राथमिकता दिए मात्र विदेशमा गुणस्तरीय शिक्षा लिन जाने विद्यार्थीलाई स्वदेशमै रोक्न सकिन्छ।
4: राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा भएको मानवाधिकार उल्लंघनबारे तत्कालीन सरकारका प्रमुखलाई कार्यवाहीको सिफारिश गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा तत्कालीन संचार मन्त्री पृथ्वी सुब्बा गुरूङ लगायतमाथि नयाँ कानून बनाएर भए पनि कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको हो। आयोगका आयुक्त लिली थापा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा नेपालमा मानवाधिकार उल्लंघन सम्बन्धी स्पष्ट मापदण्ड व्यवस्था नभएकाले नयाँ कानून आवश्यक रहेको उल्लेख रहेको छ। प्रस्तावित कानूनमा दोषीलाई 6 महिनासम्म कैद, 3,00,000 रूपियाँसम्म जरिवाना तथा 5 वर्षसम्म निर्वाचन लड्न रोक लगाउने व्यवस्था गर्न सुझाव दिइएको छ। त्यसै मानवाधिकार उल्लंघनमा संलग्न व्यक्तिलाई कम्तीमा 3 वर्ष प्रशासनिक जिम्मेवारी र विदेश भ्रमणमा प्रतिबन्ध लगाउनु पर्ने आयोगको भनाई छ। मुद्दा दर्ता भएपछि सार्वजनिक पदबाट स्वतः निलम्बन हुने व्यवस्था पनि कानूनमा राख्न सिफारिश गरिएको छ। आयोगले आन्दोलनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार र औषधि निशुल्क गर्न सरकारलाई आग्रह गरेको छ। साथै मृतकका आश्रित परिवार मध्ये कम्तीमा 1 जनालाई रोजगारी वा स्वरोजगारीको व्यवस्था गर्न सिफारिश गरिएको छ। प्रदर्शनका क्रममा अपाङ्ग भएका घाइतेलाई आजीवन सहयोगी वा सहयोगी भत्ता उपलब्ध गराउनु पर्ने आयोगको सुझाव छ। आयोगको सिफारिश कार्यान्वयन गर्न नसकेको खण्डमा के हुन्छ? सीआईएनसँग कुरा गर्दै आयोगका सचिव मुरारी खरेलले भन्नुभयो,
1: यो सिफारिश चाहिँ 3 महिनाभित्रमा कार्यान्वयन गर्न पर्ने सरकारको दायित्व छ र कानूनले पनि त्यही कुरा भनेको छ। यदि 3 महिनाभित्र कार्यान्वयन गर्न सक्ने हो भने 2 महिनाभित्रमा यो कारणबाट कठिनाई छ भनेर सरकारले जवाब दिने अथवा सम्बन्धित व्यक्तिहरूले आफूसँग रहेको प्रमाण सहित कार्यवाही हुनुपर्ने नपर्ने विषयमा निवेदन दिन सक्ने व्यवस्था पनि छ। अब हामी चाहिँ के एक्सपेक्ट गर्छौँ भन्दा सरकारले यो सिफारिश कार्यान्वयन गर्छ।
4: यसैबीच आयोगले निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिश गरेको छ। सामाजिक सञ्जाल मार्फत आन्दोलनलाई प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै उहाँको भूमिकाबारे सूक्ष्म अनुसन्धान गर्नुपर्ने आयोगको निष्कर्ष छ। आयोगले आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र शीतल निवासमा भएको तोड़फोड़ तथा आगजनी रोक्न नसकेको भन्दै नेपाली सेनाको भूमिकामाथि पनि प्रश्न उठाएको छ। वहालवाला आईजीपी द्वयन दान बहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख नारायण प्रसाद पौडेललाई समेत विभागीय कार्यवाहीको सिफारिश गरिएको छ। त्यसबाहेक रासोपाका कतिपय सांसदहरूमाथि नै अनुसन्धान गर्न सिफारिश गरिएको छ। रासोपा सभापति रवि लामिछाने नक्खु कारागारबाट निस्किएको घटनामा पार्टीका सांसद एवं जिम्मेवार नेता मनिष झा र हरि ढकाललाई शंकाको दायरामा राखेर सूक्ष्म अनुसन्धान गर्नुपर्ने समेत भनिएको छ। यस्तै मानवाधिकार आयोगको छानबिन प्रतिवेदनले भदौ 23 गतेको जेएनजी आन्दोलन हिंसात्मक बन्नुमा निवर्तमान गृहमन्त्री सुदन गुरूङको नेतृत्वपछि अवस्था बिग्रिएको निष्कर्ष निकालेको छ। प्रतिवेदन सार्वजनिक भएसँगै आयोगको सिफारिश कार्यान्वयनको विषय चर्चाको केन्द्र बनेको छ। यसअघिका आयोगका कतिपय सिफारिश कार्यान्वयनमा गएका छैनन्। कार्यान्वयनको सम्भावनाबारे सीआईएमसँग कुरा गर्दै संविधानविद विपिन अधिकारी,
5: राष्ट्रिय मानवाधिकार आयोगले गरेको सिफारिसलाई कार्यान्वयन गर्ने हो। अब त्यसको सिफारिसमा कमी कमजोरी खोजेर हिँड्ने काम सरकारको होइन। अब त्यसको त्यो काम गर्ने पक्षहरू छन्, होइन, नागरिक समाज छ, अदालतहरू छन्, पब्लिक इन्ट्रेस्ट पेटिसनरहरू छन् र सम्पूर्ण यो के भनेदेखि प्राज्ञिक जगतले त्यो हेर्न सक्दछ। सरकारको काम भनेको त्यसलाई कार्यान्वयन गर्ने हो र कार्यान्वयन चाहिँ त्यो रूपमा गर्ने हो जुन रूपमा आयोगको जुन संवैधानिक भूमिका छ हो त्यसको संरक्षण हुन्छ, पालना हुन्छ। अब प्राय जस्तो कानून बनाएर गर्ने भन्नुको अर्थ अब त्यसलाई देशको संविधान कानून र व्यवस्था अनुसार बुझ्नु पर्दछ। प्रक्रियागत कुराहरूमा हिजो भएका घटनाहरूका सम्बन्धमा आज पनि चाहिँ त्यो कार्यविधिहरू बनाउनलाई सरकारले सक्दछ, कार्यान्वयन गर्न सक्दछ, तर अपराध वा कसुर स्थापित गर्ने कुराहरू आज कानून बनाएर हिजोको कुरोलाई परिभाषित गर्न सकिँदैन। तर प्रक्रियागत रूपमा जहाँनिर जे पुगेको छैन त्यो आयोगले भनेको मुजिम गर्नुपर्ने दायित्व चाहिँ सरकारको।
6: आयोगले सरकारलाई कानून नै बनाएर कार्यवाहीको दायरामा ल्याउनु भनिएको छ कि अहिलेको अवस्था हेर्दाखेरि कानून निर्माण गर्ने या त संशोधन गर्ने अवस्था देखिन्छ?
5: अब अहिले यस्तो छ, सरकारले मानवाधिकार आयोगको जुन निर्माण गरिएको छ, व्यवस्था गरिएको छ संविधानमा, त्यो सरकारले गरेका काम कारवाहीमा कमी कमजोरी हुन सक्दछ। त्यस हुनाले त्यसलाई स्वतन्त्र रूपमा समीक्षा गर्ने र आवश्यक निर्देशन दिने अधिकार सहित आयोगको व्यवस्था गरिएको त अब गर्नुपर्छ। त्यो कर्तव्य चाहिँ नेपाल सरकारको हो। अब गर्छ कि गर्दैन भन्ने कुरो त मानवाधिकार प्रति यो सरकारको कति प्रतिबद्धता छ अब त्यसमा भर पर्ने कुरा हो, छनौटको विषय चाहिँ छैन।
4: नेपाल सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 नेपालको अर्थतन्त्र विस्तारको दिशामा अघि बढ़िरहेको संकेत गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको छ। सर्वेक्षणले नेपालको बाह्य क्षेत्र बलियो बन्दै गएको देखाएको छ। रेमिट्यान्स आउने क्रम 37.7% बढ़ेर 14.50 अर्ब पुगेको छ भने विदेशी मुद्रा संचित 34.14 अर्ब पुगेको छ। यसले 18 महिना भन्दा बढ़ीको आयात धान्न सक्ने अवस्था देखिएको छ। सर्वेक्षणमा मुद्रास्फीति 2.13% सीमित रहेको छ भने डिजिटल भुक्तानी प्रणालीमा उल्लेखनीय विस्तार भएको देखिएको छ। क्यूआर कोड मार्फत कारोबार हुने संख्या 1.25 अर्ब नागेको उहाँले बताउनुभयो।
7: चालू आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति 2.13% रहेको छ। चालू आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व 3.2% बढ़ेको छ। यस अवधिमा संघीय खर्च 10.4% बढ़े पनि पुँजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन। यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी जम्मा ₹3 खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ। यस अवधिमा सरकारको वित्त सन्तुलन ₹58 अर्ब र प्राथमिक सन्तुलन ₹9 अर्ब घाटामा रहेका छन्। 2082 फागुनसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण ₹28 खर्ब 78 अर्ब अर्थात कुल गृहस्थ उत्पादनको 43.6% पुगेको छ।
4: तर सकारात्मक सूचकका बावजूद नेपालको अर्थतन्त्रका आधारभूत चुनौतीहरू भने रहेको विज्ञहरूले बताएका छन्। नेपालको वैदेशिक व्यापार घाटा 11.11% भन्दा बढ़ीले बढ़ेर 10.98 अर्ब पुगेको छ। कृषि क्षेत्रमा धान उत्पादन 4.2% घट्नु, सरकारी खर्च बढ़े पनि पूँजीगत खर्च प्रभावकारी हुन नसक्नु चुनौतीको विषय रहेको सीआईएमसँग कुरा गर्दै अर्थविज्ञ डाक्टर चन्द्रमणि अधिकारीले बताउनुभयो।
1: आर्थिक स्रोत परिचालन गर्ने चुनौती पनि छ, लगानी गर्ने चुनौती पनि छ, अर्थतन्त्रलाई सन्तुलनमा राख्ने चुनौती पनि छ र न्यायसित ढंगले प्रादेशिक र भौगोलिक सन्तुलन राखेर विकास गर्ने कुरामा पनि आर्थिक सामाजिक विकास गर्ने कुरामा पूर्वाधार विकास गर्ने कुरामा चुनौती देखिन्छ।
4: सड़क बालबालिका मुक्त नेपाल बनाउने अभियान अन्तर्गत पछिल्लो 10 वर्षमा 2600 भन्दा बढ़ी बालबालिकाको उद्धार गरिएको छ। सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार 2073 वैशाख 27 2082 फागुनसम्म कुल 2658 जना सड़क बालबालिकाको उद्धार गरी संरक्षण र व्यवस्थापन गरिएको उल्लेख रहेको छ। स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरूमा दिँदै आएको स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। बोर्डले वित्तीय संकट बढ़ेको भन्दै जेठ 16 गतेदेखि आकस्मिक सेवा भएका सबै बीमा सेवा स्थगित गर्ने जनाएको हो। साझा खबरमा अब खेल खबर। नेपालले एसियन गेम्स महिला छनौटमा विजय शुरूआत गरेको छ। आज भएको खेलमा उपकप्तान पूजा महतोको अर्धशतकसँगै नेपालले चीनलाई 20 रनले हराएको हो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 106 रन बनाएको हो। यो सँगै 2 अंक जोड़ेको नेपालले सेमी फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ। अब नेपालले अन्तिम खेल इण्डोनेसियासँग खेल्नेछ।
0: सुशीला श्रेष्ठ दाङमा पहिलो महामहोत्सव माउरी पाला किसानको उत्साह र समस्या एकै ठाउँमा।
8: महोत्सवले हामीलाई महको बिक्रीमा केही टेवा दिन्छ कि भन्ने चाहिँ बस आशा छ।
9: माउरीको मह यस्तो हुन्छ र अस्तिमा लगेको त यस्तो थियो, यो मह त यस्तो छ भन्नुहुन्छ।
0: मह उत्पादन बढ़दै तर बजार प्रचार प्रसार अझै चुनौतीपूर्ण। रिपोर्ट सँगै नेपालको अर्थतन्त्रमा आन्तरिक बसाई सराईको प्रभाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटानोट वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मह उत्पादनमा भएका सफलता र देखिएका चुनौती अनि समाधानका उपायका बारेमा छलफल प्रचार प्रसार पर्याप्त नभएको किसानहरूले गुनासो गरेका छन्। हुन त मह उत्पादन बढ़ाउन र किसानलाई प्रोत्साहित गर्न भन्दै तीनै तहका सरकारले विभिन्न कार्यक्रम ल्याउने गरेका छन्, तर सबै किसानसम्म ती कार्यक्रम पुग्न सकेका छैनन्। दाङमा भने 3 दिनसम्म सरकारवाला बीच मौरी पालनका लागि आवश्यक सामग्री, उपकरण तथा प्रविधिको बारेमा प्रदर्शनी र अनुभव आदान प्रदान कार्यक्रम भएको छ।
12: महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्य

0: त अब हाम्रो मौरीको लागि प्रचार प्रसार होला, मौरी सम्बन्धी उपभोक्ताहरूले मौरीको म यस्तो हुन्छ र अस्ति नलगेको त यस्तो थियो, यो म त यस्तो छ भन्नुहुन्छ। अब महरू सबै क्वालिटीको महरू यहाँ राखेर प्रचार प्रसार गरेपछि हरेक मौसम अनुसारको फुल अनुसारको महरू हुन्छ भन्ने बारेमा उपभोक्तालाई पनि जानकारी होस् र हाम्रो महको पनि प्रचार होस् भन्नुको लागि
1: महोत्सव मार्फत स्थानीय स्तरमा उत्पादन हुने महको प्रचार प्रसार, उपभोक्तालाई महको महत्वका बारेमा जानकारी दिन तथा मौरी पालन व्यवसायका क्षेत्रमा देखिएका समस्या र सम्भावना लगायतका विषयमा छलफल पनि भइरहेको छ। महोत्सवमा भेटिनु भएका घुराही 18 मसिमाका पञ्चराम नेपाली 15 वर्षदेखि मौरी पालन व्यवसाय गर्दै आउनु भएको छ भने उहाँसँग हाल 80 मौरी सहितका घर छन्।
2: महोत्सवले हामीलाई महको बिक्रीमा केही टेवा दिन्छ कि भन्ने आशा छ। बाहिरबाट मह आएर हाम्रा मह बिग्रिन थिए, यो साल चाहिँ बाहिरबाट मह पनि आएन र मह चाहिँ भने जस्तो किसिमले अहिले मह पनि उत्पादन भएन। मह चाहिँ अहिले पुर्याउन चाहिँ लगभग ढोइ भएको अवस्था हो। यो महोत्सवले हामी सबै मौरी पालक किसानलाई सहयोग गर्छ।
1: दाङ जिल्लामा पहिलो पटक सञ्चालन भएको महोत्सवले मौरी पालन क्षेत्रका लागि किसानलाई सिकाइ आदान प्रदान सँगै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। कोराहे 4 लक्ष्मीपुरका माधव प्रसाद शर्मा।
3: दाङको जो मह छ त्यसलाई चाहिँ यहाँ दाङमा छ है मह र बेच्न पनि यहाँ पुग्छ, हाम्रो दाङ दङ्गारीहरूलाई खानलाई पुग्छ, हामीसित प्रयोग गर्नु र यो चिज राम्रो छ भनेर देखाउनलाई हो। हामीले व्यवसायमा सबभन्दा प्रतिस्पर्धामा मिलिराखेका छैन कि कसैले 300 कसैले 400 कसैले 500 यो मूल्य आफ्नो आफ्नो मनको छ, यसले गर्दाखेरि कति मिलेको छैन।
1: दाङमा 450 भन्दा बढी किसान व्यावसायिक माहुरी पालनमा जोडिएका छन् र वार्षिक 315 टन मह उत्पादन हुने गरेको नेपाल माहुरी पालक महासंघ दाङको भनाइ छ। नेपाल माहुरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओली,
4: यो मह महोत्सव मार्फत दाङमा उत्पादन भएको महको प्रचार प्रसार र बजारीकरणको चाहिँ हाम्रो मुख्य उद्देश्य रहेको छ र दाङमा उत्पादन भएको गुणस्तरीय मह बङ्गाली उपभोक्ता र बङ्गाली जनसमुदायहरूलाई निशुल्क रूपमा चखाउने र मौरी र महका सन्दर्भका कुराकानीहरू समेत गर्ने भन्ने हामीले योजना गरेका छौँ।
1: आधुनिक हार, मह प्रशोधन सामग्री, माहुरीको चरीचरण लगायतका सामग्रीको व्यवस्थापनका बारेमा शीघ्र ज्ञान दिनुपर्ने माग पनि किसानको छ। दाङमा सेराना र मेली मेरा जातका मौरी किसानले पाल्ने गरेका छन्। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
5: गएको निर्वाचनमा चौथो पार्टीमा खुम्चिएको नेपाली कम्युनिष्ट पार्टीले स्थानीय जनप्रतिनिधिसँग छलफल शुरू गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई दिन प्रिय छलफल हुने नेताहरूले बताएका छन्। आज र भोलि हुने भेलामा स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले कार्य प्रगतिको समीक्षा र आगामी योजना बारेमा प्रतिवेदन पेश गर्नुभएको छ। स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा दिँदै आएको स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। बोर्डले वित्तीय संकट बढ़ेको भन्दै जेठ 16 गतेदेखि आकस्मिक सेवा भएका सबै सेवाहरू स्थगित गरेको जनाएको हो। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सुविधाको खोजीमा तराई चुरे खाली हुँदै
6: बरु हामीलाई बाटो त्यहाँसम्म पुर्याइदिनुहोस्, बिजुली त्यहाँसम्म पुर्याइदिनुहोस्, खानेपानीको सुविधा भयो भने हामी त्यहाँ बस्छौँ भन्नुभयो।
5: तराई मधेसकै चुरे क्षेत्रमा समेत आधारभूत सेवाको पहुँच कमजोर, रिपोर्टसँगै अव्यवस्थित प्रसाई सराईलाई कसरी व्यवस्थित बनाउन सकिन्छ, त्यसले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ, विशेष कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक।

0: जतिमा पाइयो त्यतिमा पाइयो।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बसाई सराईको प्रसंग। राम्रो शिक्षा, स्वास्थ्य सेवा, सुरक्षित सड़क, खानेपानी, रोजगारीको अवसर खोज्दै मानिसहरू गाउँबाट पलायन भइरहेका छन्। तर सुगम मानिने तराई मधेस नै सेवा सुविधाको पहुँच कमजोर हुँदा चुरे क्षेत्रका बासिन्दाको दैनिकी झन कष्टकर बन्दै गएको छ, जसका कारण सर्लाहीको चुरे भेग यति बेला विस्तारै भित्तिँदै गएको छ।
3: कुनै समय खेतीपाती, पशुपालन र सामुदायिक जीवनले भरि भराउ रहने चुरे क्षेत्रका बस्तीहरू अहिले सुनसान बन्न थालेका छन्। लालबन्दी नगरपालिका निवासी धनमाया मगर गाउँमा शिक्षा, स्वास्थ्य, सड़क र खानेपानीको राम्रो व्यवस्था नभएको बताउनुहुन्छ। त्यसैले धेरै परिवार सुविधा खोज्दै अन्यत्र बसाई सर्न बाध्य भएको उहाँको भनाइ छ। पहाड़बाट तराई झर्ने क्रम शुरू हुँदा औलोको डरले मानिसहरू उचाइ भएका पाखा अनि भित्तातिर बसोबास गर्थे, तर अहिले अवस्था उल्टिएको छ। मानव बस्ती घट्दै जाँदा जंगली जनावरको गतिविधि बढेको स्थानीयको गुनासो छ। वन क्षेत्र नजिकका बस्तीहरूमा बाँदर, बदेल, हात्ती लगायतका जंगली जनावरले बालीजानी नष्ट गर्न थालेपछि किसानको मुख्य आमदानी नै संकटमा परेको स्थानीय हेम कुमारी सिन्जाली मगर बताउनुहुन्छ।
4: खेतीपाती हुन्छ नि, बढी दुध खाइन्छ, धेरै धेरै आधी पनि खान पाउँदैन, दुध झाडबाँड खाइन्छ, अनि खै आधी सबै खान पाउँदैन नि।
3: विकट चुरे बस्तीमा सबै सेवा सुविधा विस्तार गर्न कठिन हुने भएकोले यही बस्तीलाई एकीकृत रूपमा व्यवस्थापन बसोबासो गराउने योजना अघि सारेको हरियो नगरपालिकाले जनाएको छ। तर स्थानीयको जीविकोपार्जनको मुख्य आधार खेतीपाती भएकाले घर एकातिर र खेतीबारी अर्कोतिर हुँदा व्यवस्थापन चुनौतीपूर्ण बनेको नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी कमल बताउनुहुन्छ।
5: उहाँले किन मान्नु भएन भने हामीलाई त्यहाँ खेतीपाती गरेछौँ, हामी त्यहाँबाट यता तलब भएपछि हाम्रो खेतीपाती हुँदैन, खेतीपाती उहाँ गर्ने अनि हामी यहाँ तल बसेपछि हाम्रो खेतीपाती गरेर हुन्छ, बाधा रोप्नु पर्ने, जङ्गल जनावर रोप्नु पर्ने, हाम्रो समय पनि वेस्ट हुन्छ, त्यस कारण हामी त्यहीँ बस्छौँ। बरु हामीलाई बाटो त्यहाँसम्म पुर्याइदिनुहोस्, बिजुली त्यहाँसम्म पुर्याइदिनुहोस्, खानेपानीको सुविधा भयो भने हामी त्यहीँ बस्छौँ भन्नुभयो। त्यस कारण अहिले चाहिँ हामीले बाटो, बिजुली, खानेपानीको पुर्याएको छौँ।
3: सर्लाहीको ईश्वरपुर नगरपालिका 12 माथिल्लो भेग, लालबन्दी नगरपालिका 13 र 14, हरियोनको 1 र 2 र बागमतीको 1 र 11 धेरै बस्तीमा अहिले बसाई सराई तीव्र बनेको छ। लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीका अनुसार यो समस्या स्थानीय तहले मात्र समाधान गर्न सक्ने अवस्था छैन। चुरे क्षेत्रमा शिक्षा, स्वास्थ्य, सड़क, सिंचाई, खानेपानी र सुरक्षा जस्ता आधारभूत सेवा विस्तार गर्न संघीय सरकारको विशेष योजना आवश्यक पर्ने उहाँको भनाइ छ।
6: अब अहिलेको परिस्थितिले चाहिँ हामीले पूर्वाधारसँग तयार गरेर त्यहाँको भर्तीसँगै मान्छेहरूले राम्रोसँग खाने
3: चुरे क्षेत्रका बस्ती खाली हुँदै जाँदा केवल बसाई सराईको विषय मात्र होइन, त्यो ग्रामीण जीवन र कृषि प्रणालीसँग जोडिएको विषय पनि हो। राज्यले समयमै प्रभावकारी योजना ल्याउन नसके चुरेका धेरै बस्ती आगामी दिनमा पूर्ण रूपमा उजाड बन्ने खतरा बढ्दै गएका छन्। प्रकाश मैनाली, CIN, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
2: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा हरेक वर्ष करिब 29% भन्दा बढ़ी मानिस आन्तरिक बसाई सराई अर्थात देशभित्रै स्थान परिवर्तन गर्ने गर्दछन्। यसको अर्थ करिब प्रत्येक 10 मध्ये 3 नेपालीले आफ्नो जन्मस्थान छोडेर अन्य ठाउँमा बस्ने गरेका छन्। बसाई सराईलाई व्यवस्थित गर्न सरकारले विभिन्न नीति अवलम्बन गरेको भए पनि प्रभावकारी देखिएको छैन। अव्यवस्थित बसाई सराईको प्रभाव नियन्त्रण गर्ने उपाय र चुनौतीका बारेमा साथी सन्तोष गन्धर्वले अर्थविद डाक्टर दिल्लीराज खनालसँग कुराकानी गर्नुभएको छ।
7: बसाई सराईको अब त्यस्ता धेरै कारणहरू हुन्छ, केही बसाई सराई त युवाहरू विदेशमा जाने होइन, युवा आमाहरू अलिकति सहरमा चाहिँ तपाईँको घरपट बनाउने उनीहरूसँग त्यो क्षमता हुने उनीहरूले पनि केही प्रवृत्ति त्यसरी पनि गरेको छ, केही आंशिक रूपमा सहरमा पनि। अर्कोतिर गाउँमा चाहिँ तपाईँको धेरै हिसाबले अहिले अब गएको बाँदरदेखि लिएर सबै सैनिक प्रकारले उजाहरू हुने स्थिति छ, अब बुढाबुढी छन् उनीहरू गर्न सक्ने स्थिति पनि छैन, त्यसो भएको हुनाले अलिक विकल्प अलिक सुविधा कति पाइन्छ कि अरू अवसर पाइन्छ कि भनेर कतिपय जाने कतिपय त्यो बाध्यतालाई जाने, त्यसो भएको हुनाले आम रूपमा एक ठाउँमा अवसरको हिसाबले एउटा भन्छ नि तपाईँको यो माइग्रेसन अथवा बसाइसराई चाहिँ आर्थिक हामीले विकास क्रमलाई चाहिँ हेऱ्यो भने यसलाई केही हदसम्म सकारात्मक रूपमा पनि लिने हुन्छ, तर पनि नेपालको जुन किसिमको विशिष्ट अवस्था छ यसले जहाँबाट सरुवा भएको छ त्यहाँ चाहिँ कतिपय स्थितिमा बस्न नसक्ने कारणले गर्दाखेरि पनि त्यो भएको हो र त्यसले एउटा थप रूपमा त्यसलाई कसरी त्यसको सम्बोधन गर्ने समाधान गर्ने र जहाँ मान्छेहरू छन् त्यहाँ परम्परादेखि बसिरहेछन् तिनीहरूलाई केही नै सम्भावनाहरू अवसरहरू खोजेर अगाडि बढाउने अरू प्रकारको अघि मैले वन जङ्गलदेखि लिएर जनावरहरूको पनि जुन किसिमको समस्या थियो त्यो समस्या पनि समाधान गर्ने गरेर एउटा आम रूपमा मुलुकमा सन्तुलित विकास जहाँ पछाडि परेका ठाउँहरू छन् त्यहाँ पनि त्यही ढङ्गले चाहिँ अगाडि बढाएर लिएर जाने र अवसरहरूको चाहिँ र सुविधाहरूको समान ढङ्गले अगाडि बढोस् भनेर त्यो पहल र प्रयत्न गर्नुपर्ने यो स्थितिले देखाउँछ।
8: जस्तो अहिले तिनवटाका सरकारहरू छन् त्यसमा बसाई सराईसँग एकदमै नजिकसँग जोडियो भने त्यो भनेको स्थानीय सरकार जसले सुशासन विकास सबैको प्रतिवृत्ति दिलाउन सक्छ। बसाई सराई रोक्नलाई स्थानीय सरकारको भूमिका र त्यसको प्रभावकारिता कस्तो हुनुपर्छ यहाँको विचारमा के लाग्छ?
7: अघि भनेकै कुरासँग मैले जोड्न खोजेँ, त्यो के हो भने स्थानीय तहमा कतिपय ठाउँमा त अघिमा भनेको मैले हेरिरहेको छु बाटाघाटा बनेका छन् तर त्यहाँ चाहिँ मान्छेहरू चाहिँ पनि त्यहाँबाट चाहिँ बसाई सरिरहेका छन्।
2: राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा भएको मानवाधिकार उल्लंघन बारेमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा तत्कालीन संचार मन्त्री लगायतका माथि कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको छ भने राष्ट्रपतिका सभापति रवि लामिछाने लगायतका अहिले भएका केही सांसदहरूलाई आन्दोलनमा जिम्मेवार भएको भन्दै शंकाको दायरामा ल्याउँदै सूक्ष्म अनुसन्धान गर्न सिफारिश गरेको छ। आन्दोलन हिंसात्मक बन्नुमा निवर्तमान गृहमन्त्री सुदन गुरूङ जिम्मेवार रहेको निष्कर्ष निकालेको छ। सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्र विस्तारको दिशातर्फ अगाडि बढ़ेको संकेत गरेको छ। खाद्य प्रयोग तथा गुण नियन्त्रण विभागले न्यून स्तरको तोरीको तेल बजारबाट फिर्ता गर्न आदेश दिएको छ र नेपालले एसियन गेम्स महिला छनौटमा विजयी शुरूआत गरेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि जेठ 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: 双龙啊，你三一六三百四十二阿姨你拿这个阿姨的酒 8pm
1: 组长啊等一下我们人家给阿姨三一六有何目的啊三一六拿那边拿那边透露阿姨阿姨你咋喝
0: यह 2083 बैसा 2 गते देखी असार 7 गते सम्मा देशे भर राष्ट्रीय आर्थिक गणना संचालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभीसँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9501044744
1: चैते धाममा नेक ब्लास्टको समस्या चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम, अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते दुई, हर्दीनाथ एक, कुमल दुई, कुमल पाँच, कुमल छ र कुमल सात लगाउने, खेतमा पानी जमाइराख्ने, वेबस्टिन वा डेओसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने, ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कास्टुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: गिरिजन वन कार्यालय भरतपुर चितवनको अनुरोध।
3: दरमियानको सुक्खा मौसममा वन जङ्गलमा डढेलो लाग्ने सम्भावना भएकोले यसबाट जनधन, वन, वन्यजन्तु तथा जैविक विविधताको ठूलो क्षति हुन सक्दछ। त्यसैले वन डढेलोबाट बस्न निम्न तरिकाहरू अपनाऊ।
2: बस्ती तथा वन जङ्गलको छेउछाउमा आगो नबालौ।
3: चुरोट बिडी खाएर आगो सहितको ठुटा जहाँ तही नसालौ।
2: सामुदायिक वन, कबुलियती वन उपभोक्ता समूहहरूले वनमा भएका पाप पतिङ्गर तथा सोत्तर सफा गरी अग्निरेखा निर्माण गरौ।
3: वनभोज जाँदा सकेसम्म वन जङ्गल बाहिर जाने गरौ। वनभोज सकिएपछि आगो राम्ररी निभाउ।
2: नजिकको वन क्षेत्रमा आगलागी भएमा उपभोक्ता, वन कर्मचारी एवं प्रहरी प्रशासनको सहयोगमा निभाउ।
3: वनमा आगो लगाउनु दण्डनीय अपराध हो। डढेलो लगाउने व्यक्तिलाई पहिचान गरौ र कानूनी कार्यवाही गराउ।
2: सकेसम्म वनमा डढेलो लाग्न नदिऊ। लागिहालेमा सबै मिली तुरुन्तै निभाउ। आफू बस्न वनलाई बचाउ।
3: कोही कसैले जानी जानी राष्ट्रिय वनमा आगो लगाउने अपराध गरे गराएमा बिगो नोक्सान भएको रुख बिरुवाको मूल्य असुल गरी ₹60,000 जरिवाना वा 3 वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। खबरका लागि प्रहरीको फोन नम्बर 100 डिभिजन वन कार्यालय चितवनको मोबाइल नम्बर 98-550-92-222, 98-550-57-215 खबर गरौं।
2: डिभिजन वन कार्यालय भरतपुर चितवन र रेडियो साहिनको जनहितमा जारी सन्देश।
4: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
5: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच चनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98-550-52-754, 98-455-20-454, इमेल lok.logic2@gmail.com।
4: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोल्युसन।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध। वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
5: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अप्नाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
5: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगर

0: the Pie on next Sunday, noon to Radio Silent 89.8 MHz.
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
2: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
4: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
1: समयमै कर तिरौं, सबै नागरिकको परिचय दिऊ।
4: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
4: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
1: समयमै कर तिरौं, सबै नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
5: चैते धानमा नेट ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम,
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग

0: हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते दुई, हर्दीनाथ एक, कुमल दुई, कुमल पाँच, कुमल छ र कुमल सात लगाउने।
0: खेतमा पानी जमाइराख्ने
1: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानी मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: रेडियो साइनिंग 89.8 MHz।
3: यतिखेर बेलुकाको 9:15 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

कन्सासाबाट बीबीसी संवाददाता एमरी मकुमेनो भन्छन् कंगोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर काम्बाले संक्रमित मानिसहरूको सम्पर्कमा पुगेका 3,500 मानिसहरूको निगरानी भइरहेको बताएका छन् बीबीसी संवाददाताको भनाई अमेरिका र इरान बीच सम्झौता हुन लागेको विवरणसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ इरानको सरकारी टेलिभिजनले समझदारी पत्रको अनौपचारिक मस्यौदा तेहरानले प्राप्त गरेको जनाएको छ उक्त प्रारूप अनुसार इरानले एक महिनाभित्र होर्मुज जलमार्गलाई युद्धपूर्वकै अवस्थामा खुल्ला गर्नेछ त्यसको बदलामा अमेरिकाले इरान वरपरको क्षेत्रबाट आफ्नो फौज फिर्ता गर्दै इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउनेछ ओमानसँगको सहकार्यमा इरानले सामुद्रिक

0: को कागजात खोज्दै प्रहरीले स्पेनको सत्ताधारी सोशलिस्ट पार्टी कार्यालयमा छापा मारेको छ। पूर्व प्रधानमन्त्री जोजे सुइस जापातेरोमाथि औपचारिक छानबिन शुरू भएका समाचारसँगै पार्टी कार्यालयमा प्रहरी पुगेको हो। वर्तमान प्रधानमन्त्री पेद्रो सान्चेजका श्रीमती र भाइमाथि पनि भ्रष्टाचारको अभियोग लागेको छ। स्पेनको कन्जर्भेटिभ पार्टी प्रमुखले सरकार भ्रष्टाचारमा मुसिएको भन्दै मध्यावधि निर्वाचन गर्न माग गरेका छन्। जर्मनीको एउटा अदालतले वामपन्थी विद्रोही समूह रेड आर्मी फ्याक्सनका एकजना पूर्व सदस्यलाई 13 वर्षको कैद सजाय सुनाएको छ। रेड आर्मीकी सदस्य ड्यानिला क्वेटर सन् 1999 2016 बीचमा श्रृंखलाबद्ध सशस्त्र डकैतीहरू गरेको आरोपमा दोषी ठहर भएकी हुन् र भारतमा चर्को गर्मीसँगै डडेलो लाग्ने र लुका कारण मानिसहरूको ज्यान जान थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरूलाई हरसम्भव सावधानी अपनाउन आह्वान गरेका छन्। अहिले विश्वका सबैभन्दा गर्मी 40 शहरहरू सबै भारतीय शहर छन् जसमा तापक्रम 43 डिग्री सेल्सियस भन्दा धेरै पुगेको छ। दिल्लीका बासिन्दाहरूलाई घरभित्रै रहन भनिएको छ। चरम गर्मीका कारण बर्खे विदा अघि सारेर देशभरिका विद्यालयहरूमा छुट्टी दिइएको छ। हिमाचल प्रदेशमा फैलिएको ठूलो वन डडेलो नियन्त्रणका लागि भारतीय सेनाले संघर्ष गरिरहेको छ। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। झिन्झी आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगले गरेका कार्यवाही सिफारिश कार्यान्वयन हुनेमा आयोगकै पदाधिकारी तथा अन्य मानवाधिकार कर्मीहरूले आशंका प्रकट गरेका छन्। आयोगले भदौ 23 र 24 घटनाबारे गरेको छानबिन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री तथा गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुख अनि वर्तमान सत्ताधारी दलका केही नेतालाई पनि कार्यवाही सिफारिश गरिएका छन्। एक रिपोर्ट। करिब 10,000 पृष्ठको छानबिन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक तथा सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवाधिकार उल्लंघन गरेको भन्दै पाश्चात्यदर्शी कानून बनाएर सजाय दिन सिफारिश गरिएको छ। प्रहरीका अधिकारीहरूलाई विभागीय कार्यवाहीको सिफारिश गरिएको छ भने नेपाली सेनाको पनि कमजोरी देखिएको, राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न र मानवाधिकार संरक्षणका निम्ति संवेदनशील हुन नसकेको औंल्याइएको छ। पूर्व गृहमन्त्री सुदन गुरूङ सहित जेएनजी प्रदर्शनका आयोजकहरूले हिंसा रोक्न नसकेको बारे थप अनुसन्धान गर्न भनिएको छ। त्यस्तै कारागारबाट बाहिरिएका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने तथा उक्त दलका अन्य नेताहरूबारे सूक्ष्म अनुसन्धान गर्न भनिएको छ। प्रतिवेदनमा भूमिकाबारे थप अनुसन्धान गर्नुपर्ने भन्दै अभियन्ता, आह्वानकर्ता र समर्थक भनेर उल्लेख कैयन व्यक्तिहरूको सूचीमा पूर्व प्रधानमन्त्री सुशीला कार्कीको समेत नाम छ। बुधबार मानवाधिकार आयोगको बैठकले सो प्रतिवेदनबारे निर्णय गरी सिफारिश कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पठाउने निर्णय गरेको हो। तर विगतको अनुभव हेर्दा आफूहरूको सिफारिश कार्यान्वयन हुनेमा सो छानबिनको अगुवाई समेत गरेकी आयोगकी सदस्य लिली थापाले आशंका प्रकट गरिन्।
1: अब विगतको परिवर्तन हेर्ने हो भने चाहिँ अहिलेसम्म मानवाधिकार आयोगको सिफारिसहरू कार्यान्वयन एकदम कम छ होइन। यो फेरि अलिकति अब हाई लेभलको कुराहरू पनि भएको हुनाले अब सिफारिस कार्यान्वयन हुन्छ हुँदैन भन्ने कुरामा डाउट म पर्सनली पनि म भन्न चाहन्छु विगतको अनुभवले गर्दा होइन।
0: थापाले प्रतिवेदन सार्वजनिक हुन ढिलाइ हुनुमा चाहिँ कसैको दबाब नरहेको बताएकी छन्। आयोगका पूर्व सदस्य समेत रहेका मानव अधिकार कर्मी सुदीप पाठकले पनि सरकारलाई सिफारिस कार्यान्वयनमा आशंका मेटाउन आग्रह गरे।
2: अहिलेको जेएनजी आन्दोलनको जुन प्रतिवेदन छ नेपाल सरकारले बुझेर तद अनुरूप आएको सिफारिसलाई कार्यान्वयन गर्ने तर्फ सरकार अगाडि बढ्नुपर्छ तर पर्छ जस्तो मलाई चाहिँ लाग्दैन।
0: जेएनजी आन्दोलनका सन्दर्भमा यसअघि गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पनि प्रतिवेदन बुझाइसकेको छ। अब अर्को प्रसंग। चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र केवल 3.85% मात्र वृद्धि हुन सकेको अर्थमन्त्रीले आज प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा देखिएको छ। विदेशी मुद्रा संचिति, भुक्तानी सन्तुलन जस्ता बाह्य क्षेत्र भनिने सूचकहरू राम्रो रहे पनि सरकारको पूँजीगत खर्च, राजस्व परिचालन जस्ता सूचकहरू सन्तोषजनक नरहेको देखिएको छ। एक रिपोर्ट। बजेट ल्याउने तयारी गरिरहेको सरकारका निम्ति आफ्नो थैली कतिको बलियो छ भनेर हेर्ने अवसर समेत दिने ठानिने आर्थिक सर्वेक्षणको प्रतिवेदन आज संसदमा प्रस्तुत गर्दा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सुनाएका आँकडाहरू धेरै उत्साहित गराउने खालका थिएनन्।
3: बाह्य क्षेत्रको सबलता र सामाजिक सूचकमा भएको सुधार सन्तोषजनक छ, तथापि न्यून आर्थिक वृद्धिदर, सुस्त कर्जा प्रवाह, बढ़दो व्यापार घाटा, कमजोर पूँजीगत खर्च र जलवायु जोखिम जस्ता चुनौती विद्यमान नै छन्।
0: तीव्र आर्थिक वृद्धिको बाचा गर्दै आएको नयाँ सरकारको हातमा चाहिँ सुस्त गतिमा विस्तार भइरहेको अर्थतन्त्र रहेको देखिन्छ। असार मसान्तमा सकिने चालू आर्थिक वर्ष 2082-83 नेपालको अर्थतन्त्र थोरै मात्र विस्तार भएको उनले सुनाए।
3: चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्र 3.85%

0: विस्तार हुने अनुमान छ। मुलुकको अर्थतन्त्रको आकार रु 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1535 अमेरिकी डलर पुग्ने अनुमान छ।
1: अर्थमन्त्रीले बताएको 66 खर्बको नेपाली अर्थतन्त्रको आकारलाई उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 5-7 वर्ष भित्रैमा वार्षिक औसत 7% वृद्धि गर्दै 100 अर्ब डलर वा 150 खर्ब रूपियाँ भन्दा धेरैको अर्थतन्त्र निर्माण गर्ने वाचा गरेको छ। तर त्यसका निम्ति आवश्यक पर्ने सरकारी क्षमता अझै स्पष्ट देखिँदैन। राजस्व परिचालन तथा पूँजीगत खर्चका कमजोर आँकडाले त्यो क्षमता उजागर गरेको छ। फेरि मन्त्रीवागले
0: फागुनसम्म संघीय राजस्व 3.2% बढेको छ। यस अवधिमा संघीय खर्च 10.4% बढे पनि पूँजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन। यस अवधिमा सरकारको वित्त सन्तुलन रु 58 अर्ब र प्राथमिक सन्तुलन रु 9 अर्ब घाटामा रहेका छन्।
1: मुद्रास्फीति वा महँगी दर फागुनसम्म 2.13% मात्र रहेको अर्थमन्त्रीले जानकारी दिए। धेरैजसो आँकडा फागुन अन्त्यसम्मको रहेकाले तिनले मध्य पूर्वमा भएको युद्धका प्रभाव अझै प्रतिबिम्बित नभइसकेको देखिने जानकारहरू बताउँछन्। अमेरिका र इजरायलले फागुन 16 गते इरानमा आक्रमण गरे यता विश्व बजारमा इन्धन, खाद्यान्न तथा रासायनिक मल लगायतका वस्तुहरूको आपूर्तिमा प्रभाव परेको तथा तिनको भाव प्रकाशिएको छ। यसै सिलसिलामा हामीले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेललाई सम्पर्क गरी आज प्रस्तुत आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्रको कस्तो चित्र देखिन्छ भनेर सोधेका छौं।
2: सबभन्दा ठूलो कुरो नेपालको अर्थतन्त्र रेमिटेन्समै, किनभने त्यत्रो 18.5 महिनालाई आवश्यक पर्ने आयात आवश्यक पर्ने हाम्रो वैदेशिक मुद्रा संचित छ भन्दाखेरि त्यही रेमिटेन्सले नै त्यसले सबै यो हाम्रो बजारको माग खपत बढाइरहेको छ, आयात पनि त्यसैले बढाएको छ भन्दाखेरि दिनानुदिन अब एउटा बाह्य सूचाङ्क राम्रो देखिए पनि हाम्रो अर्थतन्त्र रेमिटेन्समै एकदम टोटली डिपेन्डेन्ट जस्तो देखिन थाल्यो। अहिले सजिलो भयो भने भविष्यमा अप्ठ्यारो पर्न सक्छ।
1: जस्तो अहिले नै पनि तपाईँले भने जस्तो डिप्रेसन आउने, धेरै जस्तो आउने खाडी मुलुकबाट छ, त्यहाँ पनि तनाव बेला बेला भइरहेको छ, अहिले युद्ध नै जारी छ होइन, त्यो पनि त्यति भरलाग्दो दीर्घकालसम्म भर पर्ने खालको चिज त होइन नि।
2: संसारकै आर्थिक क्षेत्रमा सुस्थता मन्दी आयो भने त्यो क्षेत्रमा चाहे मलेसिया होस् चाहे गल्फ रिजन होस् त्यहाँ त उत्पादन कम हुन्छ, फ्याक्ट्रीहरू कम हुन्छन्, त्यसपछि रोजगारका अवसरहरू कम हुन्छन्, अथवा अन्य जस्तै आफ्नै देशमा उत्पादन गर्ने नीति ल्याएको कारणले गर्दाखेरि हाम्रा मान्छेहरूलाई रोजगारीका अवसरहरू कम प्राप्त हुन सक्छन्। त्यसले गर्दा यो भन्दै विधि भोलि रेमिटेन्स आएन भने विकल्प के भन्नेमा हामीले अहिले नै प्लान गर्न सकेनौँ भने हामीलाई अप्ठ्यारो पर्न सक्ने स्थितिको अहिलेको संकेत गर्छ।
1: अब जुन अहिले नयाँ सरकारले चाहिँ तीव्र आर्थिक छलाङ मार्ने भनिराखेका छ, उनीहरूले 7% वृद्धि दर चाहिँ करिब 7 वर्षमा गरेर 100 अर्ब डलरको अर्थतन्त्र पुर्याउने वाचा पत्रमा उनीहरूको उल्लेख पनि छ। अहिलेको अर्थतन्त्रको जुन परिस्थिति देखिन्छ त्यसले त्यो आधार दिन्छ, त्यस्तो छलाङ मार्ने आधार दिन्छ?
2: त्यस्तो छैन। त्यस्तो किनभने सबभन्दा पहिले अहिले हामीले देखेका करिब करिब 80% हाम्रो अर्थतन्त्रमा कन्ट्रिब्युसन गर्ने निजी क्षेत्र हो। अहिले विभिन्न कारणले अब कसको के गल्ती छ म भन्दैन, तर जेन्जी आन्दोलनपछि विगतका बेला माओवादीको हिंसात्मक द्वन्द अथवा त्यसपछि राजनीतिक संक्रमण काल भन्दा पनि अहिले निजी क्षेत्रमा निराशा छाएको छ र तपाईँले ब्याङ्किङ प्रणालीमा जम्मा भएको जुन पैसा छ, रकम छ, त्यसैले नै इन्डिकेट गर्छ अहिले यति सस्तो ब्याज हुँदाखेरि पनि किन मान्छेहरूले ऋण लिएर लगानी गरिरहेका छैनन्। त्यही भएर अब निजी क्षेत्र जब प्रस्तुत हुन्छ, निराश हुन्छ, उत्साहित हुँदैन, तीन चौथाई जुन अर्थतन्त्रमा कन्ट्रिब्युसन गर्ने निजी क्षेत्रले प्रगति नगर्थ्यो भने सरकारको चाहे आर्थिक वृद्धिको लक्ष्य अथवा अर्थतन्त्रको आकार ठूलो बनाउने लक्ष्यमा चाहिँ पुग्न सक्दैन। किन मैले भने सरकारले अस्ति अध्यादेशबाट केही राम्रा कुराहरू पनि ल्याएको छ, राजनीतिक पाटो बाहेक आर्थिक क्षेत्रमा चाँडो चाँडो काम गर्नलाई, प्रक्रियाहरू छटाउनको लागि, यो आर्थिक क्षेत्रमा सुशासनको माहौल कायम गर्नको लागि केही गर्न खोजे जस्तो देखिन्छ। तर त्यतिले पनि कन्फिडेन्स निजी क्षेत्रको विश्वास जित्न सकेन, धरपकड भयो, निर्माण व्यवसायहरू निराश भयो, त्यस कारणले उहाँहरूले लिएको अर्थतन्त्रको जुन लक्ष्य छ त्यो पुग्न गाह्रो छ।
1: सरकारले विशेष गरी उद्यमी र मध्यम वर्गलाई ध्यान केन्द्रित गर्ने नीति बजेट ल्याउने भनिरहेको छ होइन, त्यो भनेको चाहिँ एक किसिमले बजेट मार्फत करका बोझ घटाउने भन्ने पनि बुझिन्छ। अहिले त्यस्ता सहायता दिने अवस्था छ कि छैन?
2: अब अहिले बजारमा आए अनुसार जुन 10 लाख रुपियाँमा सम्म कर छुट दिने भनेको छ। तपाईँले आज एउटा कार्यक्रममा मैले सुनेको थिएँ त्यो उपल्लो जुन 10% पनि जुन छ नि धेरै कमाउने वर्गमा पनि वार्षिक आमदानी 10 लाख हुने चाहिँ वर्ग धेरै सानो संख्यामा, किनभने तपाईँ चाहे एउटा प्राध्यापक होस् एउटा सरकारी अस्पतालमा काम गर्ने डक्टर होस् होइन उच्च तहमा काम गर्ने मान्छेको पनि वार्षिक 10 लाख आमदानी पुग्दैन। त्यस कारणले त्यो कुन वर्गलाई अथवा उद्यमी वर्गलाई सुविधा दिन खोजिएको, उहाँहरूले 10 लाख आमदानी गर्नुभयो भने कर तिर्न नपर्ने भने उद्यमीलाई उत्साहित गर्नु होला, तर फ्यामिलीको कन्जम्पसनलाई उत्साहित गर्नलाई त्यो वर्ग नै हामी धेरै छैन। त्यसको तथ्याङ्क अलि राम्ररी विश्लेषणै गर्नुपर्ने छ, त्यो छुटको फाइदा कसले दिन्छ त्यो गर्नुपर्ने।
3: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेल। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का प्रमुखले कंगो गणतन्त्रमा जारी द्वन्द्वका कारण इबोला नियन्त्रणमा समस्या भएको बताएका छन्। इबोला फैलिएको मुख्य स्थान इतोरी प्रान्तमा नियन्त्रणका प्रयास भन्दा संक्रमण छिटो गतिमा फैलिरहेको टेड्रोस एधानम घेब्रेयेससले बताएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
4: विश्व स्वास्थ्य संगठनका प्रमुखले बम खसिरहेको ठाउँमा डब्ल्यूएचओले समुदायमा विश्वास आर्जन गर्ने वा बिरामीलाई एकान्तमा राख्न नसक्ने बताए। इबोला भाइरस नियन्त्रणका लागि भइरहेका प्रयासलाई बढ़ावा दिन उनी डीआर कंगो जाने तयारीमा जुटेका छन्। इबोला प्रकोप घोषणा भएता 220 जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्। खराब सड़कका कारण सहायता कर्मीहरूले यात्रामा समस्या भोग्नु परेको टेड्रोसले बताएका छन्। युद्धले ठूलो संख्यामा मानिसहरू विस्थापित भएका कारण स्वास्थ्य प्रणाली कमजोर बनेको छ। सबैभन्दा धेरै संक्रमण फैलिएको इतुरी प्रान्तमा सन् 2021 यता सैन्य शासन छ। टेड्रोसले यो क्षेत्रमा संक्रमण रोक्ने कार्य सहायताको पहुँचमा निर्भर रहेको बताए। कंगोका अधिकारीहरूका अनुसार अहिले इबोलासँग मिल्ने लक्षण भएका मानिसहरूको संख्या 1000 आसपास छ।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखाइ यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

पहिलो समय सूचक अहिले रातको 9 बजे 8:09 PM सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज

I'm gonna go to the hospital.

0: नगर उप प्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल, प्रवक्ता मोतीचंद रायमाझी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य तथा विभिन्न बीमा कम्पनीका प्रतिनिधिको सहभागिता थियो।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: आज पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगीमा हो सधैँ किन एक मासु थियो तर पनि मनभुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो मोबाइल बैङ्कमा। मेरो बाबादेखि मेरो छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको मोबाइल बैङ्कमा खाता छ कि छैन त?

0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। तेइस भूदौमा मानव अधिकार उल्लंघन, चौबीसमा संगठित आपराधिक कार्य शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। राष्ट्रिय मानवाधिकार आयोगले गत वर्ष तेइस भदौको जेएनजी आन्दोलनमा मानवाधिकार उल्लंघन भएको र भोलिपल्ट चौबीस भदौमा पूर्व योजना अनुसार संगठित रूपमा आपराधिक कार्य गरिएको निष्कर्ष निकालेको छ। मानवाधिकार उल्लंघनमा संलग्न अधिकारीलाई कार्यवाही गर्न र आपराधिक कार्यमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिश गरेको छ। आयोगले तेइस भदौमै सदस्य विनित थापाको नेतृत्वमा छ सदस्यीय समिति गठन गरेर घटनाको अनुसन्धान तथा छानबिन गरेको थियो। समितिले प्रतिवेदन बुझाएको दुई महिनापछि बुधबार प्रतिवेदनको सिफारिश खण्डका विवरणहरू आयोगले सार्वजनिक गरेको छ। आयोगले बुधबार नै आफ्नो सिफारिश प्रधानमन्त्री कार्यालयमा बुझाएको छ। आयोगले मानव अधिकार उल्लंघनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, संचार मन्त्री, सुरक्षा निकाय का प्रमुख लगायतलाई कार्यवाही सिफारिश गरेको छ। चौबीस भदौको घटनामा जोड़िएका रासोपाका सत्र सांसद सहित 52 जनाको नाम खिटान गरी आयोगले अनुसन्धानका लागि सिफारिश गरेको छ। टीओबी सहित दुई समूहलाई पनि अनुसन्धान गरी कार्यवाही गर्ने सिफारिश गरिएको छ। टीओबीको उत्साहले तेइस भदौको आन्दोलन हिंसात्मक भएको आयोगको निष्कर्ष छ। तेइस भदौको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानव अधिकार उल्लंघन गरेको आयोगको ठहर छ। उनीहरूलाई संविधानको धारा 249 उपधारा 2 ग बमोजिम अदालतमा मुद्दा चलाउन सिफारिश गरिएको छ। यसअघि गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीहरूलाई ज्यान मार्ने कसुरमा अनुसन्धान गरी मुद्दा चलाउन सिफारिश गरेको थियो। मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनका विषयमा सजाय गर्ने व्यवस्था हाल प्रचलनमा रहेको कुनै पनि कानूनमा नदेखिएको भन्दै मानवता र मानव अधिकारको कसुरमा पश्चातदर्शी कानून बनाएर पनि सजाय गर्न भनेको छ। यसका लागि सर्वोच्च अदालतको फैसला पनि आयोगले उल्लेख गरेको छ।
1: सरकारको घेरामा रवि शीर्षकमा मध्याह दैनिकमा खबर छ। राष्ट्रिय मानव अधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्बन्धता रहेको किटान गर्दै उनलाई शंकाको दायरामा राखी सूक्ष्म अनुसन्धान सिफारिश गरेको छ। आयोगले गरेको छानबिन प्रतिवेदनमा लामिछाने सहित नखको कारागार प्रशासन सत्यराज जोशी, राष्ट्रपार्टी सांसदहरू मनिष सार हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिश गरिएको छ। कारागार र बाल सुधार गृहमा रहेका कैदीबन्दीलाई कारागार बाहिर पठाउन सहयोग गरी माथि उल्लेख गरे बमोजिम आम नेपाली नागरिकको मानवाधिकार उल्लंघन हुने कार्यमा रवि लामिछाने र नक्कु कारागार प्रशासक सत्यराज जोशीको पनि संलग्नता रहेको देखिन्छ। प्रतिवेदनमा उल्लेख छ, जेल सत्यराज जोशी र रवि लामिछानेलाई सत्यस गर्दा उनीहरूको बयान बाँचिएको पनि प्रतिवेदनमा उल्लेख गरेको छ। जेलरले रवि लामिछानेका सहयोगी र समर्थकको डर, त्रास र धम्कीपूर्ण दबावमा परेर लामिछानेलाई छोड्ने पत्रमा स्वेच्छा गरेको बयान दिएका थिए। तर रवि लामिछानेले भने जेलरले नै आफूलाई तपाई बाहिर गए जेल सुरक्षित हुन्छ भनेर छोडेको बयान दिएका थिए। त्यस्तै ओली लेखक र गुरूङ पनि मुख्य दोषी उपशीर्षकमा पनि मध्याह दैनिकमा खबर छ। प्रतिवेदनको सबैभन्दा महत्वपूर्ण पक्ष जिम्मेवार निर्धारणको विषय हो। प्रतिवेदनमा मुख्य दोषीका रूपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई पनि देखाएको छ। यस आधारमा उनीहरूलाई संविधानको धारा प्रयोग गरी मुद्दा चलाउन भनिएको छ। उनीहरूलाई संविधानको धारा 249 धारा 2 मुद्दा चलाउने पनि सिफारिश गरिएको छ। तर मानव अधिकार उल्लंघनकर्तालाई कार्यवाही गर्ने कानून भनी बनेको छैन। आयोगले यस्तो कानून बनाउने सिफारिश समेत गरेको छ। आयोगका एकता लिली थापाको नेतृत्वमा गठित भदौ 23 र 24 गते भएको जनजी आन्दोलनका घटनासँग सम्बन्धित छानबिन समितिले उक्त सिफारिश गरेको हो। अहिले आयोगले उक्त प्रतिवेदनको सारांश सार्वजनिक गरेको हो। आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुखलाई भविष्यमा कुनै पनि सरकारी सेवामा जिम्मेवारी नदिने गरी रेकर्डमा राख्न सिफारिश गरेको छ। घटनाको समयमा प्रहरी आईजीपी रहेका चन्द्र कुबेर खातुन, सशस्त्रका आईजीपी राजु अरियाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख होपराज थापालाई भविष्यमा कुनै पनि सरकारी सेवाको चिन्हारी नदिने गरी रेकर्डमा राख्न भनेको छ।
0: कमजोर आर्थिक दुरावस्थामा सुधारका संकेत शीर्षकमा नागरिक दैनिकमा खबर छ। असामान्य आन्तरिक तथा बाह्य चुनौती बीच चालू आर्थिक वर्ष 2082-83 नेपालको अर्थतन्त्रले 3.85% आर्थिक वृद्धि हासिल गर्ने अर्थ मन्त्रालयले अनुमान गरेको छ। अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वृद्धि लक्ष्यको करिब आधा कम हुने देखिएको छ। कमजोर आर्थिक धरातल बीच सुधारका केही संकेत देखिएका छन्। यसका मुख्य बुदाहरू यस्तो छ। अर्थतन्त्रको चित्रका रूपमा कृषि क्षेत्रको योगदान 24%, गैर कृषि क्षेत्रको योगदान 76%, प्रति व्यक्ति आमदानी 1513 अमेरिकी डलर पुग्ने अनुमान, राजस्व संकलन 12,81,70,00,000 रूपैयाँ, सार्वजनिक ऋण 28,78,30,00,000 रूपैयाँ, औसत उपभोक्ता मुद्रास्फीति 2.13% सीमित, बैंक तथा वित्तीय संस्थाको निक्षेप 6.64% वृद्धि, कुल निक्षेप 77,45,88,00,000 रूपैयाँ, डिप्रेसर आप्रवाह 37.7% वृद्धि, विदेशी मुद्रा संचितले 18.5 महीनाको आयात, स्वीकृत वैदेशिक लगानी 6,25,58,00,000, पर्यटकको औसत बसाई अवधि 16.34 दिन, विद्युत पहुँच 79.1%, जनसंख्यासम्म भारततर्फ 2,918 गिगावाट घण्टा विद्युत निर्यात, निरपेक्ष गरिबी 20.27%, मानव विकास सूचकांक 0.622, नेपालीको औसत आयु 71.3 वर्ष, व्यापार घाटा अझै उच्च अवस्थामा, निजी क्षेत्रमा कर्जा प्रवाह सुस्त, सार्वजनिक ऋण निरन्तर बढ़्दो। कमजोर आर्थिक धरातलमा सुधारका संकेत शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
1: सरकारी खर्चमा सुस्ती आउँदा चालू आर्थिक वर्ष 2082-83 कुल स्थिर लगानीमा निजी क्षेत्रको अंश ह्वात्त बढ़ने अनुमान छ। अर्थमन्त्री डाक्टर सोनी आदेले संघीय संसदमा बुधबार पेश गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार कुल स्थिर लगानीमा निजी क्षेत्रको अंश गत आर्थिक वर्षको 57.7% बढ़ेर यो वर्ष 73.5% पुग्ने अनुमान छ। सरकारको लगानी अंश भने गत आर्थिक वर्षको 42.3% घटेर 26.5% सीमित हुने अनुमान सर्वेक्षणले गरेको छ। चालू आर्थिक वर्ष 82-83 तीन तहका सरकारको पूँजीगत खर्च तुलनात्मक रूपमा निम्न रहने अनुमानका आधारमा सरकारी लगानीमा उल्लेख्य कमी आउने अनुमान गरिएको सर्वेक्षणमा उल्लेख छ। पछिल्लो दशकको स्थिर लगानीमा निजी क्षेत्र र सरकारी क्षेत्रको अंश वार्षिक औसत क्रमशः 68.3% र 31.7% सरकारको निम्न पूँजीगत खर्च र सुस्त कर्जा प्रभावका बावजुद मुलुकको कुल लगानीमा उल्लेख्य सुधार देखिएको छ।
0: लिस्टबाट बस्ने नेपालको अन्तिम कसरत शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने सन्दर्भमा नेपाल यति बेला इतिहासकै अत्यन्तै संवेदनशील अवस्थामा उभिएको छ। अन्तर्राष्ट्रिय नियामक निकाय वित्तीय कार्यवाही कार्यदल एफएटीएफ अन्तर्गतको एशिया प्रशान्त समूह एपीजीले सन् 2025 फेब्रुअरी महिनामा नेपाललाई निगरानी सूची अर्थात ग्रे लिस्टमा राखेको थियो। त्यसैता मुलुकको वित्तीय प्रणाली र वैदेशिक आर्थिक सम्बन्ध संकटमा परेको छ। अब सन् 2026 सेप्टेम्बर महिनामा नेपालको अन्तिम र निर्णायक समीक्षा हुँदैछ। यसै सन्दर्भमा नेपालको हालको अवस्था र सुधारका प्रयासहरू बुझ्न एपीजीका डेप्युटी एक्जिक्युटिभ सेक्रेटरी डेभिड स्यानोनको नेतृत्वमा आएको उच्चस्तरीय टोलीले सरकारका काम कार्यवाही र प्रगतिप्रति गम्भीर असन्तुष्टि जनाइसकेको छ।
1: वित्तीय संकटले थलियो स्वास्थ्य बीमा बजेटले सम्बोधन गर्ने आशा शीर्षकमा मध्यान्ह राष्ट्रिय दैनिकले खबर छापेको छ। स्वास्थ्य बीमा बोर्डले मंगलबार निजी स्वास्थ्य संस्थाहरूलाई पत्राचार गर्दै आकस्मिक पाएका स्वास्थ्य बीमा सेवा स्थगित गरिएको जानकारी दिएको छ। वित्तीय संकटका कारण देखाउँदै जेठ 11 गते बसेको बोर्ड बैठकले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध 36 निजी अस्पताल तथा मेडिकल कलेजमा सेवा बन्द गर्ने निर्णय गरेको हो। अब ती अस्पतालबाट बीमितहरूले आकस्मिक सेवा बाहेक ओपीडी परीक्षण शल्यक्रिया तथा औषधि लगायत सेवा पाउने छैनन्। यसअघि राजधानीका ठूला सरकारी अस्पतालहरूले समेत बकेटा रकम नपाएको भन्दै स्वास्थ्य बीमा सेवा बन्द गरिसकेका थिए। अहिले निजी अस्पतालमा समेत सेवा रोकिएपछि बीमितहरू थप प्रभावित भएका छन्। नेपालको संविधानको धारा 35 प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क पाउने अधिकार सुनिश्चित गरेको छ।
0: निजी क्षेत्रको लगानी अंश हप्तै बढ़्यो। अभियान दैनिकमा खबर छ। सरकारी खर्चमा सुस्ती आउँदा चालू आर्थिक वर्ष 2082-83 कुल स्थिर लगानीमा निजी क्षेत्रको अंश हप्तै बढ़ने अनुमान छ। अर्थमन्त्री डाक्टर स्वर्णिम मुवागीले संघीय संसदमा बुधबार पेश गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार कुल स्थिर लगानीमा निजी क्षेत्रको अंश गत आर्थिक वर्षको 57.7% बढ़ेर यो वर्ष 73.5% पुग्ने अनुमान छ। सरकारको लगानी अंश भने गत आर्थिक वर्षको 42.3% घटेर 26.5% सीमित हुने अनुमान सर्वेक्षणले गरेको छ।
1: हरेक वर्ष निजामती सेवामा कर्मचारी संख्या बढ़दै आएको छ। पछिल्ला 17 वर्षमा निजामती सेवामा महिला कर्मचारीको सहभागिता 12% बढ़ेर 30% पुगेको छ। 2065 असारसम्म निजामती सेवामा महिलाको उपस्थिति 12% रहेकोमा 2082 फागुनसम्म आइपुग्दा यो प्रतिशत बढ़ेर 30 पुगेको हो। राष्ट्रिय किताब खानाका अनुसार निजामती सेवामा 2081 फागुनसम्म महिलाको उपस्थिति 29.2% थियो। एक वर्षको अवधिमा बढ़ेर 1% पुगेको हो। निजामतीतर्फ स्वास्थ्य सेवामा भने पुरूषभन्दा महिला कर्मचारीको संख्या बढ़ी छ। अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार नेपाल स्वास्थ्य सेवामा कार्यरत कर्मचारी मध्ये 54.7% महिला र 45.3% पुरूष छन्। स्वास्थ्य सेवामा देशभरि 4518 कर्मचारी कार्यरत छन्।
0: सगरमाथामा बढ़दो मानव चापप्रति चिन्ता। गोर्खापत्र खबर लेख्छ। पर्वतारोहणमा सक्रिय आरोहीले सगरमाथामा बढ़दो मानवीय गतिविधि जलवायु परिवर्तन थुप्रिँदै गएको फोहोर र आरोहणमा शेर्पा समुदायका युवाको घट्दो आकर्षणबारे चिन्ता व्यक्त गर्नुभएको छ। हिमपहिरो बढ़दो हिउँ पगिने क्रम खुम्बु क्षेत्रमा बढ़दै गएका हिमचिरा र सगरमाथा आरोहणको बढ़दो होरबाजीले हिमालमा थुप्रिँदै गएका मानव फोहोरका कारण पर्वतारोहणमा चिन्ता थपिएको छैन। शेर्पा पथ प्रदर्शकले जोखिम मन्दै कम पारिश्रमिक बिमा वा अपर्याप्त क्षतिपूर्ति र असमान सुविधाका कारण पेसाबाट बढ़दो